0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
1: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो AM. यति बेला बिहानको 6 बज्यो अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर.

0: र विश्व एसियाली खेलकुदमा महिला भलिबलमा पहिलो जीत कराँतेतर्फ एरिका गुरूङ सेमी फाइनलमा पराजित जिम्बाब्वे विरूद्धको 3 एकदिवसीय सिरिज अस्ट्रेलियालाई
1: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: साझा खबरको सबैभन्दा शुरूमा मौसमी प्रणालीको निगरानीका लागि जल तथा मौसम विज्ञान विभागले तयारी तीव्र पारेको प्रसंग
2: मनसून प्रतिकार्य कमाण्ड पोस्टको हिजो बसेको बैठकमा बंगालको खाड़ीमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा वर्षाको सम्भावना र त्यसले पार्ने प्रभावका बारेमा छलफल भएको छ। नेपाल मौसम विज्ञान विभागका उच्च अधिकारीहरूले त्यसको सम्भावनाका बारेमा बैठकलाई जानकारी गराएका थिए। बैठकले पानी पार्ने प्रणालीको निरन्तर निगरानी गर्ने र सोही अनुसार आवश्यक तयारीका लागि सम्बन्धित सबै निकायलाई सशक्त गराउने निर्णय समेत भएको छ। बैठकले भोटेकोशी बाढ़ीपछि विपद संकटग्रस्त क्षेत्र घोषणा भएका जिल्लामा कनेक्टिभिटी सुचारू गर्न विभिन्न स्थानमा झोलिङ्गे पुल निर्माण गर्न उपलब्ध स्रोत साधन र सहयोग गर्न इच्छुक संघ संस्था समेतको सहयोगमा झोलिङ्गे पुल निर्माणका लागि यथाशीघ्र प्रक्रिया अगाडि बढ़ाउन समेत पूर्वाधार विकास मन्त्रालयलाई अनुरोध गरेको छ।
0: यसैबीच बंगालको खाड़ीबाट आउने प्रणालीको नेपालमा प्रभाव र सचेतनाको विषयमा विभिन्न बहसहरू भइरहेका छन्। भोटेकोशी बाढ़ीपछि होल्डिङ सेन्टरमा बसेका व्यक्तिहरूमा पनि केही त्रास थपिएको छ। यसै सन्दर्भमा बंगालको खाड़ी तथा आसपासको क्षेत्रमा विकसित भएको न्यून चापीय प्रणाली थप बलियो बन्दै गएको भए पनि नेपालमा यसले कति असर गर्छ भन्ने बारेमा निगरानी गरिरहेको भएको मौसम विज्ञान विभागले औपचारिक धारणा सार्वजनिक गरेको हो। भू उपग्रहबाट प्राप्त तस्विर र तथ्याङ्क विश्लेषणका आधारमा प्रणाली क्रमशः विकसित हुँदै गएको विभागले बताएको छ। विभागका अनुसार हालसम्मको अवस्था हेर्दा उक्त प्रणाली सेप्टेम्बर 23 अर्थात असोज 7 गते

0: आसपास न्यूनचापीय क्षेत्रका रूपमा थप बलियो भई दक्षिण ओडिशा उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्र नजिकबाट जमीनतर्फ प्रवेश गर्ने देखिएको छ। उक्त प्रणालीको प्रभावका कारण नेपालमा कति वर्षा हुने वा वर्षाको जोखिम कस्तो रहने भन्ने विषयमा अहिले नै यकिन गर्न सकिने अवस्था नरहेको विभागले जनाएको छ। आवश्यकता अनुसार थप सूचना तथा जानकारी अध्यावधिक विवरणहरू पनि सार्वजनिक गर्ने विभागले जानकारी गराएको छ। भारतीय मौसम विज्ञान विभाग आईएमडीका अनुसार भने अन्जमन सागर आसपास न्यूनचापीय प्रणाली विकसित हुने क्रममा रहेकाले त्यसको प्रभावले बंगालको खाड़ीमा मौसमीय गतिविधि बढ़ने र त्यसबाट नेपालतर्फ मनसूनी आर्द्रता भित्रिने सम्भावना देखिएको छ। मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार देशभरि मनसूनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव छ। मनसूनको न्यूनचापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ छ। त्रिवी जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उप प्राध्यापक विनोद पोखरेलले विभिन्न मौसम पूर्वानुमान प्रणालीको अध्ययन गर्दा भारी वर्षाको सम्भावना देखिएको बताउनुहुन्छ। धेरैवटा फोरकास्ट मोडल हेर्दा निकै ठूलो वर्षाको सम्भावना देखिएको उहाँले सामाजिक सञ्जाल मार्फत उल्लेख गर्नुभएको छ।
1: रसुवाको भोटेकोसी बाढ़ीपछि होल्डिङ सेन्टरमा बसेका मध्ये 80.6% घर परिवारले सरकारद्वारा सहयोग प्राप्त अस्थायी आवासमा बस्ने इच्छा व्यक्त गरेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको सर्वेक्षणमा होल्डिङ सेन्टरमा रहेका 2027 बाढ़ी प्रभावित घरदुरीहरूको अस्थायी आवास आवश्यकताको मूल्यांकन गरिएको थियो। प्रभावितका अनुसार नुवाकोटमा 1557, रसुवामा 397, धादिङमा 72 र चितवनमा एक घरदुरी रहेका छन्। सर्वेक्षण गरेका घरधुरीहरूमध्ये 66.9% बाढ़ी प्रभावितले सरकारी सहयोगमा बहाल भाड़ाको आवास व्यवस्था गर्न इच्छुक रहेको समेत जनाएका छन्। 25.3% घरधुरीले मात्रै अस्थायी आवासका लागि आफूसँग आफ्नै जग्गा उपलब्ध रहेको समेत बताएका थिए। 8.0% बाढ़ी प्रभावित क्षेत्र बाहिर वैकल्पिक घर रहेको समेत बताएका छन्। सर्वेक्षण गरिएका कुल 1776 घरधुरी मध्ये आफ्नो घरमा पूर्ण क्षति पुगेको, 218ले आंशिक क्षति भएको र 33 घरधुरीले सड़क पहुँच अवरूद्ध भएको जनाएका छन्। सर्वेक्षण गरिएका मध्ये 3-6 जना सदस्य रहेका घरधुरीहरू 74.6% रहेका छन् भने 9 जना वा सोभन्दा बढ़ी सदस्य रहेका घरधुरी 5.1% रहेको प्राधिकरणले जनाएको छ। यसैबीच रसुवा र नुवाकोटका बाढ़ी प्रभावित क्षेत्रमा शैक्षिक गतिविधिलाई निरन्तरता दिन अस्थायी सिकाई केन्द्र तथा कक्षा कोठाहरू स्थापना गरिएको छ। प्रभावित बालबालिकाको पढ़ाईलाई सहज बनाउन विभिन्न शैक्षिक सामग्री वितरण समेत गरिएको, विद्यालय सरसफाईको काम समेत भइरहेको बताइएको छ। प्राधिकरणको विवरण अनुसार रसुवा र नुवाकोटमा गरी कुल 35 स्थायी सिकाई केन्द्र तथा कक्षा कोठा स्थापना भएका छन्। बाढ़ी प्रभावित विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन विस्थान सामग्री, बाल विकास किट र 36 थान विद्यालय शिक्षक किट वितरण समेत गरिएको छ। विद्यार्थी किटबाट प्रभावित तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थी समेत गरी कुल 2349 जना विद्यार्थी लाभान्वित हुने समेत बताइएको छ।
0: यसैबीच भोटेकोशी बाढ़ीले छेद विच्छेद पारेको सड़क सम्पर्कलाई आगामी दशैं अघि नै पुनस्थापित गर्न सड़क विभाग र सुरक्षा निकायहरूले संयुक्त रूपमा काम अगाडि बढ़ाएका छन्। दशैंको समयमा नागरिकहरूको आवाजावत र उत्तरी नाकाबाट हुने व्यापारलाई दृष्टिगत गरी सरकारले त्यस क्षेत्रमा यातायात सञ्चालन गर्न विशेष प्राथमिकता दिएको जनाएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले दशैं अघि नै अस्थायी रूपमै भए पनि यातायात सेवा सञ्चालन गर्ने गरी काम तीव्र पारिएको र बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। हजारौं नागरिक विस्थापित भएका र अरबौंको क्षति भएको यस प्राकृतिक विपदपछि दशैंको मुखमा यातायात पूर्ण रूपमा ठप्प हुन नदिन सड़क विभाग र सुरक्षाकर्मीको टोली अहोरात्र खटिरहेको छ। सड़क विभागका प्रवक्ता शुभराज न्यूपानेले दशैं लगायतका चाडपर्व शुरू हुनु अघि नै भोटेकोशी बाढ़ीले अवरूद्ध भएका सड़क सञ्जाल सञ्चालनमा ल्याउने सरकारको घोषणा अनुसार द्रुत गतिमा काम भइरहेको बताउनुभयो। उहाँले अवरूद्ध सड़कहरूमा अस्थायी रूपमा भए पनि मुख्य सड़क वा वैकल्पिक सड़क भएर दशैं अघि नै यातायात सञ्चालन गर्ने बताउनुभयो। यत्रावतीमा आवश्यक बेली ब्रिज पनि पठाइसकिएको छ। सड़क अवरूद्ध रहेका क्षेत्रमा आवश्यक काम द्रुत गतिमा भइरहेको पनि उहाँले बताउनुभयो। गल्छी त्रिशुली सरसुवागढ़ी सड़कको गल्छीदेखि भैंसे खण्डसम्मको सड़क खुलिसकेको छ। अब भैंसे बेत्रावतीमा 500 मिटर खुलाउन बाँकी छ। उहाँले भन्नुभयो त्यहाँ काम भइरहेको छ। अहिले डोजर र एक्सावेटर प्रयोग गरी ढुंग्रे बेत्रावती खण्डमा सड़क खुलाउने काम पनि भइरहेको छ। नुवाकोटको गोर्खु टारसम्म सड़क खुलिसकेको बताउँदै उहाँले फलाखु खोलामा 72 मिटर बेली ब्रिज राख्ने तयारी भइरहेको जानकारी दिनुभयो। सात विषयमा 1.5 किलोमिटर र उत्तर गया मावि बेत्रावती बीच करिब 500 मिटर सड़क बगेको पनि उहाँले जानकारी दिनुभयो। पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशील बाबु ढकालले बाढ़ी प्रभावित क्षतिग्रस्त क्षेत्रमा सड़क र पुल निर्माणलाई गति दिन 8 विषयगत कार्यदल गठन गरी काम भइरहेको पनि जानकारी दिनुभयो।
1: यसैबीच भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीपछि विस्थापितलाई राखिएका होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको अभाव देखिएको छ। खानेपानी र सरसफाईमा समस्या देखिएसँगै विस्थापितमा झाडा पखला, रुगाखोकी र ज्वरोका बिरामी बढ़न थालेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार हालसम्म होल्डिङ सेन्टरमा रहेका 88 जनामा झाडा पखला देखिएको छ। नुवाकोट, रसुवा, धादिङ र काठमाडौँमा रहेका होल्डिङ सेन्टरमा धेरै मानिसमा एकै ठाउँमा बस्नुपर्ने भएकाले पानीजन्य तथा सरुवा रोग फैलिन सक्ने जोखिम समेत बढ़ेको चिकित्सकहरूले बताएका छन्। मन्त्रालयले होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको व्यवस्था गर्नुपर्नेमा जोड़ दिँदै विस्थापितलाई पानी उमालेर वा शुद्धिकरण गरेर मात्रै पिउन आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनसँग भन्नुभयो,
2: भोटेपछि बाढ़ीपछि अस्थायी रूपमा शिविरमा बस्नुभएको व्यक्तिहरूले अथवा आफ्नै वरिपरि आफ्नै वासस्थानमा बस्नुभएको व्यक्तिहरूले विशेष रूपमा पानीको सरसफाई, खानेकुराको सरसफाई, खानेकुराको भण्डारण, शौचालय प्रयोग लगायतका विषयमा विशेष ध्यान दिनुपर्ने हुन्छ। खाना बनाउनुभन्दा अगाडि, खाना खानु पूर्व, शौचालय गएर आएपछि राम्रोसँग अनिवार्य रूपमा साबुन पानीले हात धुने, सरसफाई गर्ने कुरा गर्नुपर्छ। अनिवार्य रूपमा शौचालयको मात्रै प्रयोग गर्ने कुरा गर्नुपर्छ। शुद्ध निर्मलीकरण गरिएको पानीहरूको मात्रै प्रयोग गर्नुपर्ने हुन्छ। खानेकुराहरू पनि विशेष रूपमा अलिक सावधानी अप्नाएर बनाउनु पर्ने, भण्डारण गर्नुपर्ने, पाकेको कुराहरूलाई त्यसै अनुसार भण्डारण गर्नुपर्ने, काँचो कुराहरूलाई त्यसै अनुसार भण्डारण गर्नुपर्ने, दुईटै खाना एकै ठाउँमा मिसाएर एकै ठाउँमा नजिक हुने गरी भण्डारण गर्न पनि हुँदैन। यो कुराहरू ख्याल गर्न सक्यौँ भने हामी जोखिमबाट

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा जन्म र मृत्यु संस्कारमा दिइने खाद्यान्न सहयोगबाट कर्णालीका नागरिक खुशी।
1: आजकल सरकार दया भएर अब हस्पिटल घुस्केरी भयो बाटालाई मिल्दै उनीहरूको सुविस्ता पार्थ्यो खाद्यान्न कृषिले चामल दिए त हामीले धेरै राम्रो अरू होला सरकारले धेरै राम्रो गरे।
2: खडेरीले रित्तिँदै सुदूरपश्चिमका दलित बस्ती दुई महिनादेखि उधारोमा चल्दै सुदूरपश्चिम सरकार लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
4: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
5: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
3: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन।

0: दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
1: छ महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोषिलो खाना दिन सुरु गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल अण्डा दुधजन्य पदार्थ साग सब्जी फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
0: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
2: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
1: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
5: आजको गोर्खापत्रको पहिलो पृष्ठमा सुविधा दिएरै अवकाशको प्रस्ताव शीर्षकमा नरेन्द्र सापकोटाले खबर लेख्नु भएको छ। अहिले आम कर्मचारी वृत्तमा सेवा अवधि 30 वर्ष वा उमेर 55 वर्ष कायम हुँदा 55 वर्ष उमेरको मात्रै सेवा सुविधा प्राप्त हुन्छ भन्ने गत भाषणमा भइरहेको छ। कर्मचारीलाई अवकाशमा पठाउँदा 58 वर्षकै सुविधा दिने विषयमा अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेकाले अब कुनै प्रतिकूल असर पर्दैन। यता संघीय निजामती सेवा विधेयकको मस्यौदामा भने एकपटकका लागि कर्मचारीको 30 वर्ष सेवा अवधि वा 55 वर्ष उमेरमा अवकाश हुने व्यवस्था गरिए पनि 58 वर्ष उमेरकै सुविधा दिएर अवकाश दिने गरी प्रस्ताव गरिएको छ। नीतिगत तयारी गर्न निर्देशन शीर्षकमा अर्को खबर प्रकाशित छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघीय महासभामा गर्नुहुने सम्बोधनका विषयमा नीतिगत तयारी गर्न सरकारलाई निर्देशन समेत दिएको छ। दुई दशक पछि थुम्कामा खुशी शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर प्रकाशित छ। वर्षौंदेखि सुनसान रहेको नवबुद्ध नगरपालिका 5 कानपुर कालापानी स्थित थुम्का गाउँमा 2 दशकपछि चहल पहल हुन थालेको छ। त्यस्तै भित्रपृष्ठमा स्तर उन्नतिका लागि विद्युत अवरूद्ध हुने शीर्षकमा अर्को खबर प्रकाशित छ भने सिप बेचेर भित्रियो 7 अर्ब शीर्षकको खबर प्रकाशित छ। विभिन्न प्रकृतिका व्यवसायी सिप र सेवा बेचेर नेपालीले विदेशबाट 1 महिनामै करिब 7 अर्ब रूपियाँ आमदानी गरेका छन्। त्यस्तै आजको कारोबारको पहिलो पृष्ठमा जेएनजी आन्दोलनमा जलाइएको सिंहदरबारबाट भवन रेट्रोफिट गर्न 1.5 अर्ब लाग्ने अनुमान शीर्षकको दिपेन्द्र थापाले लेख्नु भएको खबर प्रकाशित छ। त्यस्तै जग्गा विवादले 2 वटा पुल निर्माण वर्षौंदेखि अल्पत्र शीर्षकमा सागर परियारले लेख्नु भएको जुम्लाको खबर छ। नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य राराताल जाने नागम गमगढ़ी सड़क अन्तर्गतका 2 पक्की पुलको निर्माण जग्गा विवादका कारण अल्पत्र परेको छ। विभिन्न जोखिममुक्त खोलामा 32 करोड़ लगानीमा 10 वटा पक्की पुल निर्माण थालिएकोमा 2 वटा भने अल्पत्र परेका छन्।
4: नागरिक दैनिकमा सरकारी जग्गामा निजी महल शीर्षकमा नगेन्द्र उपाध्यायले सुर्खेतबाट लेख्नु भएको खबर छ। व्यक्तिका नाममा बनाइएको सरकारी जग्गा सरकारले फिर्ता ल्याएको 7 वर्ष पुगिसके पनि उपभोग भने तीनै व्यक्तिहरूले गरिरहेको उल्लेख गरिएको छ। संसद अधिवेशन अन्त्य गर्ने तयारी शीर्षकमा अर्को खबर छ। सरकार संघीय संसदको वर्खे अधिवेशन अन्त्य गर्ने तयारीमा जुटेको छ। असोज अन्तिम साताभित्रै अधिवेशन अन्त्य गर्ने तयारीमा लागेको सरकारले आफ्नो प्राथमिकता भने संघीय निजामती सेवा विधेयकलाई अहिलेसम्म सदनमा दर्ता गराएको छैन। सरकारले सदनको यसै अधिवेशनमा यो विधेयक दर्ता गर्ने छाँटकाट पनि देखाइरहेको छैन। कानून मन्त्रालयका अधिकारीहरूका अनुसार सरकारले तयार पारेको संघीय निजामती सेवा विधेयक मस्यौदामा 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई स्वतः अवकाश दिने व्यवस्था छ। अर्को खबर रहेको छ नयाँ पत्रिका दैनिकमा। उच्च जोखिमका 4 हिमतालको पानी घटाउन 7.5 अर्बको ग्लोब संजीवनी परियोजना शीर्षकमा एम बमले लेख्नु भएको हो। सोलुखुम्बुको लुमडिङ छो र हुङ्गु 2 मनाङको थुलागी तथा शंकुवा सभाको तल्लो बरूनमा पानी घटाइनेछ। 23 लाख नागरिक लाभान्वित हुने खबरमा उल्लेख गरिएको छ। एमालेमा धकेलियो ओलीको विकल्प खोज्ने मुद्दा शीर्षकमा सुरोजङ पाण्डेले लेख्नु भएको छ। पुनर्गठन पक्ष नेताहरू पछि हटेपछि एमाले तत्कालका लागि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व हस्तान्तरणको मुद्दा धकेलेको छ। यो सँगै पार्टीमा जागरण र सुधारका लागि महाधिवेशन प्रतिनिधि

0: परिषद उमेर हद तथा दुई कार्यकालको व्यवस्था सम्बन्धी निर्णय गर्न विधान महाधिवेशनतर्फ जाने विषय प्राथमिकतामा राखिने भएको छ। पार्टीमा जागरण र सुधारका लागि महाधिवेशन प्रतिनिधि परिषद उमेर हद तथा दुई कार्यकालको व्यवस्था सम्बन्धी निर्णय गर्न विधान महाधिवेशनतर्फ जाने बाटो खुला गरिएको छ। उपत्यकामा गुड्न थाले 30 रात्रि बस 1 वैशाखदेखि 7 रात्रि बस सञ्चालन हुँदै आएकामा संविधान दिवसको दिनदेखि 23 थपेर 30 पुर्याइएको छ। यी रूटमा चल्नेछन् रात्रि बसहरू। रात्रि बस सेवाले उपत्यका 3 जिल्लालाई समेटेको छ, जसमा जगाती सूर्य विनायक हुँदै ठमेलसम्म छ, साबिक लगनखेल बुढा नीलकण्ठ रूटलाई विस्तार गरी गोदावरीसम्म छ, रिङ रोडमा घड़ीको दिशामा र विपरीत दिशामा 8, किर्तिपुर जमलमा 4, गोदावरी ताखेल ठमेलमा 2 तथा साबिक नागढुङ्गा एयरपोर्ट रूटमा 4 बस सञ्चालन गरिएको उल्लेख गरिएको छ। अर्को खबर रहेको छ, 2 महिनादेखि उधारोमा चल्दैछ सुदूरपश्चिम सरकार शीर्षकमा तेजराज भट्टले धनगढ़ीबाट लेख्नु भएको हो। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री चक्र मल्लले यही दिन बजेट ल्याउँछौं भन्ने निर्णय भइसकेको छैन, तर अब धेरै समय नलाग्ने उहाँले प्रतिक्रिया दिनुभएको छ। मतिपुर औद्योगिक क्षेत्र स्थानीय तहमा सहमति जुटे पनि निर्माणमा अन्यल भएको बारेमा बुटवलबाट विष्णु घिमिरेले लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर, पूर्वमन्त्री सौदाबाजीमा जोडिएपछि एमाले बनायो छानबिन समिति शीर्षकमा कास्की पोखराबाट लेखिएको छ भने कान्तिपुर दैनिकमा पैसा छ लगानी हुँदैन यस वर्ष के होला शीर्षकमा एके बन्जारेले लेख्नु भएको खबर छ। बैंकमा पर्याप्त तरलता, ब्याजदर न्यून र बाह्य क्षेत्रका केही सूचकमा सुधार भए पनि कर्जा माग सुस्त, उद्योग आधाभन्दा कम क्षमतामा सञ्चालन र निजी क्षेत्रको आत्मविश्वास अझै कमजोर देखिएको उल्लेख गरिएको छ। निगमको दुईवटै वाइड बडी थन्किँदा 90 करोड़ वित्तीय भार शीर्षकमा सूरज कुंवरले लेख्नु भएको खबर छ। व्यस्त सिजनमा दैनिक 12 घण्टासम्म उडान गर्दा एउटै वाइड बडीबाट 3.6 करोड़ रूपियाँसम्म कारोबार हुने गरेको पनि उल्लेख गरिएको छ। भित्रीपन्नामा खडेरीको मारले रितिँदै सुदूरपश्चिमका दलित बस्ती शीर्षकमा वसन्त प्रताप सिंहले बझाङबाट लेख्नु भएको खबर हो। खडेरी र बाढ़ी पहिरोले जीवन धन्नै धौधो भएपछि सुदूरपश्चिमको पहाड़बाट दलित समुदायको ठूलो संख्या भारत पलायन भएको छ। चर्को सामाजिक विभेद समेत भोगिरहेको दलित समुदायको यो विस्थापनबारे स्थानीय प्रदेश र संघीय सरकार भने बेखबर जस्तै रहेको उल्लेख गरिएको छ। भित्रीपन्नामा छापिएको अर्को खबर पनि छ, बिजुली निर्यातबाट आमदानी बढ़्यो, बाढ़ीका कारण भदौमा परिणाम घट्यो शीर्षकमा सीमा तामाङले लेख्नु भएको हो। 4.25 अर्ब रूपियाँ लगानी विस्तार गर्दै द क्लिप समूह शीर्षकमा सीमा तामाङले नै लेख्नु भएको खबर पनि छापिएको छ। त्रिहत्तर जिल्लाका 6000 ओडामा कांग्रेसको अधिवेशन भएको बारेमा कुलचन्द्र न्यौपानेले लेख्नु भएको छ। कांग्रेसको 15 महाधिवेशनको आधार मानिएको ओडा अधिवेशन केही स्थानमा बाहेक आइतबार सकिएको छ। शनिबार र आइतबार गरी 2 दिनमा 73 जिल्लाका 6132 ओडामा अधिवेशन सकिएको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ।
1: साझा खबरमा अब विदेशका खबर, अमेरिकाले दोस्रो वर्ष पनि संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन चाहने पालिस्तानी अधिकारीहरूलाई भिसा अस्वीकार गर्ने निर्णयमा पुनर्विचार गर्न युरोपेली संघले आग्रह गरेको छ। अमेरिकी विदेश विभागले यस हप्ता न्यूयर्कमा अर्को हप्ता हुने बैठक अघि पालिस्तानी नेता र प्रतिनिधि मण्डलका अन्य सदस्यलाई भिसा नदिने बताएको थियो। युएको कूटनीतिक सेवाका प्रवक्ताले संयुक्त राष्ट्रसंघसँग भएका विद्यमान मुख्यालय सम्झौताहरू र आयोजक राष्ट्रको रूपमा रहेका दायित्वका आधारमा पनि निर्णय पुनर्विचार गर्नुपर्ने बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तेहरानले मध्यस्कर्ता मार्फत वाशिङटनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका लागि आफ्ना शर्तहरू पठाएको छ। इरानले मध्यपूर्व युद्ध अघि नै जलमार्गमा नियन्त्रण कायम गरेको थियो। फेब्रुअरीको अन्त्यतिर अमेरिका इजरायली हमलाबाट शुरू भएको मध्यपूर्व द्वन्द्वमा अमेरिका र इरान महीनौदेखि गतिरोधमा फँसेका छन् र चीनले 4 नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ। उत्तरी चीनको सान्सी प्रान्त स्थित ताइवान उपग्रह प्रक्षेपण केन्द्रबाट ती उपग्रहहरू प्रक्षेपण गरिएका हुन्।
0: साझा खबरमा अब खेल खबर। जापानको नागोया र आइची शहरमा चलिरहेको 20 एसियाली खेलकुद प्रतियोगिता एसियाडको दोस्रो दिन नेपालले पदकको आशा गरेका अधिकांश खेलाड़ी पराजित भएका छन्। कराते र उसुका खेलाड़ीको विगतको प्रदर्शनलाई आधार मानेर राष्ट्रिय खेलकुद परिषद राखेपाले स्वर्ण सहित दोहोरो अंकमा जापानमा पदक जित्ने घोषणा गरेको थियो। तर आइतबार नागोयाको तोयोहाशी जिम्नाजियममा नेपाली टोलीको निराशाजनक प्रदर्शन हुँदा सरकारको 3 वर्ष अघिदेखिको मिशन पूरा हुन नसक्ने अवस्थामा पुगेको हो। कराटेबाट निश्चित पदकको आशा लिएर जिम्नाजिम पुगेका नेपाल ओलम्पिक कमिटी र राखेपका पदाधिकारी निराश भएर फर्किए। कराटेको प्रतिस्पर्धामा खेलाड़ीमा मनोबल नै नभए जस्तो देखिएको भनेर व्याख्या विश्लेषण टीका टिप्पणी गरिएको छ। यसपटक कराटेकी एरिका गुरूङबाट स्वर्ण पदकको आशा थियो। पछिल्लो संस्करणमा रजत जितेकी एरिकाले 3 वर्षमा प्रिमियर लीगदेखि विश्व कराटे महासंघले आयोजना गरेका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो। त्यसै गरी अरू खेलमा कराँतेको अनपेक्षित नतिजा देखिएको छ। पदक नै संकटमा पर्ने हो कि भन्ने कतिपयले चिन्ता पनि व्यक्त गर्न थालेका छन्। महिला भलिबलमा भने नेपाली टोलीले विजयी हात पारेको छ। यसअघि नै समूह चरणबाट बाहिरिसकेको नेपाली महिला भलिबल टोलीले किर्गिस्तानलाई क्वालिफिकेशनका लागि भएको खेलमा सोझो सेटमा हराएको हो। त्यसै गरी अस्ट्रेलियाले एक दिवसीय सिरिजको श्रृंखला जितेको छ। अस्ट्रेलियाले जिम्बावे विरूद्धको 3 एकदिवसीय सिरिज जितेको हो। हरारेमा आइतबार भएको तेस्रो खेलमा अस्ट्रेलियाले जिम्बावेलाई अन्तिम बलमा 1 विकेटले हराउँदै सिरिज हात पारेको हो। र नेपाल बास्केटबल संघ नेपाल इन्टरनेशनल र प्याप्सनको संयुक्त आयोजनामा 16 वर्ष मुनिको अन्तर्विद्यालय छात्र बास्केटबल प्रतियोगिता आजदेखि शुरू हुँदैछ।
1: खाद्यान्न सहयोग पाएपछि मुगुवासीलाई सजिलो रिपोर्ट। कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब कर्णालीमा जन्म र मृत्यु संस्कारमा निशुल्क चामलको प्रसंग। स्राविक कर्णालीका नागरिकलाई जन्म र मृत्यु संस्कारमा सरकारले दिँदै आएको निशुल्क खाद्यान्न वितरणले निरन्तरता पाउँदा सेवाग्राही खुशी भएका छन्। यसबाट कर्णालीका गरीब विपन्न आर्थिक अवस्था कमजोर भएका नागरिकलाई राहत मिलेको छ। सरकारले प्रदान गर्दै आएको यस चामलले मुगुवासी पनि खुशी भएका हुन्।
4: मुगुको छायानाथ तारा नगरपालिका 8 झ्यारी गाउँकी जौकला विष्ट सुत्केरी छोरा सहित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा पुग्नुभयो। सरकारले 30 किलो चामल दिएपछि उहाँ खुशी हुँदै घर फर्कनुभयो।
5: 30 केजी चामल 500 रुपियाँ
4: साबिका कर्णालीका मुगु हुम्ला डोल्पा जुम्ला र कालीकोटमा सरकारले जन्म र मृत्यु संस्कारमा 30 किलो चामल दिन थालेको 9 वर्ष पूरा भयो। मुगुको लुमा गाउँकी तारा लावट।
6: अब आजकल सरकार दया भयो, हामीले सुविधा आजकल सरकार दया भएर अब हस्पिटल भित्री भयो, रुसे मिल्दै बाछालाई मिल्दै सुविस्ता पार्छौँ। खाद्यान्न त्यसरी चामल दिए त हामीले धेरै राम्रो अरम्भ ख होला। सरकारले धेरै राम्रो गरे।
4: 2073 सालबाट जन्म र मृत्युको चामल निरन्तर वितरण शुरू गरिएको हो। कर्णालीमा जन्म र मृत्यु दर्ता प्रमाण पत्र सम्बन्धित स्थानीय तह वा वडा कार्यालयको सिफारिशका आधारमा खाद्य कार्यालयले चामल वितरण गर्दै आएको छ। छोरीको चामल लिन आएका बुबा यी सब बिक
7: सरकारले यति राम्रो काम गरिरहेछन् पनि नेपाल सरकारले हामीलाई, किनकि अझै पनि यो सुत्केरी महिलाको अझै पनि बढी होस् होइन, सरकारले सुविधा राम्रै दियोस् भन्ने हामीलाई लागिरहेछ।
4: मुगुमा आर्थिक वर्ष 2082-83 688 जन्म र 73 जनाको मृत्युमा गरी जम्मा 761 जनाले 228.30 केजी चामलको 19,30,050 रूपियाँ बराबरको चामल वितरण भइसकेको छ। दूरीको आधारमा ढुवानी खर्च बापत 70,000 रूपियाँ पनि दिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुका जिल्ला कार्यालय प्रमुख केशव गिरीले बताउनुभयो।
5: नागरिक उत्सुकता एकदम बढेकै पाउन सकिन्छ र हामीले यो सेवा लिनको लागि हामीले स्थानीय तहको सिफारिस माग्छौ अनि जन्म दर्ता अथवा मृत्यु दर्ता अनि जन्मको हकमा चाहिँ अस्पतालमा नै डेलिभरी होस् भन्नको लागि अस्पतालको जन्म प्रतिवेदनलाई नै माग्ने व्यवस्था छ। त्यसको कारणले गर्दा केही सेवाग्राहीहरूलाई झन्झिलो हुन्छ, उहाँहरूको जस्तै निवेदनहरू लेख्नको लागि समस्या भयो भने हामीले हेल्प डेस्क राखेर नै हामीले निवेदन लेख्ने व्यवस्था पनि गरेका हुन्छौँ। त्यो सेवा लिने क्रम बढ्दो छ।
4: कर्णालीका अन्य जिल्ला भन्दा आय स्रोतमा कम भएका कारणले पनि यहाँ जन्म र मृत्यु संस्कारमा चामल लिनेको संख्या बढ़ी रहेको सरकारवालाहरूको भनाई छ। नागरिकले निशुल्क 30 केजी चामल सँगै भूगोलको आधारमा नगद रूपैयाँ पनि पाउने गरेका छन्। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगडी।
0: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
1: बंगालको खाड़ीबाट आउने प्रणालीको निगरानी गर्दै मौसम विभाग पानी पर्ने सम्भावना र प्रभावबारे पूर्व तयारी गर्न कमाण्ड पोस्टको निर्देशन। भोटेकोशी बारीले क्षतिग्रस्त सड़क दशैं अघि नै पुननिर्माण गरिसक्ने योजना।
0: संघीय निजामती विधेयकको मस्यौदामा सुविधा दिएर कर्मचारीलाई अवकाशको प्रस्ताव। 73 जिल्लाका 6000 ओडामा कांग्रेस अधिवेशन। एमालेमा धकेलियो ओलीको विकल्प खोज्ने मुद्दा।
1: खडेरीले रित्तिँदै सुदूरपश्चिमका दलित बस्ती। जन्म र मृत्यु संस्कारमा कर्णालीवासीलाई खाद्यान्न सहयोग। 2 महिनादेखि उधारोमा चल्दै सुदूरपश्चिम सरकार।
0: प्यालेस्टिनी अधिकारीहरूको भिसा सम्बन्धमा पुनर्विचार गर्न युरोपेली संघद्वारा अमेरिकालाई आग्रह। हर्मुज जलमार्ग पुनः खोल्न इरानको नयाँ शर्त।
1: र विश्व इजरायली खेलकुदमा महिला भलिबलमा पहिलो जीत। कराँतेतर्फ एरिका गुरूङ सेमी फाइनलमा पराजित।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल मास्तापले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ अहिलेका नेताहरू जो आफूभन्दा ठूला बड़ा व्यक्तिलाई भेट्दाखेरि आशीर्वाद लिने र ढोक भेट गर्ने चलन त्यसै पनि छ। तर कतिपय व्यक्तिहरू चुनाव आउन लागेको बेलामा नेताहरू नजिकिन खोजेको भनेर शंका उपशंका पनि गर्ने गर्दछन्। यहाँ एउटा घरको अगाडिपट्टि आँगन जस्तो देखिएको छ जहाँ एकजना अलि वृद्ध अवस्थाका जस्ता देखिने व्यक्ति छन्। तिनको ठिक नजिक खुट्टा ढोक्न खोजेको जस्तो देखिन्छ। एकजना कोट पाइन्ट र टोपी लगाएका व्यक्ति ढोक गरे भनेका छन् र ती ढोगी मागिराखेका व्यक्ति भने केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, फेरि चुनाव आउन लाग्यो कि क्या हो।
1: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिले लालित प्रकाशन र सन्तोष गर्नुभयो। विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: रेडियो साइनो 89.8 मेगाहर्ज. तपाईँ हाम्रो अटुट साइनो.
2: यहाँलाई हार्दिक स्वागत छ. म दीपक आचार्य. कार्यक्रम पोषण संवादमा आज हामी बाढ़ी प्रभावित क्षेत्रको पोषणको बारेमा र बालबालिकाका विभिन्न पक्षमा आज हामी कुराकानी गर्छौ. त्यसको लागि बालबालिका शान्ति क्षेत्र अभियान सिजबका अध्यक्ष तिलोत्तम पौडेल हाम्रो स्टुडियोमा हुनुहुन्छ. यहाँलाई स्वागत छ.
3: हस्, धन्यवाद.
2: हजुर, सबैभन्दा पहिले तपाईँ घटनै भएको दिन रसुवा जानुभयो. परिवारको हिसाबले पनि तपाईँको आफन्त पर्नु भयो होइन, र सुरुमा चाहिँ त्यो विपत्तिले कस्तो अवस्था सिर्जना गर्यो, तपाईँले देखेको कुराहरू अलिकति बताइदिनुहोस्
3: न. धन्यवाद. अब 10 गते त पुग्दाखेरि, अब 10 गते राति पनि भइसकेको थियो, खास 11 गतेदेखिबाट प्रत्यक्ष रूपमा त्यहाँनिर हाम्रो उपस्थिति भयो. अब यो उत्तरगया वार्ड नम्बर 5 पर्छ, त्यहाँ पुगेको ठाउँ जहाँ जान यात्रा निकै कठिन थियो. करिब 12 घण्टाको मोटरसाइकल यात्रा, त्यही पनि लड्दै पढ्दै, अनि हिलो बाटो, बाटोहरू त्यति राम्रो थिएन, र कतिपय ठाउँमा चाहिँ बाइकहरू ढकाल्नुपर्ने, बोक्नुपर्ने स्थिति थियो. त्यो बाटो काटेर हामी पुग्यौँ. अब पुग्दाखेरि बस्तीहरू सबै उजाड देखिन्थे, मान्छेहरूका गलाहरू चाहिँ बन्द थिए. मान्छेहरूको चाहिँ चाहे त्यहाँको शिक्षक होस्, स्थानीय शिक्षकले पनि कसैले आफ्ना परिवारका सदस्य गुमाएका थिए, कसैले आफ्ना बालबालिका गुमाएका थिए. अब परिवारका सदस्यहरूले पनि आफन्त छर छिमेकका मान्छेहरू गुमाएको स्थिति थियो. जनप्रतिनिधिले त त्यहाँको उपाध्यक्ष चमेली गुरुङले त आफ्नो भाइसहित 24-25 जना गुमाएको स्थिति थियो. त्यसै गरी पालिकाको अध्यक्षले पनि आफ्ना इष्टमित्रहरू गुमाएका स्थिति थिए. संचारकर्मी, त्यहाँका संचारकर्मीहरू जो चाहिँ नियमित संचार माध्यमबाट सूचना दिनुहुन्थ्यो, उहाँहरूले पनि गुमाउनु भएको थियो. सुरक्षा निकायले गुमाएका थिए, र त्यस्तो बेलामा पनि फेरि उहाँहरू अरूको उद्धार राहत पुनस्थापनामा के गर्न सकिन्छ भनेर लागिराख्नु भएको थियो. तथापि धेरै व्यवस्थित हुन सकेको थिएन. सेल्टरहरू, अहिले हामी जुन खालको कुराहरू सेल्टरहरूका कुराहरू गरिरहेको थियौँ, त्यस्तो केही व्यवस्थित हुन सकेको थिएन. मान्छेहरू आएर उत्तरगयाको माथि भएको शिवाला स्कूल र नीलकण्ठ स्कूलमा मान्छेहरू बसिराख्नु भएको थियो, र त्यति धेरै व्यवस्थित थिएन. र हामी सँगसँगै जाँदै गर्दाखेरि अब त्यहाँको स्थानीय, म त पहिला त स्थानीय सरकारलाई धन्यवाद दिन चाहन्छु, त्यस्तो विपदमा आफू प्रभावित हुनाहुँदै पनि उहाँहरू आफै क्रियाशील भएर लाग्नु भएको थियो, र सँगसँगै अरू नागरिक संघ संस्थाहरू पनि गएको थिए, र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको सदस्य संस्था जागृति बाल तथा युवा सरकार नेपालले पनि त्यहाँ गएर भोलिपल्टबाटै गएर अब यो यहाँ मनोविमर्शको कुराहरू, कोअर्डिनेसनको कुराहरूमा चाहिँ त्यो संवेदनधारिक भूमिका निर्वाह गर्नको लागि लागिराख्नु भएको थियो.
2: हजुर, अब त्यहाँ धेरै पक्षहरू छन्, तर अलिकति विशेष रूपमा तपाईँ बालबालिकाको क्षेत्रमा लागेको हिसाबले त्यहाँ हेर्दाखेरि, अनुगमन गर्दाखेरि, यस्तो बेलामा चाहिँ बालबालिका सुत्केरी महिलाहरूको पोषणको अवस्था कस्तो हुँदो रहेछ, के कुराहरू राहतमा पुग्दो रहेछ?
3: अब अहिले अब आज घटनाको 25 दिन, करिब 25 दिन आज भयो जस्तो लाग्छ. यो 25 दिनको हेर्दाखेरि सुरुको दिनबाट अहिलेसम्म आइपुग्दाखेरि धेरै चेन्ज भएको छ. पहिलो कुरो त अब मान्छेहरू पहिलो दोस्रो दिन तेस्रो दिन त बालबालिकाको पोषणको कुरा भन्दा मान्छेहरू चाहिँ आफ्नो मान्छे भेटिन्छ कि भनेर खोज्ने कुरा, खाने कुराको चिन्ता कसैलाई पनि थिएन कि कसरी मान्छे खोज्ने, आफ्नो मान्छे फेला पर्छ कि, त्यो हराएको मान्छे, बेपत्ता भएको मान्छे गर्छ कि भन्ने एकातिर थियो भने अर्कोतिर चाहिँ जो चाहिँ बचेर आउनुभएको छ उहाँहरूको कुरा पनि सँगसँगै थियो. विशेष गरी बालबालिकाको कुरा, बालबालिकालाई चाहिँ कसरी रोक्ने, उनीहरूले बाबुआमा खोजिरहेको हुन्छन्, बाबुआमा भएका त सँगै हुने भयो, नभएकाले चाहिँ बाबुआमा खोजिरहेको छन् मेरा बाबुआमा खोइ भन्ने, र त्यो राखेको चाहिँ अब सेल्टरहरूबाट पनि बाहिर निस्कने, आफै हिँड्न खोज्ने, रुने, कराउने, चिच्याउने, हाम्रो बाबामा खै भन्ने खालको बालबालिकालाई थियो. अब सुत्केरी गर्भवती महिलाको त अब तपाईँहरूले यहाँभन्दा अगाडि पनि एउटा स्टोरी तपाईँहरूले बजाउनु भयो जस्तो लाग्छ मलाई, त्यो रसुवाकै हो. अब सुत्केरी गर्भवतीको लागि त अब छुट्टै त्यस्तो व्यवस्थित केही कक्षहरू व्यवस्थित थिएन. अब बिस्तारै बिस्तारै उहाँलाई त्यो गर्न थाल्यो र अब शुरूका दिनमा त फेरि त्यो उत्तरगया गाउँपालिका त कस्तो भयो भने ओझेलमा पर्यो किनभने हेलिकप्टर माथि माथि उद्धारका निम्ति भनेर गयो तर त्यहाँको वरिपरिको उद्धारको निम्ति चाहिँ नि खासै संघीय सरकारबाट संयोजनकारी भूमिका निर्वाह हुन सकेन किनभने सबैको टार्गेट के भयो भने टनेलतिर मासतिरतिर त्यो खोलाकोबाट छेउछेउ जंगलतिर भएका मान्छेहरू केन्द्रित भयो तर त्यहीको अलिकति गोजेलमा पर्यो अब सड़क सम्पर्क चाहिँ विच्छेद थियो अनि बत्ती थिएन अनि बत्ती नभएपछि नेटवर्क राम्रोहरू नभएपछि अब यो सामाजिक सञ्जालहरू पनि एकदम पर्याप्त रूपमा चलाएको थिएन त्यस्तो बेलामा अब गाउँघरमा जे पाइन्थ्यो चाउचाउ बिस्कुट फ्रुटी यस्तो चाहिँ लाने बानी हुन त अब त्यो पोषणको दृष्टिकोणले त्यो खाने विषय होइन खानेकुरा होइन तिनीहरू तर पनि आपतकालीन अवस्थामा चाहिँ त्यो प्रयोग भएको थियो जसले र बिस्तारै बिस्तारै त्यसलाई नेपाल सरकारका तीनटै तहका सरकारहरू हामी नागरिक संघ संस्था संचारकर्मीहरूले बिस्तारै अब यो बेलामा चाहिँ अब यो हिजो अस्तिको कुरो चाहिँ आपतकालीन थियो तर अब यो आपतकालीन विषयबाट अब हामी बिस्तारै गुरुहरू अगाडि बढ़ाएको छौँ अब चाहिँ पोषणयुक्त खानेकुरामै जोड़ दिउँ हामीले संघ संस्थाहरूले दिने खानेकुराहरू पनि अब पोषणयुक्त हिरोमै जोड़ दिउँ भन्ने खालको पहिरोली हुन थालिसकेपछि बिस्तारै अहिले पोषणका कुराहरूलाई पोषणका कुराहरू हाइजेनिक किटका कुराहरू अब महिनावारी प्याडका कुराहरू अब यसो हेर्दाखेरि चाहिँ मान्छे महिनावारी प्याड छुटिरहेको थियो अब पानीहरू शुद्ध थिएन खानेपानीको कुरा पोषणसँग पनि यो विषय पनि जोडिन्छ पानीहरू चाहिँ काम कसरी त्यो शुद्धता गर्ने कुराहरू र त्यो खालको कुरा थियो अब त्यो बेलामा मान्छेलाई प्रेसर हुन्छ अब गर्भवती त्यहाँ दुईजना महिला भेटेको थिएँ मैले त्यति बेला अनि त्यो उहाँहरूलाई प्रेसर नाच्नको लागि चाहिँ त्यो के भन्छ हामीसँग प्रेसर नाच्ने पनि भेटिएको थिएन त्यहाँ पहिलो दोस्रो दिन त त्यस्तो थियो तर पछि बिस्तारै त्यहाँ स्वास्थ्य कर्मीहरू आउनुभयो अरू पनि जान थाल्नुभयो र अहिले त्यसलाई चाहिँ बिस्तारै त्यो मान्छेहरू चाहिँ बिस्तारै नर्मल लाइफतिर आउन खोज्नु भएको छ तर त्यो नर्मल लाइफ भनेको चाहिँ अब फेरि एकदमै धेरै अगाडि बढेको नर्मल लाइफ होइन त्यो पहिलो दोस्रो दिनको तुलनामा चाहिँ केही इम्प्रुभ भएको मात्रै हो तथापि हामी चाहिँ पोषणयुक्त खानेकुरामा सुत्केरी गर्भवती महिला अब दीर्घ बिरामीहरू जो हुनुहुन्छ ज्येष्ठ नागरिकहरू हुनुहुन्छ उहाँले सुत्ने बेलामा चाहिँ खानाभन्दा खाली पेटमा के अब खाली पेटमा औषधि खाइसकेपछि के खानेकुराहरू खाने राति अब सेल्टर छ तर अब राति दुई बजे केही खानेकुराहरू खाएर हुन्छ अब औषधि नै बगाएको छ धेरैजनाको मैले के औषधि खाँछु भन्ने पनि थाहा थिएन अब त्यो जस्तै आइरन चक्की खाइराख्नु पर्ने गर्भवती सुत्केरीहरूका कुराहरूमा त्यो आइरन चक्की त्यति बेला सुरुमा भेटिन्थेन तर यो बिस्तारै अब सबैको साथ सहयोग सहकारले चाहिँ त्यो केही हुँदै गएको छ तथापि अझै पनि हामीले चाहिँ नि सामाजिक सञ्जालतिर हेऱ्यौँ भने चाहिँ अझै पनि रात गाउँतिर उठिरहेछ अब त्यहाँ त अब रातभन्दा पनि अब दिगो कसरी गर्ने कुराहरू जोडिएछ यतातिर अझै पनि चाउचाउ बिस्कुट उठाउने अनि गाडीमा राख्ने अब हाम्रो उद्योग वाणिज्य संघ हाम्रो सामाजिक संघ संस्था हाम्रा युथ क्लब र स्कूलमा बालबालिकाहरूले पनि रसुवाको बाढीको बेलामा हामीले सहयोग गर्न पर्दैन र अन्त अन्त जिल्लाबाट पनि अझै पनि अनि उठाउँदाखेरि पनि व्यापारीहरूले पैसा दिनभन्दा त आफ्नो पसलमा भएको एक कार्टुन दुई कार्टुन चाउचाउ दिन बिस्कुट दिन फ्रुट दिन सजिलो भयो भनेर त्यसरी उठाइरहेका छन् हामी सिजप जेसिवाइसिएन हामी अरू पिस हिमालयन अरू हामी संस्थाहरू मिलेर काम पनि गरिरहेको छौँ कारितास जर्मनीले त्यहाँ रसुवामा काम पनि गरिरहेको छौँ हामीले चाहिँ त्यस्तो सामाजिक सञ्जालमा देखाउँ भने चाहिँ तत्काल चाहिँ यो सामान यो पोषणयुक्त सामान मात्र पठाउनुहोस् भनेर भनिरहेको छ यो बाल मैत्रीको दृष्टिकोणबाट पोषण मैत्रीको दृष्टिकोणबाट पनि र स्वास्थ्य यी सबै दृष्टिकोणबाट पनि यो कुरामा ध्यान दिनु भन्ने हिसाबले हामी त्यसलाई पहिरोली चाहिँ गरिरहेका छौँ
2: त्यत्रो ठूलो बाढी आउँदाखेरि त्यहाँको अब कृषि जनमित बग्नेहरू पारीबाट जुन तरकारी दुधहरू आउँथ्यो बजारमा होइन त्यसको पनि बाटो घाटोले गर्दाखेरि समस्या किसानहरू नै आफै पीड़ित भएर अर्को समस्या अब यसलाई चाहिँ सन्तुलित अवस्थामा पोषणकै हिसाबले कृषिको हिसाबले त्यसलाई व्यवस्थित बनाएर लानको लागि चाहिँ अब के गर्नु पर्ला
3: अब यसो छ अब तपाईँको खोलाको छेउछाउमा भएका खोलासँग जोडिएका नदीसँग जोडिएका त खेतीयोग्य जमिनहरू त सबै नष्ट भए होइन अब त्यो पसलहरू पनि अब पहिला पसलहरू ल्याउनु बेच्ने भनौँ न अब दुध डेरीहरू बेच्ने त्यस्तो कुराहरू चाहिँ अब तल भेलको त केही पनि बाँकी छैन त्यो अब त्यो त एकादेशकोमा चाहिँ पहिला थियो भन्ने हो पहिलाको फोटो भिडियो हेरेर चित्त बुझाउने हो अहिले तर अब यस्तो बेलामा चाहिँ दुईटा कुरालाई अलिकति बढी ध्यान दिनु पर्यो एउटा कुरा चाहिँ नि हाम्रो चाहिँ जुन क्षेत्रमा छ माथि गाउँतिरको त्यसलाई चाहिँ नि अहिले चाहिँ मैले पाएको जानकारी अनुसार चाहिँ रसुवाको कुरा गर्दाखेरि कालिका स्थान अनि धारापानीमा चाहिँ जो त्यहाँ चाहिँ त्यहाँ दुध डेरीहरूमा चाहिँ त्यो दुधहरू संकलन गर्ने र पठाउने कामहरू भइरहेछ त्यो भेगमा. अर्को चाहिँ अब कृषि योग्य जमिन पनि भएको हिसाबले अहिले गाउँघरमा जे छ आटो पिठो ढिँडो कोदो हुन त अब हामी त्योभन्दा चाहिँ फेरि पसलकै खानेकुरा रमाउन बानी भइसकेको छ हाम्रो होइन. अब त्यसको लागि चाहिँ अनि यसो बच्चाहरूलाई बोलाउनु पनि अब यसो गुलियो चिज अलिकति अलिकति मिठो स्वादिलो हुन्छ. अब त्यसमा चाहिँ मिसावरका कुराहरू हामी त्यति ध्यान दिन सकिरहेको छैनौँ. सरकारले पनि यस्तो बेलामा झन् प्रभावकारी अनुगमन गर्नुपर्ने हो. त्यस्तो कुराहरू गर्न सकिरहेको छैनौँ र राहतका रूपमा बाँडिएको पनि अब यहाँहरूले पनि सुन्नुभयो होला. अब इन्टेन्सन खराब होइन होला तर अब लामो समयसम्म अब बाटो त्यस्तो छ. बाह्र घण्टा लाँदाखेरि बाटोमा पानीले भिज्यो होला, पानीले चुह्यो होला, चामलमा चाहिँ त्यो डल्ला परेको चामलहरूको कुराहरू पनि आइरहेछ होइन. त्यसले गर्दाखेरि यस्तो बेलामा चाहिँ कृषि अब एकातिर चाहिँ नि भएको उत्पादनलाई चाहिँ अब तलतिरको नभएको माथि जे छ त्यसलाई व्यवस्थित गर्नु पर्यो. राज्यले चाहिँ नि यो जीविका उपार्जनलाई पनि सँगसँगै लानु पर्यो एउटा. अर्को चाहिँ जो
2: बाहिरबाट आउला माथिको काम नलाग्ला,
3: बाहिरबाट आउला त्यहाँको काम नलाग्ला, त्यो कुरा ध्यान दिनु पर्यो एउटा. अर्को चाहिँ जो बाँच्नु भएको छ र जसको जसले अहिले खेतीपाती योग्य गर्न सक्ने अवस्थामा हुनुहुन्छ भने चाहिँ उहाँहरू प्रभावितलाई चाहिँ नि केही जीविकोपार्जनका कार्यक्रमहरू दिनु पर्यो. त्यहाँ चाहिँ पशुपालनका कुराहरू कृषिको कार्यक्रमहरू पनि जोड्नु पर्यो. त्यो स्थानीय तहले पनि जोड्नु पर्यो, प्रदेश सरकार संघीय सरकारले पनि जोड्नु पर्यो र तिनवटाको कार्यक्रममा डुप्लिकेसन हुनु भएन होइन. अनि तिनवटाहरूको पनि साझा बुझाइ हुनु पर्यो. त्यो भयो भने त्यसले एउटा हेल्प गर्छ. अर्को चाहिँ दुध दही घिउ महीको कुराहरूमा चाहिँ हामीसँग त्यहाँ जे जुन खालको चाहिँ नि माथि दुध डेरीहरू छन् त्यसलाई अब त्यसको मार्केट चाहिँ के थियो भने पहिला त्यहाँ धेरै भएर गाडी मारेर काठमाडौँ आउँथ्यो. अब अहिले चाहिँ त्यो त्यही खपत गराउ भइरहेछ भन्ने छ मेरो बुझाइमा. त्यसलाई चाहिँ अझै त्यही त्यहाँ कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने हो. यो दुईवटा कुरा गर्यो भने त लोकल चाहिँ हाम्रा खानेकुराहरू स्थानीय चाहिँ खानेकुराहरू जो पोषणयुक्त खानेकुराहरूलाई नै अलिक बढी प्रवर्धन गर्नु जरुरी छ. यदि हामीले त्यो प्रवर्धन गरेनौँ भने चाहिँ हाम्रा चाहिँ नि ती हाम्रा खाद्य वस्तुहरू जो बाहिरबाट गएका छन् यसको गुणस्तरीयता यो त नाफाको दृष्टिकोणले बनाइएको हो. त्यसले गर्दा त्यसतर्फ पनि ध्यान दिनुपर्ने. अर्को सँगसँगै के छ भने चाहिँ अब मोनिटरिङ गर्न जाने, हेर्न जाने, सहयोग गर्न जाने सबै खालका मान्छेहरू जान्छन् हेर्नु. उहाँहरूको पनि ले पनि खानेकुराहरू चाहिँ अब खाजाको लागि सजिलो अब उही फेरि जङ्क फुड नै प्रवर्धन गरेको देखिन्छ. हामी त भन्ने पनि गरेका छौँ, हामीले त एउटा परिपत्र पनि गरेका छौँ सबै संघ संस्थाहरूलाई चाहिँ हाम्रो तर्फबाट. तपाईँहरूले चाहिँ विज्ञप्ति मार्फत सिजपले त विज्ञप्ति मार्फतै यो पोषणयुक्त कुराहरू गर्नुहोस् भनेको छ. अब जेसी वैसेनले पनि यो पोषणयुक्त खानेकुराहरू चाहिँ सहयोग गर्नेले खानेले यसमा ध्यान दिनु भनेकै छौँ हामीले. सरकारले पनि त्यो कुरामा जोड दिएको छ. तथापि सबै हामी सबैले सोच्नु पर्यो र अब अर्को त मानव स्वास्थ्यसँग जोडिएको छ, पोषणको मात्र होइन. अब तलतिर लासहरू अब हामी अहिलेसम्मको संख्यामा त करिब 1450 को हाराहारीमा मात्रै शवहरू प्राप्त भएका छन्. शवहरू त यत्रो त्यत्रो छरिरहेका छन् त्यहाँ खोटल राखेर धेरै भेटिन्छ. अब मान्छेहरू त्यहाँ खोटल्छन् हेर्छन्, अब त्यसले गर्दाखेरि अब त्यहाँ मान्छेहरू त्यहाँ मान्छेको मात्र होइन, त गाई भैँसी बाख्रा भेडा सबै बगाएर लिएर आएको छ, अरू जीव जन्तुहरू पनि बगाएर लिएर आएको छ. अब ती सबै मरेका छन्, ती चाहिँ मान्छेहरू गइसके त्यो कुहिएको छ. अब त्यसले चाहिँ नि मान्छेहरूको त्यो बस्ती वरिपरि चाहिँ जहाँबाट अलिकति माथितिर 2 किलोमिटर 5 किलोमिटर 10 किलोमिटरसम्म त्यसको गन्धहरू जाने अनि त्यसले चाहिँ झन् मानव स्वास्थ्यमा पोषणसँग सँगसँगै यो अरू समग्र स्वास्थ्यमा चाहिँ यसले असर पार्ने देखिन्छ. त्योतर्फ पनि सचेतनाका कार्यक्रमहरू सँगसँगै हुनु पर्यो र यो सचेतना सँगसँगै चाहिँ के छ भने पोषण हामीले मनोविमर्श कुराहरू गर्दै गर्दाखेरि चाहिँ बच्चालाई चाहिँ भुलाउनु पर्यो भने चाहिँ चक्लेट दिएर मिठाई दिएर चाहिँ हामीले बुलाउने अथवा उनीहरूको कुरा सुन्ने त सँगसँगै बरु त्योभित्र पनि ओट्स दिने हो कि अलिकति चाहिँ खानेकुराहरू पनि बरु कसैले दिँदै हुनुहुन्छ भने चाहिँ म कार्यक्रम मार्फतै भन्न चाहन्छु तपाईँहरूले बच्चालाई केही कुरा काजु किसमिस लगिदिन्छु बरु त्यो त अलि अलि अलि राम्रो चिज हो नि. त्यही भएर म जेसी वैसनका आज साथीहरूले दिउँसोभरि बसेर चाहिँ नि त्यो काजु किसमिस चाहिँ बच्चाहरूलाई दिनको लागि प्याक गरेर राख्नु भएको छ अहिले. अब हामी त्यहीको कुरा गर्न सक्दैनौँ भने पनि अलिकति बेटर के छ भन्ने कुराहरू गर्नु पर्यो. अनि न त त्यसो गरिएन भने चाहिँ अब यतातिर चाहिँ नि त्यो प्रदूषणको कुरा छ, अर्कोतिर बालबालिकाहरूलाई मेन्टल हेल्थको प्रब्लम छ किनभने बाबुआमा गुमाछन्, परिवार गुमाछन्, केही नगुमाएका मान्छेहरू छन् भने पनि त जग्गा जमिन त तलतिर त गुमाएका छन्, अनि त्यसपछि गएर स्कुलका साथीहरू गुमाएका छन्, शिक्षकहरू गुमाएका छन्, अनि उनीहरूलाई चाहिँ बिहानै दिउँसै बेलुका त्यही याद आइरहेको छ. चाहिँ त्यसले पनि खान मन नलाग्ने, चिन्ता हुने, डराउने, राति उठेर हिँड्ने खालका समस्याहरू पनि देखिया छन्. तर यो सबै कुराहरू गर्दै गर्दा चाहिँ यो यी समग्र कुरालाई बाल संरक्षणको दृष्टिकोणबाट पोषण बाल मैत्री स्थानीय शासनको दृष्टिकोणबाट पोषण मैत्री शासनको दृष्टिकोणबाट अनि पाउने सेवा सुविधाको कुरा गर्ने अनि बाल संवेदनशील सामाजिक सुरक्षाको दृष्टिकोणबाट पनि हेरिनु पर्यो। त्यो समग्र पक्षबाट हेरियो भने चाहिँ यसले पोषणमा अनि समग्र बाल बालिकाको उच्चतम हितलाई यसले ध्यान दिन्छ, नत्र भने त्यो पनि अलिक गाह्रो देखिन्छ। र अर्को अहिले अहिले तड्काएर एउटा देखिएको अर्को समस्या के छ भने चाहिँ आइडेन्टिटी के त पालिकाहरू ध्वस्त छन्, कर्मचारीहरू पालिकाका कर्मचारीहरू नै छैनन्, शिक्षकहरू नै, त्यसको अभिलेखहरू त केही छैन। अब जन्मदर्ता चाहिँ बालबालिकाहरूको त जन्मदर्ता छैन, कोही बचेका बालबालिकाहरूको पनि अभिभावकहरूको पनि आफ्नो छोरा त छैन नि त, सबै गुमिया छ नि त। अब उनीहरूको आइडेन्टिटीमा काम गर्नु पर्यो, राज्यले सहयोग गर्दाखेरि त फेरि मृत्यु दर्ता चाहियो हेर्नुहोस्, अथवा चाहिँ बच्चाको जन्मदर्ता चाहियो, केही न केही त चाहियो नि। त्यसको निम्ति यस्तो विपदको बेलामा चाहिँ के गर्ने भन्ने खालको छुट्टै व्यवस्था नहुन सक्छ। अब भएको भयो भने त एकदम राम्रो हो, सरकारले काम गरिरह होला, तर त्यस्तो बेलामा त्यस्ता बालबालिकाहरूलाई गर्नुपर्छ। तिनीहरूलाई राहतको प्याकेज बनाउँदाखेरि सरकारले गाइडलाइनहरू बनाउँदाखेरि पनि पोषणको प्याकेज सँगै राख्नु पर्यो, खेलकुदका सामग्रीहरूको प्याकेज सँगै राख्नु पर्यो, पोषण खेलकुदको प्याकेजको कुरा राख्नु पर्यो, यदि परिवार छ भने जीविकोपार्जनको राख्नु पर्यो, शिक्षाको कुरामा हामी गर्दैछौँ भने चाहिँ कम्तीमा पनि ब्याचलर कक्षासम्म चाहिँ त्यो बालबालिकालाई पढ्नको निम्ति सुनिश्चित हुनु पर्यो। शिक्षा मन्त्रालयले हामीले एउटा कार्यक्रम भनेर चाहिँ नि उहाँहरूको आएको छ, प्रदेश सरकारले बाह्रसम्म कतिसम्म हाम्रो जिम्मा भयो भनेर बोल्नु भएको छ, अनि त्यसपछि गएर राष्ट्रिय बाल अधिकार परिषद अनि महिला बालबालिका मन्त्रालयले चाहिँ नि शेष घले लगायतको सँग चाहिँ हामी यति सहयोग गर्छौँ भनेर उहाँहरू बोल्नु भएको छ। उहाँहरू सबैको लक्ष्य त बालबालिकालाई सहयोग गर्ने हो भने यस्ता कुरालाई एकीकृत प्याकेज बनाएर क्याटेगोरी गरेर बुवा आमा नभएका, बाबुआमा मध्ये एकजना भएका, परिवारमा बेपत्ता भएका, अनि के अरे खेतीपातीहरू चाहिँ सबै नष्ट भएका का परिवारका बालबालिकाहरू अथवा अरू पनि नट बालबालिका मात्रैको कुरा होइन, समग्र हो, पोषणको विषय र विपदको विषय सबैको हो, ज्येष्ठ नागरिकसम्मको कुरा भयो चाहिँ, यसलाई चाहिँ समग्रमा त हेर्नु पर्यो त्यसरी। र अनि त्यो पोषणभित्र पनि अपाङ्गता भएका बालबालिकालाई चाहिने पोषण र अरूलाई चाहिने अलिकति फरक हुन सक्छ, त्यस्तो बेलामा हामीले अलिकति ध्यान दिनु पर्यो। गर्भवती र सुत्केरीलाई चाहिने कुराहरू अलिक फरक हुन सक्छ, त्यस्तोमा ध्यान दिनु पर्यो। अनि हामीले सबैलाई एउटै डालोमा राखेर सबै विपदमा परेका हुन् भन्ने अनि एउटै प्याकेज मात्रै दिएर अहिलेको सोल्युसन निस्कन्न, त्यस कारणले गर्दाखेरि दीर्घकालीन सोच्नु पर्यो र उनीहरूलाई चाहिँ अझै पनि रिस्क छ भन्ने कुराहरू आइरहेछ। पहिला त सुरक्षित स्थानमा सार्नु पर्यो, सुरक्षित ठाउँमा राख्नु पर्यो, राखेको ठाउँमा पनि हिंसा हुन सक्छ, दुर्व्यवहार हुन सक्छ, त्यहाँ बेचबिखनका कुराहरू हुन सक्छ, विभिन्न सरकारले छुट्याएका कुराहरू छन्, ती अब त पहिलो दिन, दोस्रो दिन, चार पाँच दिन, पाँच सात दिन हुने बेलासम्म हामीसँग चाहिँ विकल्पहरू थिएनन् होला, अब त विकल्पका बाटाहरू पनि खुले, थुप्रै नागरिक संघ संस्थाहरू जानुभयो, सबै ध्यान दिनुपर्यो, सरकारले पनि ध्यान दिनुपर्यो। त्यो गर्न सक्यौँ भने बालबालिकाको दिगो स्वास्थ्यको कुरा पनि हेर्नु पर्यो। पोषणको कुरा गर्दा हामीले अहिलेको कुरा हेरेका छैनौँ, अहिले मैले भनेको कुरा अहिलेको लागि भन्दा पनि यसको असर पछिसम्म पर्छ, यसले भोलि रोगहरू निम्ताउन सक्छ, भोलि मुटुको कुरा होला, क्यान्सरको कुरा होला, त्यो भएको हिसाबले अलिकति संवेदनशील हुनुपर्ने र यस्तो बेलामा बालबालिकाहरू बेचबिखनको जोखिममा पर्न सक्ने, बाल विवाहको बाल श्रममा पर्ने भएको हुनाले अलिक संवेदनशील हुने, कुनै पनि बालबालिकालाई स्थानीय तहको र त्यहाँ भएको बाल कल्याण अधिकारी, त्यहाँको स्थानीय चाहिँ पालिकाले निर्णय नगरेसम्म कुनै पनि बालबालिकालाई, बुवा आमा भएका नभएका बालबालिकाहरू त्यहाँ छन् भने ती बालबालिकालाई अन्त लैजान चाहिँ हाम्रो कानूनले दिँदैन। एउटा जिल्लाबाट अर्को जिल्लामा जाँदाखेरि पनि परिवारको सदस्य छैन भने चाहिँ राज्यबाट स्वीकृति लिनै पर्छ, त्यो हुँदाहुँदै पनि केही चाहिँ पालन पोषण गर्ने नाममा असल अभिप्राय हुन सक्छ, तर विधि प्रक्रिया नपुगेर मान्छेहरूले लगेको कुराहरू सुन्नमा आएको छ, त्यसतर्फ पनि सम्बन्धित निकायले पनि ध्यान दिनुपर्छ। सरकारले आफ्नो ढंगबाट काम गरिराख्नु भएको छ, तर त्यसलाई अझै थप प्रभावकारी बनाऊ, थप राम्रो बनाऊ भन्ने मलाई लाग्दछ।
2: हजुर, अब यस्ता घटना भइरहने जोखिम छ, त्यहाँ मात्र होइन अन्य क्षेत्रमा, नेपालको भनौँ न हिमाली क्षेत्रबाट बग्ने नदीहरूमा धेरै ठाउँमा त्यस्ता जोखिमहरू छन् भन्ने छ, अबका दिनमा चाहिँ के कस्ता तयारीहरू गर्नुपर्छ?
3: अब यसमा एउटा कुरो त अब अघिसम्म जे जति हामी खेती बिगड्यौं, चाहे हाम्रो यता सिन्धुपाल्चोकको केही समय अगाडिको बाढ़ीको कुरा गरौं, त्यो अब पछि फेरि यो यता रोसीतिरको कुरा गरौं हामी, अनि सँगसँगै पछि चाहिँ हामीले अनि यता भूकम्प पनि बिहोर्यौं होइन, यो प्रत्येक वर्ष जस्तो केही न केही हामी बेला बेलामा बिहोरिरहेछौं होइन, अब हामी कतिपय कुराहरू हामीले भुल्ने पनि गरेका छौँ कि फेरि सम्झन्छौँ, त्यति बेला तातो तातो हुन्छ अनि त्यो सकिएपछि चाहिँ सामसुम हुन्छ, भुल्ने कुराहरू पनि छ होइन, कतिपय पहिलै पुरानै पीड़ित प्रभावितहरूले अहिलेसम्म राहतमा पाएका कुराहरू, त्यहाँका बालबालिकाको शिक्षा स्वास्थ्यको कुरा, महिलाहरूको अझै पनि समस्या देखिरहेका छौँ र पहिलो कुरो त अहिले अहिले तत्काल गर्नुपर्ने ठाउँमा संयुक्त राष्ट्रसंघमा जुन किसिमका छलफल बहसहरू अहिले भइरहेछन्, हाम्रो देशका चाहिँ नि प्रधानमन्त्री सहितको टोलीहरू जाने जुन किसिमका तयारी भइरहेछन्, यसमा चाहिँ हामीले भिख माग्ने होइन, हामीले क्षतिपूर्ति माग्ने कुरामा चाहिँ त्यो चाहिँ अहिलेकालाई मात्रै होइन, अहिलेका बालबालिका र भविष्यका अहिलेका चाहिँ नागरिक, अहिलेका चाहिँ हाम्रा साझेदार र भविष्यका चाहिँ कर्णधारलाई समेत केन्द्रबिन्दुमा राखेर उच्चतम हितमा लागि राखेर त्यो क्षतिपूर्तिको लागि चाहिँ सबैभन्दा ठूलो पहिरोगी गर्नुपर्ने छ। त्यो यो जति क्षति भएको छ यसको क्षतिपूर्ति उनीहरूले दिनुपर्छ, यो त्यसको निम्ति पहिरोगी गर्नु पर्यो एउटा। अर्को चाहिँ हामी चाहिँ पूर्व तयारीमा चुकेकै छौं, अहिले पनि हामी त्यो चुक्यौं, सूचना सम्प्रेषण गर्दै हामी ढिलो गर्यौं, सूचना एकै खालको मेसेज आयो, त्यो सधैँ आउने मेसेज भएपछि अलि यो विषम हो भन्ने मेसेज आएन, त्यो फेरि हाम्रो एसएमएस सबैको हेर्ने बानी पनि छैन, त्यसले गर्दाखेरि समयमा हाम्रो मेसेजहरू भएको भए र समयमा उद्धार राहतका कामहरूमा चाहिँ अझै पर्याप्त तयारी भएको भए अरू वैदेशिक अरू स्रोतहरू परिचालन गरिसकेको केही मान्छेको अझै हामी ज्ञान गुमाउन सक्थ्यौं। हिजो समेत उद्धार हिजो चाहिँ तपाईँको अहिले पछिल्लो हिजो आज भएका चाहिँ टनेलबाट निकालिएका शवहरू पनि फ्रेसै छन्, अलि अलि समयमा चाहिँ त्यहाँ पुगेको भए मान्छे जगाउन सकिँदो रहेछ भन्ने खालको कुरा नै आएको छ। त्यसले गर्दाखेरि अब यो त घटना गइसक्यो, अब यहाँ मान्छे चाहिँ नि संख्या जति भने पनि 10,000 भन्दा बढी नागेको हुन सक्छ भन्ने देखिन्छ, 600 जना त 35 देशका नागरिकहरू परेको भन्ने कुराहरू छ, र सँगसँगै अब सुरक्षाकर्मीका देखि लिएर सुरक्षाकर्मीको कुराहरू छ, थुप्रै यातायातकर्मीका कुराहरू छन्, अब मान्छेहरूको विवरणै आउन सकिरहेको छैन। पहिलो पूर्व तयारीको लागि चाहिँ हाम्रा तथ्य तथ्याङ्कहरू, हाम्रा अभिलेखहरू, हाम्रा बाहिरबाट आउने मान्छेहरूको विवरण चाहिँ हामीसँग अप टु डेट हुनु पर्यो। त्यो नभएको कारणले गर्दा अहिले थुप्रै समस्या झेलिरहेको छ सरकारले, होइन? एउटा अर्को, विगतमा भएका असल अभ्यासहरूलाई, विगतमा भएका असल सिकाइहरूलाई सरकारले विगतमा नेतृत्व गरेका मान्छेहरूसँग पनि छलफल पहिरोगी गर्नु पर्यो। उहाँहरूको अनुभव के थियो, उहाँहरूले कसरी उद्धार गर्नुभएको थियो, उहाँहरूलाई पनि एकै ठाउँमा राख्ने छलफल गर्ने बात पनि सिर्जना गर्नुभयो, त्यसले गर्दाखेरि अब भविष्यमा कसरी जोडिने भन्ने कुराहरूको लागि प्लस पोइन्ट। तेस्रो, विपदको पूर्व तयारीको चाहिँ शुरूआतदेखि नै हामी त बाल भेला हुने बेलादेखिबाट नै त्यो टोल सुधार समितिमा बस्ती स्तरको छनौटदेखिबाटै सबै क्षेत्रवर्ग बालबालिका सहित सबै अपाङ्गता भएका यौन तथा लैङ्गिक अल्पसंख्यक लगायत सबैको त्यहीँबाट नै उहाँहरूको सहभागिता गराउने भने उहाँहरूले त्यहीँबाट कुरो बुझ्नुहुन्छ, अनि त्यो कुराहरू बुझाउनु पर्यो। पाठ्यक्रमहरूमा चाहिँ यस्ता विषयहरू चाहिँ हाम्रा पाठ्यक्रमहरूलाई चाहिँ केही आएको छ, राम्रो छ, तथापि अझै पर्याप्त छैन, पाठ्यक्रमहरूमा यस्ता विषयहरूलाई चाहिँ समावेश गर्नु पर्यो र मान्छेलाई सचेतना अझै अभिवृद्धि गर्नु पर्यो। सचेतना हाम्रो पुगेन, बाढी बाजा बजाएर पनि आउँदैन, जानकारी दिएर पनि आउँदैन, कति बेला आउँछ भन्ने थाहा छैन, फेरि बाढी आउँछ कि आउँदैन भन्ने कुरा हाम्रो मुलुकमा मात्रै भर परेको छैन, हामी अब भूपरिवेष्टिक राष्ट्र पर्यो, हामीसँग अरू देशहरू जोडिएका छन्, अन्त अब हामी हिमालको देश हो, हामी प्राकृतिक रूपले धनी छौं, तर प्राकृतिक रूपले चाहिँ नि कहिलेकाहीँ हामी ठगिएका पनि छौं, अहिले हामी चाहिँ यो ठगिएकाभित्र पर्छौं। यो प्राकृतिक राम्रो छ, सुन्दर छ, हिमाल छन् भन्दा भन्दै प्रशंसा गर्दा गर्दै हामी त्यसैबाट अहिले पीड़ित पनि प्रभावित पनि छौं। त्यसले गर्दाखेरि यस्तो पूर्व तयारी सचेतनाका कुराहरूमा हाम्रो लगानी वृद्धि गर्नु पर्यो। हामी बाटो मात्रै बनाएर सोल्युसन होइन, बाटो बनाउन भन्दा अगाडि पनि हामीले ख्याल गर्नु पर्यो, बाटो सँगसँगै चाहिँ यस्ता विषयमा सचेत हुनु पर्यो कि मान्छे चाहिँ कहाँ बस्ने, कहाँ नबस्ने, खोलाको छेउसम्म बस्नुहुन्छ कि हुँदैन, नदीको छेउसम्म बस्नुहुन्छ कि हुँदैन, अनि खोला नदीको छेउमा चाहिँ त्यो ग्यारिनहरू गर्ने कुरालाई पनि अलिक व्यवस्थित गर्न पर्यो। अब यति भए चाहिँ यहाँभन्दा माथि जाँदैन भन्ने हुन्छ, अब कसैले सोचेको थियो होला बेत्रवती बजारमा आएर हुन्छ, यत्रो कोही चाहिँ नि मान्छेले नसोचेको भइदियो नि त अहिले, अब बेत्रावती बजारको एउटा घर चाहिँ उचालेर लिएर गएर अर्को बारीमा लगाएर राखेको छ, हेर्नुहोस् त्यो 24 जनाको सब जहाँ भेट्यो, त्यो घर चाहिँ पुलवारीको घर हो, त्यो अब मेरो आफन्तकै घर हो, त्यो चाहिँ लगेर उहाँ आफन्त मेरो आफन्तकै मेरो चाहिँ दाजुकै घरमा लगेर राखेको छ। विपदले त जे पनि गर्दोरहेछ नि त, विपदले बचाउने पनि त्यही रहेछ। अब अहिले त्यो बाटोघाटोहरू खुल्न सकिरहेको छैन, अनि अब बनाउन सकिएको छैन, अब त्यो काठको सानसानो बनाउनु भएको थियो बेत्रावतीबाट तरेर पाइजनालाई दिउँसोभरि त्यहाँ बनाउनु भयो सबैजना मिलेर, अनि त्यसपछि बेलुका चाहिँ नि राति त फेरि बगाइदियो रहेछ, हेर्नु त्यो भएर फलामको सानसानो हाल्ने भनेर हामीले पनि तयारी गरिरहेको छौँ, जेसिवेसन लगायतको संस्थाहरू पालिकासँग मिलेर। भनेपछि के हुन्छ भने अलिक दिगो हिसाबले सोच्नु पर्यो, हामीसँग वैकल्पिक मार्गहरू पनि हुनु पर्यो, धन्नै स्थानीय तह प्रदेश सरकार संघीय सरकारले चाहिँ नि सानसाना सानातिना बाटाहरू भित्रभित्र गरेको हुनाले चाहिँ अहिले 12 घण्टामा भए पनि हामी त्यहाँ पुग्न सक्यौं, अब अझै तपाईँको यतातिर एक दुई तीन नम्बर वार्ड रसुवाको यता जानलाई त यता के भन्छ गल्छी हुँदै उता किसपाङ हुँदै बल्ल बल्ल पुगेर त्यहाँ पुग्नु भएको छ भनेपछि के हुन्छ भने यस्ता विकासका कुराहरू गर्दा अनि त्यसपछि गर्दाखेरि यस्ता कुराहरूलाई पनि हेर्नु पर्यो, वैकल्पिक बाटाहरू पनि हुनु पर्यो र ती बाटाहरू बनाउँदाखेरि चाहिँ त्यहाँको माटो यो बाटोको लागि उपयुक्त हो कि होइन, यसले खोलालाई यता असर गर्छ गर्दैन, कतिको सुरक्षित छ, यहाँ यो बाटो खन्दै गर्दाखेरि यहाँ वरिपरिका मान्छेहरूलाई के अप्ठ्यारो पर्छ, यी यावत कुराहरू पूर्व तयारीका कुराहरूमा ध्यान दिनु पर्यो। पूर्व तयारी अनि तयारी भइसकेपछि चाहिँ ल भयो ल हामीले तयारी गर्दा गर्दै पनि विपदले चाहिँ हामीलाई छोडेन, त्यस्तो बेलामा चाहिँ के गर्ने भन्ने सचेतना सँगसँगै हामीसँग पूर्व तयारी पनि हुनु पर्यो। हामी सरकारसँग चाहिँ नि यति यति लाख मान्छेलाई पुग्ने खालको खाद्यान्न टेन्ट हुनु पर्यो, टेन्ट नपाएर तत्काल अरूसँग टेन्ट माग्नुपर्ने स्थिति छ नि त, होइन त टेन्टै पुगे होइन, हामी त हेलिकप्टर हुँदाहुँदै सात दिन आठ दिनसम्म त केही वडाहरूमा केही पालिकाका केही वडाहरूमा त हामीले रातै पुर्याउन सकेनौँ नि त, हामीले चाहिँ हिजो हटाएका तुइनहरू फेरि जोड्नुपर्ने स्थिति भयो, हिजो हामीले तुइन हटाउने सबै झलुङ्गे पुल बनाउने भन्यौँ नि त, कुरा त राम्रो थियो, अब आज फेरि तुइनको आवश्यकता भयो भनेपछि कथाले र परिस्थितिले के माग्छ भन्ने थाहा छैन, त्यसले गर्दाखेरि पूर्व तयारीमा ध्यान दिनु पर्यो र पूर्व तयारीहरू गर्दाखेरि र विपदलाई व्यवस्थापनको विषयमा कुरा गर्दाखेरि सबै तह वर्ग क्षेत्र बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मको सहभागितामा हामी नीति निर्माण गर्यौं, उहाँहरूका कुरा सुन्यौं, त्यसको बेलामा गर्यौं भने चाहिँ हामीले अब क्षतिलाई कम गर्न सक्छौं, अब क्षति पूर्णै रोक्न नसक्ने दोस्रो कुरा होला, त्यसको रोक्न सक्छौं र हामीले आम नागरिकको चाहिँ ज्ञान बचाउन सक्छौं भने त्यो ढंगबाट हामी लाग्नुपर्छ र भण्डार गर्ने कुराहरू अनि आफ्ना चाहिँ नि चाहिँ महत्वपूर्ण सामग्रीहरू चाहिँ अब सुरक्षित ढंगबाट राख्ने कुराहरू नागरिकताका कुराहरू यी यावत कुराहरूमा पनि ध्यान दिनु पर्यो। अब अहिले त जसको बग्यो उहाँहरूको त केही पनि छैन र अनि अर्को चाहिँ के हुन्छ भने यसलाई सामान्य रूपले लिन पनि भएन, अब मैले दुःख साथ भन्छु, म सबै जो बित्नु भएको छ उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु संस्थाको व्यक्तित्वबाट अनि घाइतेको शीर्ष स्वास्थ्य लाभको कामना गर्छु, बेपत्ताको खोजी होस् भन्ने चाहन्छु, यतिकै हुँदाहुँदै पनि हामी चाहिँ यहाँ मेरो घरसम्म त आउँदैन भनेर छतबाट फोटो खिचिराख्नु भएको थियो, दुःख साथ भन्नुपर्छ मैले पुलमा उभिएर ए यो बारी त यहाँ आउँदैन भनेर हेरिराख्नु भएको थियो, हामी सामाजिक सञ्जाल हेर्छौँ, यसलाई नजरअन्दर गर्नु भएन, विपदसँग चाहिँ खेल्न भएन कि, विपदलाई सामान्य ढंगबाट लिनु भएन र यस्तो विषम परिस्थितिमा बाल बालिकालाई उच्चतम रूपमा राखेर बाल बालिकालाई केन्द्रमा राखेर हामीले कामहरू गर्नु पर्यो, जो जोले जहाँ जहाँ जति योगदान गर्नुभएको छ सबै धन्यवादको पात्र हुनुहुन्छ, सञ्चारकर्मीहरूले सूचना ल्याउनु भएको छ सबै गर्नुभएको छ, त्यो गर्दा गर्दै पनि मेरो दुईटा कुरा चाहिँ अझै ध्यान दिनुपर्ने देखियो, एउटा हामीले पोस्ट गर्ने फोटो हामीले पोस्ट गर्ने भिडियो अनुमति लिएर मात्रै गर्नु पर्यो नम्बर एक, दोस्रो कुरो जानी भेट्ने मान्छेले पनि एउटै कुरो पीड़ितसँग बारम्बार सोधेर इरिटेट गराउने काम गर्नु भएन, उहाँहरू त्यसै पीड़ित हुनुहुन्छ प्रभावित हुनुहुन्छ र तेस्रो सबैजना मिलेर गरेका कुराहरू मिलेर गरेका कामहरू सबै हामीले गरेको भन्ने सरकारले गरे भन्ने पनि होइन सबै हामीले गरे भन्ने नि अनि सामाजिक सञ्जालमा पोस्ट गर्ने र अनावश्यक क्रेडिट लिने काम पनि गर्नुहुन्न, यो काम सबैले मिलेर गरेको, कहीँ कसको संस्थाको छ होला, कहीँ सरकारको छ होला, कहीँ कहीँ संघीय सरकारको कमजोरी भयो होला, कहीँ राम्रो पनि भएको छ, स्थानीय तहको कहीँ राम्रो भएको छ होला, कहीँ कमजोरी पनि भएको छ होला, प्रदेश सरकारको पनि त्यस्तै भएको होला, मुख्यमन्त्री पनि उहीँ हामीले भेटेका थियौँ, मुख्यमन्त्री पनि तपाईँको घटना भएको दोस्रो दिन उहाँ चाहिँ रसुवा नै पुग्नु भएको थियो अनि पछि सांसद मन्त्रीहरू सबै आफ्नो आफ्नो ढंगबाट जाने त भइरहेछ त कुनै कुनै हिसाबले, त्यसले गर्दा जे राम्रो भएको छ त्यो त्यसलाई चाहिँ सबैले प्रबन्धन गराउँ, जहाँ कमी कमजोरी छ त्यो कमी कमजोरी भन्न त्यसलाई सुधार्नको निम्ति यो कमी कमजोरी भनिँदाखेरि हाम्रो त सबै गाह्रो हुन्छ कि भनेर पनि सरकारले पनि सोच्नु भएन, किनकि क्रिटिकल कमी कमजोरीलाई सुधार्दै पनि जानु पर्यो, किनकि ठूलो काम गर्दाखेरि कहिले कमी कमजोरी हुन्छ र पूर्व तयारीमा चाहिँ ध्यान दिनु पर्यो, अलिकति मेहनत गरेको भए चाहिँ म चाहिँ रसुवावासीको त्यहाँको पीड़ित प्रभावित मेरो परिवारको सदस्यहरू पनि परेको हुनाले चाहिँ ती टनेलभित्र हामीसँग जोडिएका मान्छेहरू पनि परेको हुनाले उहाँका परिवारका कुरा त्यहाँ देखेका भएका मान्छेहरूको कुरा सुन्दा र केही कुरा देख्दा चाहिँ हामीले चाहिँ के फिल भयो भने अलिकति पूर्व तयारीमा ध्यान दिएको भए चाहिँ केही मानिसहरू 500-700 मान्छेलाई चाहिँ जोगाउन सकिन्थ्यो कि भन्ने ती परिवारका मान्छेहरूलाई आशा अपेक्षा थियो, अब अहिले पनि उहाँहरू अझै हुनुहुन्छ र हाम्रो त्यहाँको एकजना जनप्रतिनिधिको भाइको त उहाँको बुहारीले अहिलेसम्म कुशको चाहिँ बनाएर क्रिया बस्नै मान्नु भएन, उहाँ अझै आशावादी हुनुहुन्छ, भनेपछि मान्छेहरूलाई कि सास कि लास भनिन्छ, हेर्नुहोस् अहिले त सास पनि नभेटिने लास पनि नभेटिने स्थिति बन्यो, त्यही भएको हिसाबले ती परिवारलाई तमाम पीड़ा छ, हेर्नुहोस् अब बालबालिकाको शिक्षा स्वास्थ्यको पीड़ा छ, कसैले श्रीमान गुमाउनु भएको छ, कसैले श्रीमती गुमाउनु भएको छ, कसैले बहिनी गुमाउनु भएको छ, कसैले ज्वाइँ गुमाउनु भएको छ, होइन कसैले बाबुआमा गुमाउनु भएको छ, सबैको पीड़ाहरू छ, यो पीड़ाको बीचमा चाहिँ हिंसा दुर्व्यवहार अब पोषणयुक्त खानेकुराको अभाव हेला अब मैले अहिले बाल विवाहको कुरा बेचबिखनको कुरा अब यस्तो बेलामा चाहिँ विभेदको कुरा जातवाद धर्म आदिको विषयमा चाहिँ विभेदहरू हुनसक्छ यो यावत कुराहरू पनि मानव अधिकारको दृष्टिकोणले राष्ट्रिय मानव अधिकार आयोगले पनि आफ्नो हिसाबले अनुगमन गर्नुभएकै छ होला यी हिसाबले पनि हेर्न जरुरी छ र यो ढंगबाट हेर्नका निम्ति म बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान जागृति बाल तथा युवा सरकार नेपाल हामी पनि त्यहाँ काम गरिरहेको हिसाबले हाम्रो तर्फबाट समेत हामी सबैजनालाई आग्रह गर्न चाहन्छौँ।
2: हस् यहाँको अमूल्य समयको बावजुद पनि हाम्रो स्टुडियोमा आइदिनु भयो, हाम्रा प्रश्न जिज्ञासाको जवाब दिनुभयो, त्यसका लागि हामीलाई धेरै धेरै
3: यो अवसरको लागि हामी म चाहिँ संस्थागत रूपमा व्यक्तिगत रूपमा यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु। धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो तिलोत्तम पौडेल, बालबालिका शान्ति क्षेत्र अभियानका सिजबका अध्यक्ष र लामो समयदेखि बाल अधिकारको क्षेत्रमा काम गर्दै आउनुभएको र उहाँसँग हामीले विशेष गरेर यो बाढी विनाशकारी बाढी पछिको अवस्थाको बारेमा कुराकानी गर्यौं र बालबालिकाको अधिकार र पोषण यो बेलामा झन जोखिममा हुन्छ र त्यसमा केन्द्रित हुनुपर्दछ भन्ने बारेमा कुराकानी गर्यौं। यो कुराकानी सँगसँगै कार्यक्रमको निर्धारित समय सकिसकेको छ। प्राविधिक कक्षबाट साथ दिने राजेन्द्र विद्यालय धन्यवाद दिँदै म दीपक आचार्य पनि

0: रेडियो साइनो 89 थुप्लो 8 मेगाहर्ज भई हाम्रो साइनो
1: साहिनो समय सुसन अहिले बिहानको 7 बज्यो
2: आमा एक गिलास दही खान्न साह्रै गर्मी हो
3: आमा मलाई दुध है
2: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै
4: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल भरतपुर 3 बेलचोक
5: 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू वाइफाई सिट सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शब्दहरू लागू हुनेछन्
4: चैते धानमा नेक ब्लास्टको समस्या
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ रोगको लागि अनुकूल मौसम अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू रोग प्रतिरोधात्मक जातहरू जस्तै चैत्य 2 हर्दीनाथ 1 कुमल 2 कुमल 5 कुमल 6 र कुमल 7 लगाउने खेतमा पानी जमाइराख्ने वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एचएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
6: अङ्गले कसरी सर्छ संक्रमित एनोफिलिस 7 पोथी लामखुट्टेले मानिसलाई टोक्दा अङ्गले रोग सर्दछ
1: अङ्गलेका लक्षणहरू मुख्य लक्षण काम ज्वरो आउनु हो ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ ज्वरो आउँदा प्राय जाडो लाग्ने काप छुट्ने र पसिना आउने हुन्छ टाउको दुख्ने थकान कमजोरी महसुस हुने वाकवाकी लाग्ने बान्ता हुने गम्भीर तथा जटिल अङ्गलो भएमा हात जोड्ने दुख्ने बेहोस हुने सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्
6: औलोबाट बस्ने उपायहरू लामखुट्टेको टोकाइबाट बस्नु नै औलो रोगबाट बस्ने उत्तम उपाय हो
1: लामखुट्टेको टोकाइबाट कसरी बच्ने झोलको प्रयोग गर्ने कीटनाशक युक्त झोल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने घरको झ्यालढोकामा जाली लगाउने औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने
7: एसएमपी कम्पनी कार्यालयको अत्यन्त जरूरी सूचना कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याग भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना निनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनटी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
8: एसएनटी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 98550-60359 र 98550-67359
9: लौ चट्याङ पर्न आँट सबैजना यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
10: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
11: हो र
10: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
11: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
10: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
11: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
10: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, काल सर्पयोगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा पनि जानकारी भने हामीले तपाईँलाई गराउने गरेका छौं। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तु र सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.5 MHz इच्छा कामना कुरिन्टा चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz सिलीबाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz चेटोडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मुनगाउँ नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्चाबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75 223 र 98056 75 223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा पनि जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। भूत वर्तमान भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। फोन गर्दा साल महिना गते अनि समयको विषयमा जानकारी भने तपाईँले हामीलाई गराउनु पर्ने हुन्छ। साल महिना गते र समयको आधारमा हामीले तपाईँहरूसँग भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा चर्चा र परिचर्चा भने हामीले तपाईँहरूसँग गर्ने गरेका छौं। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भन्ने गर्दै गर्नुहोस्। म भन्ने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथि मिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल असोज महिनाको आज 5 गते, तदनुसार ईस्वी सन् 2026 सेप्टेम्बर 21 तारीक, सक सम्वत्सर 1948, नेपाल सम्वत् 1146, रौद्र नामक सम्वत्सर, दक्षिणायन शरद ऋतु, आज सोमबार रहेको छ, भाद्र शुक्ल पक्ष तिथि रहेको छ, आज दशमी तिथि रहेको छ, नक्षत्रमा रहेको छ उत्तर साढा नक्षत्र, योगमा रहेको छ शोभन योग रहेको छ, कर्णमा रहेको छ वणिजकरण रहेको छ, बिहानको 7:10 रहेको थियो भने अहिले यतिखेर ग्रहकरण रहेको छ। चन्द्रमा धनु राशिमा, श्री सूर्यनारायण चाहिँ कन्या राशिमा, आनन्दादि योगमा आज मृत्यु योग रहेको छ। आज बिहान सूर्योदय 5:52 भयो भने सन्ध्या सूर्यास्त 6 बजे हुनेछ। आजको दिन मनघडी 12 घडी 8 पला रहनेछ। आज दिन विशेष रहेको छ, आज विश्व शान्ति दिवस भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। पालो रहेको छ आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष जानकारी। आजको कालबेला यानि कि आजको अशुभ समय भनिरहेको छ बिहानको 7:22:59 बिहानको 8:54 14 सेकेन्डसम्म कालबेला रहनेछ। आजको लाभ बेलाको समय रहेको छ दिउँसोको 2:59 14 सेकेन्डदेखि दिउँसोको 4:30 29 सेकेन्डसम्म लाभ बेला रहेको छ। आजको लागि विशेष गरी शुभ बेला रहेको छ बिहानको 8:54 15 सेकेन्डदेखि बिहानको 10:25 29 सेकेन्डसम्म शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने
मैले तपाईँहरूलाई विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी भन्ने गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष जानकारी भने गराउनेछु। आज सूर्य कन्या राशिमा, चन्द्रमा धनु राशिमा, मंगल कर्कट राशिमा, बुध कन्या राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशिरको राशि धनु राशि आउँछ। ग्रह गोचरको विषयमा पनि जानकारी भन्ने गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष जानकारी भने गराउनेछु। आज सूर्य

परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथि मिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी मैले तपाईँलाई गराए र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि।

0: मेष राशि हुनेहरूका लागि आजको दिन आँटेका काम बिहानै गर्दा फाइदा हुनेछ। सामाजिक जिम्मेवारी तथा नेतृत्व हात लागि हुनेछ। आध्यात्मिक भाव जागृत हुनाले परोपकार मन जानेछ। दिउँसोदेखि पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिन्छ। काम पूरा नभए पनि दिगो योजना बन्द जानेछन्। दिगो उपलब्धिको स्रोत पहिचान गर्न सकिन्छ। प्रयत्न गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। परोपकारी काममा पनि प्रवृत्त हुने खालको यो गुण राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि हुनेहरूका लागि आजको दिन प्रत्यक्ष नतिजा कमजोर देखिनाले काम देखाउनु पर्ने हुन सक्छ। शरीरमा कमजोर तथा आलस्य भएको अनुभूति हुनेछ। मध्याहदेखि स्थितिमा सुधार आउनले नयाँ काम गर्ने अवस्था जुट्नेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ। प्रयत्न गर्दा सामाजिक जिम्मेवारी प्राप्त हुनुको साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हात लागि हुने समय रहेको छ। दिगो फाइदा हुने काम पनि प्रारम्भ गर्न सकिने युग राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि हुनेहरूका लागि आजको दिन चिताको काम बिहानै गर्दा फाइदा हुनेछ। रमाइलो यात्रा हुनेछ। आतिथ्यपूर्ण सम्मान पाइने समय रहेको छ। व्यापार व्यवसायमा फाइदा उठाउन सकिन्छ। तर मध्याहदेखि हिसाबमा केही लाभांश हात लागि हुन सक्ने योग हुने देखिएको छ। वाद विवादले अलिकति मृतहरूको बन्धन कमजोर बनाउन सक्ने योग रहेको छ। कामको चाप बढ्दै जानेछन् भने सानातिनो समस्याले अल्झाउन सक्छ। समस्या दर्शाउँदा शुभचिन्तकले साथ दिने खालको योग भने राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि हुनेहरूका लागि आजको दिन सम्भावना देखे पनि प्रतिस्पर्धा बढ्नले काम सम्पन्न गर्न समय लाग्नेछ। राम्रो नतिजा हात पार्न केही काम देखाउनु पर्ला। मध्याह पछि मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। आयस्रोत बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइन्छ। व्यापारमा राम्रो फड्को मार्न सकिन्छ। काम बढ्नाले जिम्मेवारी समेत बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। केही रकम सञ्चय गर्न पनि सकिने खालको योग भने राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि हुनेहरूका लागि आजको दिन कामका लागि बिहानको समय अनुकूल रहनेछ भने परिस्थिति पनि रमाइलो रहनेछ। परिवार जनसँगको साथले नयाँ आशा जगाउनेछ। मनपर्ने भौतिक साधन जोड्ने समय रहेको छ। मध्याहपछि नयाँ कामतर्फ अग्रसर भइनेछ। मेहनतले राम्रो प्रतिफल दिलाउनेछन्। चुनौती चिर्दै काम बढाउन सकिन्छ। पहिले यसो गर्नेहरूले सहयोग गर्न थाल्नेछन्। थोरै लाभ भए पनि दिगो काम प्रारम्भ हुने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि हुनेहरूका लागि आजको दिन बिहानको काम सन्तोषजनक नभए पनि बिस्तारै मनको डर हराउँदै जाँदैछन्। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो बन्दै जाँदैछन्। पढ़ाईमा गुरूजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्दै जानेछन् भने प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछन्। दिगो काम प्रारम्भ गर्ने समय रहेको छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष समाधान लगायत अन्य विभिन्न कार्यको लागि

0: शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
1: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल 9845175223 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: तुला राशि हुनेहरूका लागि आजको दिन छोटो समयमा उपलब्धि हात पार्ने अवसर हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका मिल्नेछ। प्रतिद्वन्दीहरूले पछि पार्न सकिन्छ। चिताको काम पनि पूरा हुन सक्छ। मध्याहदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नु पर्ला। विश्वमा काम गर्ने बानीले मेहनत खेर जान सक्छ। आँटेको काम बिग्रन सक्छ। पेसा व्यापार व्यवसायमा फाइदा कम देखे पनि प्रयास भने दोहोऱ्याएर अगाडि बढ्दा राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन महत्वपूर्ण काम बिहानै गर्नु राम्रो हुनेछ। आँट गर्दा दिगो काममा हात हाल्न सकिन्छ। बोलीको प्रभाव बढ्नाले विशेष अवसर प्राप्त हुनेछ। मध्याहदेखि नयाँ योजनातर्फ अग्रसर भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुने ग्रह गोचरले बताएको छ। रोकियो काम बन्द जानेछन्। नयाँ काम शुरू गर्ने समय रहेको छ। साथीभाइको सहयोग र उपहार हात लागि हुनेछ। राम्रो कर्मफलले मन पनि प्रसन्न रहने खालको यो गुण राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनु राशि हुनेहरूका लागि आजको दिन विशेष गरी प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुको साथै दैनिकीमा परिवर्तन आउनेछ। हिम्मतले काम बढाउन सकिन्छ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्न सकिन्छ। मध्याहदेखि नयाँ काम प्रारम्भ हुनेछ। बोलीको प्रभाव बढ्नाले आर्थिक क्रियाकलापमा सबै फाइदा हुनेछ। अध्ययन प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। आजको उपलब्धिले थप उत्साह समेत जगाउने खालको योग भनी राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन अरूको करकापमा काम गर्नुपर्ने आँटेको आजको श्रमबाट पछिल्लो फाइदा हुनेछ। कर्ज मार्फत खर्च जुटाउन सकिन्छ। कामका लागि लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ। मध्याहदेखि सहयोगीहरूले साथ दिनेछन् भने नयाँ कामको प्रस्ताव आउनेछ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। मेहनतीका लागि दिन फलदायी रहने खालको योग भनी राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन मेहनत गर्दा आमदानीको स्रोत फेला पर्दै जाँदैछन्। पहिले गरिएको कामबाट प्रशस्त लाभ हुनेछ। आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हात लागि हुने समय रहेको छ। मध्याहदेखि खर्चिलो काम प्रारम्भ हुनेछ। यसका लागि धेरै रकम जुटाउन आवश्यक पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। अरूको उक्सावटमा लाग्दा अधिक खर्च हुनेछ। आवश्यकको लागि केही दौड़धूप समेत गर्नुपर्ने खालको योग भनी राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरूका लागि आजको दिन समाजमा तार्किक काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिन्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। कीर्तिमा नि काम गर्ने समय रहेको छ। साथीभाइको सहयोग जुट्नाले मनका फाइदा हुनेछ। मध्याहदेखि रोकियोको लाभांश मिल्दै जानेछन्। मेहनत गर्दा आमदानीको नयाँ स्रोत फेला पर्दै जानेछन्। तर आंशिक समस्याले खर्च गराउँदा सरसपटमा पनि धन बाहिरिन सक्ने योग राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845725223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृदान,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845275223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
5: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
6: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ आजका तिथि मिति पञ्चाङ्ग मेषादी बाह्र राशि फलका विषयमा जानकारी भने गराइसकेका छौँ। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने गराउने बेला रहेको छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोला 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क भने गर्न सक्नुहुन्छ। कोही मित्र आउनु पनि भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: हजुर गुरु, राधे राधे।
0: हजुर राधे श्याम, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: हजुर म यहाँ पोखराबाट हो।
0: पोखराबाट बोल्दै हुनुहुन्छ, हजुरको शुभ नाम?
1: हजुर मेरो नाम शोभा हो। मेरो नातिनीको हेरिदिनु न।
0: नातिनीको बारेमा हेर्नुहुन्छ?
1: हजुर गुरु।
0: हजुर नातिनीको जन्ममिति भन्नुहोस् त, कति हो?
1: 2067
0: साल
1: माघको 26 गते।
0: माघ महिनाको 26 गते।
1: हजुर 26 गते बुधबार 11:10
0: 11:10 बिहानको हो?
1: हजुर हजुर बिहानको गुरु।
0: जन्म कुन जिल्लामा भएको हो? कास्की जिल्ला। र सुन्नुहोस् है, ध्यान दिएर।
1: हजुर गुरु।
0: श्री गणेश आय नमः, श्रीमती रामानुजाय नमः। 2067 साल माघ शुक्ल पक्षको बुधबार, मेष राशिमा जन्म, अश्विनी नक्षत्रको दोस्रो चरण, नाम आउँछ चेबार, नाम आउँछ चेतना।
1: हजुर
0: चेतना मेष राशि पर्छ। आज दिनाले देवगण परेको छ नानीको, घातकमा परेको छ तिथि, प्रतिपदा षष्ठी एकादशी तिथि घातक छ, आइतबार घातक, नम्बरमा एक नम्बर, राशिमा मेष भन्ने राशि घातक छ। कुण्डली असाध्यै राम्रो कुण्डली छ नानीको, अलिकति पेट दुख्ने, पेटमा समस्याहरू गराउन सक्छ, सावधान रहनुहोला। सरकारी क्षेत्र, सरकारी जागिर राम्रो, देश विदेश यात्रा राम्रो, नानीको बृहस्पति राम्रो छ, पढाइमा पनि राम्रो देखाउँछ, राम्रो हुन्छ पनि, त्यो धेरै राम्रो देखिँदैन। अहिले शुक्र सिद्धा स्वामी योग चढेको भएर बुद्धि भने त्यति राम्रो देखिएन, पढाइमा रुचि नहुने, मन नलाग्ने, भनेको नमान्ने, जिद्दी हुने, घमण्डी हुने, आफ्नै पाठमा चल्न खोज्ने, यस्तो खालका कुराहरू देखिएको छ। यो चाहिँ नराम्रो भयो, यसका लागि चाहिँ अब तपाईँले नानीको नानीलाई सम्झाउने, बुझाउने, अराउने, टेराउने काम गर्नु पर्यो। अनि त्यसपछि दशाको शान्तिहरू गराउनु, त्यति गर्दा पनि भएन भने पछि उपाय गरौँला है।
1: हजुर गुरु, अनि त्यसलाई गर्नुपर्छ
0: रुद्री गर्ने, चण्डी पाठ गर्ने, होम गर्ने, सत्यनारायणको पूजा लाउने, अनि नवग्रहको पूजा गर्ने, जाप गर्ने, मेन कुरा शुक्रको तपाईँको चाहिँ जाप गर्ने, सीताको जाप गर्ने गर्नुपर्छ। ग्रह शान्ति पूरा रूपमा ग्रह शान्ति गर्नुपर्छ, राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधा रोकावटहरू आउँदैन। अहिले ग्रह एकदम बिग्रिएको छ, यो बेलामा साथीको सङ्गत पनि बिग्रिन्छ, राम्रो हुँदैन, यसमा ख्याल। अरू त्यस्तो नराम्रो छैन, ठिकै छ है। पढाइमा अब यही तालले यही रफ्तारमा जाने हो भने त पढाइ बिग्रिन्छ नि।
1: हजुर गुरु, यो सबै गर्छौँ गुरु। अनि अब हामी यसरी हजुर चिन्तै चितवन आउँछौँ है।
0: हुन्छ,
1: हामी यो महिनाभित्रमा जसरी पनि हजुर चाहिँ आउने काम छ, हामी आउँछौँ।
0: हजुर
1: है गुरु।
0: हुन्छ
1: गुरु, गुरु राति
0: राति। उहाँले फोन गर्नुभएको थियो हामीलाई, कास्की जिल्लाबाट पोखराबाट फोन गर्नुभएको उहाँले नातिनीको विषयमा हेराउनको लागि। मैले जानकारी पनि गराइसके, तपाईँ पनि यस्तै जानकारी लिन चाहनुहुन्छ भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क भने गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँको बोल्दै हुनुहुन्छ? नमस्ते। हेलो
2: हजुर,
0: कहाँको बोल्दै हुनुहुन्छ, कहाँबाट भन्नुभयो?
2: बिरगञ्जबाट
0: बोल्दै हुनुहुन्छ। हजुरको शुभ नाम?
2: मेरो नाम दिलीप चौधरी हो।
0: दिलीप चौधरी बिरगञ्जबाट बोल्दै हुनुहुन्छ। कार्यक्रम कतिको सुन्नुहुन्छ वीरगंजतिर? हजुर, बोल आज लागेको छ। आज कसको विषयमा हेर्न चाहनुहुन्छ त? आज कसको विषयमा हेर्न चाहनुहुन्छ त भनेको? नातिको? हजुर, नातिको जन्ममिति भन्नुहोस् त कति हो?
2: 2067 साल।
0: चैत महिना 10 गते, समय भन्नु?
2: 10 गते बिहानको 8 बजे सर।
0: बिहानको
2: 8 बजे?
0: हजुर,
2: बेलुकाको 8 बजे सर।
0: हजुर, के बार पर्छ जनवार?
2: बिहिबार पर्छ सर, बिहिबार।
0: ल, कसको नातिको भन्नुभयो होइन?
2: नातिको।
0: ल, सुन्नुहोस् है ध्यान दिएर।
2: हजुर हजुर हजुर,
0: 2067 साल चैत्र कृष्ण पक्षको बिहिबार है, अनि त्यसपछि खस्टी तिथिमा जन्म, वृश्चिक राशि, वृश्चिक राशि नाम आउँछ नूरदेव, नूर प्रसाद यस्ता नाम आउँछ, अनि देवगण परेको छ बाबुको, परेको छ तिथिहरू प्रतिपदा षष्ठी एकादशी घातक, शुक्रबार घातक, नम्बरमा 8 नम्बर, राशिमा तुला राशि घातक, राशिमा तुला राशि घातक छ, पूर्णिमाको व्रत बस्नुपर्ने देखिन्छ। हजुर, पूर्णिमाको व्रत बस्न लगाउनुहोस्, बाबुलाई राम्रो हुन्छ। यस्तै गरेर बाबुको राम्रो छ कुण्डली, त्यस्तो नराम्रो कुण्डली छैन। अहिलेलाई योद्धा र अर्को ग्रह चल्या छ बुध भन्ने ग्रह चल्या छ, ग्रह ठिकै छ, राम्रै छ। बाबुको त्यति धेरै नराम्रो ग्रह चाहिँ चलेको छैन। एउटा चाँदीको सिक्री भए पनि अथवा चाँदीको ब्रासलेटहरू केही कुराहरू बाबुले लगाइदिनुपर्छ पूर्णिमाको दिन। त्यसपछि पूर्णिमाको दिन सुरुमा लगाउने, त्यसपछि सधैँभरि लगाइराख्ने, चाँदीको सिक्रीहरू केही बनाएर लगाइदिनुहोस् बाबुलाई, पछि राम्रो हुन्छ, यसले सपोर्ट गर्दै जान्छ। अहिलेदेखि नै आउँदैन, मन ठिक राख्छ, डिप्रेसनमा जाने समस्याहरू कम हुन्छ है, राम्रो हुन्छ, ग्रह राम्रो, भाग्य राम्रो, बलवान हुन्छ, समस्या आउँदैन है। हुन्छ, विषय लिएर पढ्दाखेरि बाबुले जस्तै इन्जिनियर पनि बन्न मिल्छ, साइन्स विषय लिएर पढ्नु न, साइन्स विषय लिएर पढ्न मिल्छ, होटल म्यानेजमेन्ट पढ्न मिल्छ, जस्तै टिचिङ सम्बन्धी टिचर बन्ने हो भने त्यही हिसाबको पढाइ पनि पढ्न मिल्छ, टेक्निकल लाइनहरू पढ्न मिल्छ, पढाइमा राम्रो छ, त्यस्तो नराम्रो छैन त, ठिक छ त,
2: पढाइमा राम्रो छ सर। त्यसपछि उसले भविष्यमा के गर्न जस्तो छ सर, त्यो पढ्न सफल हुँदैन सर, कुनै काममा
0: सफल हुने ग्रह छ, राम्रो छ, सरकारी क्षेत्र, सरकारी जागिर खाने ग्रह पनि छ, विदेशभन्दा सरकारी नै राम्रो हुन्छ, सरकारीतिरै अलिकति एप्लाईहरू गर्नु सिकाउनुहोस्। अहिलेदेखिको सरकारी जागिर खानुपर्छ भनेर हौसलाहरू पनि दिने गर्नुहोस् है, त्यतिको त्यस्तै गर्दा राम्रो होला भन्छु मैले चाहिँ।
2: बाबुआमासितको सम्बन्ध कस्तो हुन्छ सर?
0: माता पितासँगको सम्बन्धहरू बाबुको राम्रो हुन्छ, त्यस्तो नराम्रो छैन, ठिक छ
2: है।
0: हुन्छ, कलरमा बाबुको लागि चाहिँ रातो कलर, गुलाबी कलर, पिङ्क कलर, यस्तै यस्तै राम्रो हुन्छ, राम्रो छ, ग्रहहरू राम्रो छ, कन्ट्रोल गराउनुहोस्, पढाइमा अलिकति ध्यान दिन लगाउनुहोस् है, अहिलेदेखि कन्ट्रोल गराउँदै जानुहोस्। चाँदीको सिक्री बनाएर लगाइदिनुहोस् एउटा, दुई तला, साढे दुई तलासम्मको समस्या आउँदैन है त। नारायण राधेश्याम, उहाँले फोन गर्नु भएको थियो हामीलाई, विशेष गरी आफ्नो नातिको छोराको विषयमा हेर्नको लागि फोन गर्नु भएको। उहाँले चाहिँ तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, तपाईँहरू पनि ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन तपाईँहरूले पनि गर्न सक्नुहुन्छ। 98451 75 223 र 98056 75 223 नम्बरमा सम्पर्क तपाईँले पनि गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। फोन गर्दा साल महिना गते अनि समय चाहिँ तपाईँले हामीलाई जानकारी पनि गराउनुपर्ने हुन्छ। साल महिना गते र समयको आधारमा म भूत वर्तमान र भविष्यको विषयमा विशेष जानकारी पनि गराउँदैछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। काठमाडौँको बोल्दै हुनुहुन्छ, नमस्ते।
3: हजुर
0: नमस्कार, हजुर सुनलबाट हजुरको शुभ नाम भन्नुहोस् त। सरस्वती के भन्नुभयो? सरस्वती शर्मा बोल्दै हुनुहुन्छ नवलपुरा सुनलबाट। कसको विषयमा हेर्न चाहनुहुन्छ? जन्मविधि भन्नुहोस् त कति हो?
3: 2035 साल।
0: साउन महिनाको 4 गते जन्मेको समय भन्नु?
3: समय त
0: समय त चाहिन्छ हामीलाई, समय नभए मिल्दैन।
3: अब कोही तपाईँले समय भरि ठुलो साझा भन्नुहुन्थ्यो फेरि साँझमा।
0: त्यही त, साँझमा कतिखेर भन्ने त, 7 बजे भन्ने कि 8 बजे भन्ने कि 8:30 बजे भन्ने कि भन्ने हुन्छ नि त। ठ्याक्कै थाहा छैन भने चाहिँ त्यसको लागि तपाईँले म्यासेन्जर मेसेज गर्नु, समय निकाल्ने कोसिस गरौँला है। उहाँले फोन गर्नुभएको थियो हामीलाई, नवलपुरा सिसनलबाट फोन गर्नुभएको थियो उहाँले, सरस्वतीजीले, र उहाँले चाहिँ आफ्नो श्रीमानको विषयमा हेराउन खोज्नु भएको थियो, मिलेन हेर्नुलाई। जन्म मिति चाहिँ चाहिन्छ है, साल महिना गते र समय चाहिँ तपाईँले हामीलाई जानकारी गराउनु पर्ने हुन्छ। घरै बसी बसी हेर्न पाइन्छ, त्यसमा कुनै संकोच नगर्नुहोस्, त्यसमा कुनै शंका नगर्नुहोस्। घरै बसी बसी ग्रहदशा र भाग्य तपाईँले हेराउन पाइराख्नु भएको छ। निशुल्क रूपमा कार्यक्रम ज्योतिष वास्तुको समयमा तपाईँले हेराउन पाउनु भएको छ। कुनै जिज्ञासाहरू छन् आफ्नो आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा जानकारीहरू तपाईँलाई आवश्यक परेका छन् भने सम्पर्क तपाईँले गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। काँडोको बोल्दै हुनुहुन्छ, हजुर नमस्ते।
4: नमस्कार गुरु।
0: हजुर राधेश्याम, काँडोको बोल्दै हुनुहुन्छ? सुनलबाट बोल्दै हुनुहुन्छ। शुभ नाम? स्मृति कुमार। सुनलबाट बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ? छोरीको बारेमा। जन्ममिति भन्नुहोस् त, छोरीको कति हो?
4: 2074 साल।
0: 2074 कार्तिक महिनाको 29
4: अनि 12 बजेर 11 मिनट
0: जाँदा, बुधबारको दिन 12 बजेर 11 मिनट जाँदा हो?
4: हजुर।
0: दिउँसोको कि रातिको?
4: दिउँसोको।
0: दिउँसोको 12 बजेर 11 मिनट जाँदा बुधबारको दिन। छोरीको भन्नुभयो होइन? श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2074 साल मङ्सिर कृष्ण पक्षको बुधबार। हजुर, कार्तिक भए पनि मङ्सिर कृष्ण पक्ष पर्यो। द्वादशी तिथिमा जन्म, कन्या राशि हस्ताको 4 चरण नाम आउँछ ठबाट, ठमा कुमारी यस्ता नाम आउँछ, आदिनले देवगण परेको छ है, घातक परेको छन्, तिथिहरू परेको छ, पञ्चमी दशमी पूर्णिमा घातक, शनिबार घातक, नम्बरमा 12 नम्बर राशिमा मकर भन्ने राशि घातक छ, कालो सर्प एक परेको छ छोरीलाई, अनि महालक्ष्मी योगमा जन्म, असाध्यै राम्रो पक्ष छ, कालो सर्प एक परेको छ, राति सपनामा झस्किने, पढाइमा रुचिहरू कम हुने, पढाइमा मनहरू कम जाने, छिटो रिसाउने, अलि चकचक धेरै गर्ने, चुलबुली अलि धेरै हुने, थिर मन नहुने हुन्छ। अब कालो सर्पको शान्ति, कालो सर्पको रत्न कवच पाउँछ हामीसँग, त्यो मगाएर लगाइदिने नानीलाई, अनि आइतबारको दिन नुन नखाने, यदि काम गर्न सकिन् भने एकदम स्पेसल राम्रो भइहाल्छ, चिन्ता गर्नु पर्दैन। अहिले ग्रह चलिराखेको छ नानीको, पिङ्गला भन्ने ग्रह, मङ्गला पिङ्गला यस्तै खालका मङ्गल छ, स्वास्थ्यमा समस्याहरू आउने ग्रह छन्, पानी अलिक धेरै पिलाउनुपर्छ, नभए पेटमा समस्या, एपेन्डाइसहरू हुने अथवा पत्थरी हुने, पेटको अपरेसनहरू गर्नुपर्ने कुराहरू पनि देखिन्छ यहाँबाट हेर्दाखेरि चाहिँ नि। समस्या जिज्ञासा, तपाईँलाई सोध्न मन लागेको कुरा केही छ?
4: समस्या
0: त्यो त कालसर्पले गर्दा, मैले अघि भने त कालो सर्पको रत्न कवच पाउँछ हामीसँग. दिउँसो 10 बजेपछि फोन गर्नु, अर्डर गर्नु, ठेगाना नाम ठेगानाहरू दिनुहोस्, हामी बनाएर पठाइदिन्छौँ, त्यहीँ आइपुग्छ. यो लगाइदिइहाल्नु बेलैमा, अहिले लगाइदिइहाल्नु भयो भने पछि भविष्यलाई राम्रो गर्छ, सपोर्ट गर्छ. अब अहिले सानो क्लासमा नै पढाइमा कमजोर हुँदै गयो भने ठुलो क्लासमा गएर पढाइ राम्रो हुँदैन, त्यो भएर जग राम्रो हुनुपर्छ, बलियो हुनुपर्छ भन्ने कुराहरू है. लगाएपछि पढाइ राम्रो भइहाल्छ नि. होइन होइन, पढाइ राम्रो हुन्छ, होइन राम्रो भइहाल्छ. सबै ठिकै छ, राम्रै छ. आइतबारको दिन नुन नखाने, सूर्यको पूजाहरू गर्ने, स्वास्थ्य राम्रो, हेल्थ राम्रो भइहाल्छ. आत्मबल, आत्मबल पछि राम्रो हुन्छ, पितासँग ग्रह राम्रो हुन्छ है, सम्बन्धहरू राम्रो मजबुत हुँदै जान्छ भन्ने कुराहरू हो. ठिकै छ, समग्रमा ग्रह कालो सर्वेक परेको नराम्रो पक्ष हो, अनि सूर्य निजो हुनु पनि त्यति राम्रो होइन. यो ग्रह सूर्य भनेको राजा हो, पिता हो, अब पिता नि कमजोर भइदियो भने समस्या हुन्छ भन्ने हो, होइन. त्यही भएर अरू केही गर्नु पर्ने, रत्न कवच चाहिँ एउटा लगाइदिँदा राम्रो हुन्छ, समस्या आउँदैन भन्ने कुराहरू है. हजुर हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै
5: गर्नुहोला.
0: उहाँले फोन गर्नुभएको थियो, सुनौलबाट फोन गर्नुभएको थियो. उहाँले चाहिँ तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क तपाईँले गर्न सक्नुहुन्छ. कुनै पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस्. भूत, वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा चर्चा र परिचर्चा भने हामी तपाईँहरूसँग गर्नेछौ. फोन गर्दा साल, महिना, गते र समय चाहिँ तपाईँले हामीलाई जानकारी पनि गराउनुपर्ने हुन्छ. साल, महिना, गते र समयको आधारमा भूत, वर्तमान र भविष्यको विषयमा विशेष जानकारी पनि म तपाईँलाई गराउँदैछु. मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ. कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं. काँडोको बोल्दै हुनुहुन्छ. हजुर नमस्ते. नमस्ते, काँडोको बोल्दै हुनुहुन्छ. दाङ मुर्कुटीबाट कसको विषयमा हेर्न चाहनुहुन्छ? छोरीको जन्ममिति भन्नुहोस् त कति हो? खै भन्नु न, जन्ममिति कति हो?
6: जन्ममिति 2075 साल,
0: हजुर,
6: 7 महिना 15 गते
0: 2075 साल 7 महिना भनेको कार्तिकको 15 गते के बार पर्छ? अब त्यो सबै तपाईँलाई थाहा छैन, सोध्नुहोस् न, अलिक परिवारलाई सोध्नुहोस् न. बिहानको 8 बजे कि बेलुकाको 8 बजे?
6: ल,
0: नरायणको नाम त थाहा होला नि त्यसो भए. नरायणको नाम थाहा छ कि छैन? भन्नु न त.
6: लास्टको नाम जानुका परियार, महिनाको नाम दान परियार, ऋतुको नाम सरस्वती परियार.
0: अब यो सबै नाम चाहिँदैन, नरायणको नाम हो, नरायणको नाम पनि फरक पर्यो. एउटा दुइटा नाम, एउटा नरायणको नाम, एउटा बुवाको नाम भए भइहाल्यो नि. ऋतुको नाम, महिनाको नाम फरक फरक नाम राखेर अब सम्मान पनि पर्यो, त्यसको सम्मान गर्न सक्नु पनि पर्यो, राखेर मात्रै पनि भएन, होइन. जानुका भन्ने नाम आउँदैन, चिन्न पाउनु भएको छैन? चिन्न पाउँदा जानुका नाम आउँदैन. जन्ममिति फरक पर्यो कि गते भन्नु, क्या तपाईँले चाहिँ बार भन्नु? तपाईँको श्रीमती हुनुहुन्न त्यहाँ? ल, अब तपाईँले बार त भन्नु पर्यो नि त हामीलाई, के हो के हो जन्म?
6: यो यसो 2077 साल 7 महिना 15 गते बिहानको 8 बजे पक्कै हो त्यो अब हेर मेरो नाममा के नाम आउँछ त्यही भनेर गर्नुहोस् न
0: त्यसरी हेर्न मिल्दैन नि त तपाईँले नानाको नाम सही भन्नु पर्यो कि बार चाहिँ मेरो यो बार हो भनेर भन्नु पर्यो दुइटामा एउटा त भन्नै पर्यो नि हुन्छ नि त त्यही भएर मैले तपाईँलाई यो कुरा भनेको बुझ्नुभयो बार भन्नुहोस् यो बार हो भनेर के नराको नाम सही भन्नु पर्यो नराको नाम त जानु आउँदैन गलत हो त्यो नाम गलत हुन्छ होइन समस्या हुन्छ तपाईँ पछि तपाईँले चिना बनाउनु भयो भने जानुको नाम आउँदैन ए हो रहेछ गुरुले भने भन्नुहुन्छ क्या चिना बनाउनु ढिलो भयो चिना बनाइदिइहाल्नुहोस् है चिना बनाउनलाई केही सल्लाह गर्नु पर्दैन ज्योतिषीलाई भन्ने मेरो छोरीको जन्ममिति यो हो गते यो हो महिना यो हो जन्म समय यति बजेर यति मिनटमा जन्मेको हो यो जिल्लामा जन्मेको हो भन्नुभयो भने ज्योतिषीले चिना बनाइदिइहाल्नुहुन्छ त्यतै नजिक ज्योतिषी हुनुहुन्छ भने राम्रो पढेको ज्योतिषी हुनुहुन्छ भने त्यहाँ बनाउनुहोस् अथवा त्यहाँ हुनुहुन्न भने तपाईँले दिउँसो सम्पर्क गर्नु बनाएर म पठाइदिउँला है जम्मा सबैको समय सकिसक्यो पालो सकियो नि त अर्को चाहिँ फेरि फोन गर्नु न है हुन्छ उहाँले फोन गर्नुभएको थियो आफ्नो छोरीको विषयमा हेर्नको लागि फोन गर्नुभएको थियो तर मिलेन कुरो तपाईँले पनि आफ्नो आफन्तको विषयमा ग्रहदशा र भाग्यको विषयमा जानकारी तपाईँले पनि प्राप्त गर्न सक्नुहुन्छ 9845175223 र 9805675223 नम्बरमा सम्पर्क पनि गर्नुहोस् भूत वर्तमान अनि भविष्यको विषयमा ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ फोन गर्दा साल महिना गते र समयको विषयमा जानकारी ग्रह र दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ कुनै पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस् निर्धक्क भएर फोन गर्दा भइहाल्छ है 9845175223 र 9805275223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि भेट्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इशारा भएको छ भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस् नमस्कार शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वर्षको कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845572223 र 9806575223 पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: पहिलो समय सूचक अहिले बिहानको 8 बज्यो
1: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
2: आमा एक गिलास दही खाऊ न सारे गर्मी हो
3: आमा मलाई दूध है
2: हैन आमा हाम्रो दूध दही किन यति मिठो हुन्छ
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै
4: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
5: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर बाट दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल भरतपुर 3 बेलसोक
6: क्लासिक टेकको 200 एमबीपीएस इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुन्छन्
4: चैते धानमा नेट ब्लास्टको समस्या
5: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेट ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ रोगको लागि अनुकूल मौसम अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2 हर्दीनाथ 1 कुमल 2 कुमल 5 कुमल 6 र कुमल 7 लगाउने खेतमा पानी जमाई राख्ने वेबिस्टिन वा डेसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
7: अमलो कसरी सर्छ संक्रमित एनोफिलिस 7 को पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ
8: औलोका लक्षणहरू मुख्य लक्षण काम ज्वरो आउनु हो ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ ज्वरो आउँदा प्राय जाडो लाग्ने काप छुट्ने र पसिना आउने हुन्छ टाउको दुख्ने थकान कमजोरी महसुस हुने वाकवाकी लाग्ने बान्ता हुने गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने बेहोस हुने सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्
7: औलोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाइबाट बच्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो
8: लामखुट्टेको टोकाइबाट कसरी बच्ने झोलको प्रयोग गर्ने कीटनाशक युक्त झोल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने घरको झ्याल ढोकामा जाली लगाउने औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने
9: एसएमपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनटी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
10: एसएनटी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0564909959 98550 60359 र 98550 67359।
11: ए लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
12: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
13: हो र
12: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
13: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
12: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
13: चट्याङ परे जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
12: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
14: नेपाल सरकार विज्ञान।

0: कार्यक्रम कृषि र प्रविधि
1: कहिले खेतबारीका कुरा त कहिले कृषक र कृषि विज्ञका कुरा
0: हामी गर्छौ प्रविधि र परिवर्तनका कुरा मात्र पश्चिम चितवनको आवाज रेडियो साहिनो 89.8 मेगाहर्जमा सुन्न नभुल्नुहोला कार्यक्रम कृषि र प्रविधि।

0: यहाँ उहाँहरूले आफ्नो होम सञ्चालन गर्नु भएको छ, उहाँ त चेतबारीमा उहाँहरूकै गोठमा गएर पनि हामीले कृषिका विषयमा घलाकुसारी गर्ने गरेका छौँ। अहिलेको युग छ यो पनि। सबै सबैलाई नमस्कार। सदाव आज पनि म विश्व मिडिया अर्याल स्टुडियोमा आइसकेको छु यस कार्यक्रम कृषि र प्रविधि लिएर। यो कार्यक्रम हरेक हप्ताको सोमबार यसै समय प्रसारण हुने कार्यक्रम हो कृषि र प्रविधि। रेडियो साइमा 99.8 MHz प्रस्तुति हो यो कार्यक्रम कृषि र प्रविधि। भन इन्टरनेट अनलाइनको हाम्रो पात्र एप नेपाली पात्र एप फेसबुक लाइभ र साइन.com/ पनि संसारको जुनसुकै कुराबाट पनि चाहेको बेलामा सुन्न र हेर्न सक्ने हुने कार्यक्रम हो कार्यक्रम कृषि र प्रविधि। यो कार्यक्रममा हामीले विभिन्न किसिमका व्यक्तित्वहरूलाई सँग कृषिको विषयमा भलाकुरो सुसारी गर्ने गरेका छौँ। कहिले कृषकहरूलाई हामी स्टुडियोमा बोलाउँछौँ भने कहिले विज्ञहरूलाई बोलाउँछौँ, कहिले उहाँहरूकै ठाउँमा कृषि जहाँ उहाँहरूले आफ्नो होम सञ्चालन गर्नु भएको छ उहाँहरूको खेतबारीमा उहाँहरूकै गोठमा गएर पनि हामीले कृषिका विषयमा भलाकुसारी गर्ने गरेका छौँ। अहिलेको युग छ यो परिवर्तनशील युग छ। यो बेलामा किसानहरूले आफ्नो उत्पादनलाई कसरी सहज बनाउने, कसरी राम्रो बनाउने र कसरी यान्त्रिकरण गर्ने भन्ने विषयमा पनि धेरै किसानहरू लागिरहनु भएको अवस्था छ। यसै सिलसिलालाई लिएर हामीले कुराकानी गर्ने क्रममा आज हामी कुराकानी गर्दैछौँ। यो भरतपुर सत्रमा अहिले हामी किसानहरू उहाँहरू हुन्छ, एउटा सानो एउटा परियोजना छ, आइसिएम परियोजना, आइबिएम परियोजना अनुसार खेती के कसरी खेती गर्ने भन्ने विषयमा लागिरहनु भएको छ र सहजकर्ता हुनुहुन्छ। यसै कार्यक्रमको सहजकर्ता लेखनाथ पोखरेल सर हुनुहुन्छ, उहाँसँग हामीले यसै विषयमा केही भलाकुसारी गर्ने गरेका छौँ। सर नमस्कार, यहाँलाई
1: नमस्कार।
0: सन्चै हुनुहुन्छ?
1: सन्चै छु।
0: अनि के छ सर हजुरको विचार, के कसरी बिताइरहनु भएको छ?
1: यो मेरो रिटायर जीवन हो, टिचिङ पछाडिको रिटायर जीवन। मैले चाहिँ कृषकहरूको माझमा नै गएर कृषकहरूसँगै अभ्यास गर्ने र अहिले रासायनिक मल र रासायनिक विषादीले यो वातावरण बिग्रिरहेको छ, दिगो कृषिको वातावरण बन्न सकेको छैन, कृषि मैत्री वातावरण बन्न सकेको छैन, बढ्दो अवैज्ञानिक तरिकाले रासायनिक विषादी प्रयोग हुँदाखेरि अहिले नाना किसिमका रोगहरू भित्रिएका छन्। अनेक किसिमका मान्छेको उपचार गर्ने हैसियतभन्दा बाहिरको चाहिँ रोग लागेर मान्छेले मृत्युवरण गर्नु भए अरू उपाय छैन, यस्तो सङ्कट भोग्नु परेको छ। एकातिर रासायनिक मलले माटो बिगारेको छ, माटोमा भएका सूक्ष्म जीवाणुहरू मरिरहेका छन्, माटो मृतक भइसकेको छ र वातावरण पनि जीव मैत्री नरहेको अवस्था छ। त्यस कारणले मैले बाँकी जीवन मेरो चाहिँ
0: लामो समय शिक्षा पेसामा पनि हुनुहुन्थ्यो?
1: हजुर, मैले लामो समय बोर्डिङमा पनि अभ्यास गरेँ र मैले भिमनार माध्यमिक विद्यालय अझ लामो समय अध्ययन गरेँ, अध्यापन गरेँ। त्यसपछिको समय मैले अब म कृषकहरूको माझमा समुदायमै गएर बाँकी जीवन चाहिँ रासायनिक विषादी न्यूनीकरण सम्बन्धी उहाँसँग अभ्यास गर्छु र गराउँछु भनेर म चाहिँ एउटा अभियन्ताको रूपमा लागेर
0: अभियन्ता भन्नुहो। तपाईँ कोही कतिपय एउटा मार्गदर्शन भएर या स्वस्फूर्त रूपमा यो क्षेत्रमा कसरी लाग्नुभयो?
1: मैले अध्यापन गर्दै रहेको अवस्थामा आइपिएम कृषक पाठशालामा सहभागी हुने अवसर पाएँ र त्यसपछि 33-34 टप लिने मौका पाएँ। अनि त्यसपछि रिप्रेसर पनि 2-4 रिप्रेसरको मौका पाएँ र विभिन्न एनजिओ आइएनजिओहरूमा पनि जोडिने अवसर पाएँ र यसरी अभ्यास गर्दै र अध्ययन गर्दै जाँदा बनाउन सकिँदो रहेछ। अहिले मलाई सजिलो भएको छ, समुदायमा कृषकहरूको माझमा मलाई असाध्य रमाइलो पनि लागेको छ र यो विषादीको नकारात्मक असरको बारेमा मैले सचेतना कार्यक्रम सञ्चालन गर्ने यो उद्देश्य राखेर अहिले समुदायमा बिताएको छु, मलाई रमाइलो लागेको छ।
0: यो आइपिएम कृषक पाठशाला भनेको थियो, यो आइपिएमको अर्थ के हो सर? सर त्यसको बुझाउनुहोस्
1: कति राम्रो प्रश्न राख्नुभयो। आइपिएम यो अङ्ग्रेजीमा यसको पुरा रूप हुन्छ इन्टिग्रेटेड क्रेस्ट, मलाई सजिलो भएको छ समुदायमा कृषकहरूको माझमा मलाई असाध्य रमाइलो पनि लागेको छ र यो विषादीको नकारात्मक असरको बारेमा मैले सचेतना कार्यक्रम सञ्चालन

0: मित्रजी पनि हुन्छन् प्रकृति शत्रुजी शत्रुजी पनि हुन्छन् मित्रजी पनि हुन्छन् र कृषकहरूलाई शत्रुजीवको पहिचान गराउने र मित्रजीवको संख्या बढाएर संरक्षण गरेर शत्रुजीवको संख्या घटाउने र वायु संरक्षणमा मित्रजीवलाई प्रयोग गर्ने यो विधिको लागि एकीकृत शत्रुजीव व्यवस्थापन यो बाली संरक्षणको निमित्त विभिन्न कृषि कर्महरू प्रयोग गरेर एउटा मात्र होइन विभिन्न किसिमका कृषि कर्महरू प्रयोग गरेर बाली संरक्षण गर्ने पद्धति एकीकृत शत्रुजीव व्यवस्थापन हो।
1: यो अहिले जुन गरेर जुन यो काम गराइरहनु भएको छ भरतपुर एउटा नम्बर 17 त्यो ठाउँमा आएर जो अहिले हाम्रो यो ब्याकग्राउन्डमा महिला दिदीबहिनीहरू काम गरिरहनु भएको छ विभिन्न किसिमका बोडी होइन विभिन्न किसिमका तरकारीहरू लगाइरहनु भएको छ नि के चाहिँ यसले के कारणले एउटा सानो ठाउँमा धेरै थरीका धेरै किसिमका तरकारीहरू लगाउनु भएको छ महिला दिदीहरू बहिनीहरू काम गर्नु भएको छ यो कुराहरू सबैलाई सुनाइदिनुहोस् न।
0: धन्यवाद साह्रै मिठो प्रश्न राखिदिनु भयो। यो आइपिएम कृषक पाठशाला आइपिएम कृषक पाठशालामा तराई क्षेत्रमा 500 वर्ग मिटरको क्षेत्रफल रहन्छ। यो क्षेत्रफलभित्र एउटा अध्ययन परीक्षण स्थापन गरिन्छ। कुनै ठाउँमा एक खालको समस्या हुन्छ भने अर्को ठाउँमा अर्कै खालको समस्या हुन्छ। वातावरण अनुसार माटो अनुसार हावापानी अनुसार चाहिँ समस्या फरक फरक हुन्छ। अनि आइपिएम तरिका र कृषक तरिका दुई विधिको बराबर प्लट बनाइन्छ र कृषकहरूले परम्परादेखि गर्दै आउनु भएको आफूले जानेको कृषक विधि अनुसार उहाँहरूले त्यो कृषक विधिमा आफ्नै ढङ्गले लगाउनुहुन्छ। हामी यसमा सहयोग गर्दैनौँ सुरुमा र आइपिएम प्लटमा चाहिँ हामीले सुधारिएको पद्धति अनुसार यसरी गर्नुपर्छ भनेर सबै मिलेर चाहिँ सहजकर्ताको सपोर्टमा या निर्देशनमा गरिन्छ र त्यसपछि बिरुवा उम्रिएपछि वा सारेपछि दुईटै प्लटको बाली अनुसार कम्पोनेन्ट त्यसका अङ्गहरू कृषि पर्यावरणका अङ्गहरूको अध्ययन गराइन्छ। पात गर्ने लम्बाइ नाप्ने अनि त्यसपछि फैलावट नाप्ने भाले फुल गन्ने पोथी फुल गन्ने फलेको फलको संख्या गन्ने आइपिएम प्लट र कृषक प्लटमा कुनमा रोग बढी लाग्दो रहेछ कुन पद्धति उपयुक्त रहेछ कृषक प्लटमा र आइपिएम प्लटमा कुनमा उत्पादन बढी आयो कुनमा कुन उत्पादन प्रक्रिया प्रयोग गरियो त्यो सबैको तुलनात्मक अध्ययन गर्दाखेरि थोरै खर्चमा धेरै उत्पादन हुने पद्धति के रहेछ भनेर कृषक स्वयंले गर अनि सिक खालि हामी प्रश्न गर्छौ र उहाँहरू आफै अभ्यास गर्नुहुन्छ। अघिल्लो पटक मैले के गरेँ वा हामीले के गर्यौं त्यसको प्रतिफल अर्को हप्तामा के भयो अर्थात् नतिजा के आयो आफूले नाप्नुहुन्छ गन्नुहुन्छ अनि तुलनात्मक अध्ययन गर्नुहुन्छ। यसले कृषक स्वयंलाई समस्या पहिचान गर्न र समस्या पहिचान भइसकेपछि समस्यालाई निराकरण गर्नको निमित्त अभ्यास गराउँछ। यो कृषक पाठशालाको चाहिँ मुख्य उद्देश्य कृषकहरूको परम्परागत ज्ञानलाई समुचित रूपमा प्रयोग गराउने र कृषकहरूलाई रोग किराको समस्या पहिचान गर्न सक्ने वा अथवा वातावरण अनुसार बाली बिरुवामा पर्न आएको समस्या अध्ययन गर्दा देखा परेको समस्यालाई समाधान कसरी गर्ने भन्ने समाधान गर्न सक्ने क्षमताको विकास गराउने यो पाठशालाको चाहिँ मुख्य उद्देश्य रहन्छ। र अर्को छ अध्ययन परीक्षण कुनै ठाउँमा रोगको बारेमा रोग व्यवस्थापन गर्ने घरेलु उपायहरू वैकल्पिक उपायहरू के हुन सक्छन् भनेर चारवटा पाँचवटा वैकल्पिक उपाय राखेर त्यसलाई ट्रिटमेन्ट भनिन्छ उपचार राखेर अध्ययन गरिन्छ हरेक हप्ता। अनि कुनै ठाउँमा मल खाद कुन मल राख्दाखेरि बिरुवा राम्रो हुँदो रहेछ र फल बढ्दो

0: रहेछ र रोग किरा घटिबढी के हुँदो रहेछ भनेर मलखाद्य परीक्षण गरिन्छ, कुनै ठाउँमा जातीय परीक्षण गरिन्छ, फरक फरक ठाउँमा फरक फरक परीक्षण गरिन्छ। त्यसैले यो ठाउँमा हामीले चाहिँ नियन्त्रण केही पनि नराखेको एउटा पर छ, करेलो बाली लगाएका छौँ हामीले, केही पनि प्रयोग गरिएको छैन मल। दोस्रो छ रासायनिक विभाग मात्रै प्रयोग गरेको, तेस्रो प्लट छ प्राङ्गारिक मल मात्रै प्रयोग गरेको, चौथो छ सरी मल प्रयोग गरेको, त्यसलाई सन्तुलित मल खाद भनिन्छ प्रयोग गरेको छ, र यसमा हरेक हप्ता उहाँले कुन मलखाद प्रयोग गरेको वा नगरेकोमा त्यसको उचाइ लम्बाइ चौडाइ फूल संख्या फल संख्या तुलनात्मक अध्ययनमा के नतिजा आयो त भनेर अध्ययन गर्नुहुन्छ। त्यसैले हाम्रो ब्लग गराउन पछाडि चाहिँ कृषक दिदीबहिनीहरूले त्यही अभ्यास गरिराख्नु भएको छ। अर्को त सबै बालीमा उही रोग र किरा लाग्दैन, यता भिन्डी बाली छ सबभन्दा पछाडि, भिन्डीमा लाग्ने रोग किरा अध्ययन गर्नुहुन्छ, त्यसको दाहिनेतिर फर्सी परागसेचनमा बाली बिरुवामा उत्पादन लिनको निमित्त परागसेची किराहरूको आर्थिक महत्व कस्तो रहन्छ त, यदि परागसेचन भएन भने उत्पादन हुन्छ हुन्न त, परागसेचनको आवश्यकता रहन्छ रहेन त भन्ने कुरो अध्ययन गर्नको नै यहाँ फर्सी राखिएको छ। त्यहाँ चाहिँ हामीले उद्देश्य के राखेका छौँ भने फुल फक्रिनुभन्दा अगाडि हामी जालीको टोपी लगाइदिन्छौँ र त्यहाँ किरा पहन नपाओस्, परागसेचन नभएको अवस्था रहोस्। अर्कोमा हामी हातद्वारा परागसेचन गराइदिन्छौँ, भाले फुललाई पोथी फुलको भेट गराउँछौँ र त्यसलाई पनि टोपी लगाइदिन्छौँ, अनि त्यसपछि यो कृत्रिम परागसेचनबाट पनि परागसेचन पूर्ण भूमिका हुन्छ भन्ने कुरो पनि सिक्न सक्नुहुन्छ। अर्को छ ओपन परागसेचन, अब यो मुख्यत के सिकाउनु खोजिएको परागसेचन पाठशालामा भने यो आइपिएम कृषक पाठशाला भनेको विषादी न्यूनीकरण गर्ने अभ्यास हो। विषादी छरेपछि परागसेची किराहरू बारीमा जान सक्दैनन्, परागसेचन भएन भने उत्पादन
1: हुँदैन,
0: त्यसकारण उत्पादन बढाउनको निमित्त परागसेची किराहरू आउन सक्ने बाटोमा हुनुपर्छ र विषादी हाल्नु हुँदैन, हुँदै भएन छ। विषादी भनेको त घातक वस्तु नै रहेछ हरेक क्षेत्रमा भन्ने कुरा हाम्रा कृषक दिदीबहिनीहरूलाई जानकारी होस् भन्ने उद्देश्यले पनि हामीले यो खालको प्लटको यो खालको विभिन्न किसिमका बालीको हामीले चाहिँ अभ्यास गराएका हौ सर।
1: भनेपछि अहिलेसम्म यो हजुरको अनुभव, तपाईँको यहाँको अनुभवमा यो आइपिएम प्रणाली अन्तर्गत कति क्षेत्रमा कति एरियामा यस्तो क्लासहरू चलाउनु भयो र त्यहाँका किसानहरूको अहिलेको अवस्था के महसुस गर्नु भएको छ?
0: चलाउन त थुप्रै पाठशालाहरू सञ्चालन भए, चितवनमा 54 सालदेखि पाठशाला सञ्चालन भएका हुन् र यो आइपिएम पद्धतिबाट उत्पादन भएको कम विषादी प्रयोग भएको चिज समुदायले उपभोग गर्न पाओस् भन्ने चाहिँ हाम्रो उद्देश्य हो र अहिले भरतपुर नगरपालिकाको 10 पाठशाला विभिन्न वार्डहरूमा सञ्चालन भइराखेका छन्। अघिल्लो साल पनि भरतपुर नगरपालिकाले कार्यक्रम राखेको थियो र सरले सोध्नु भएको प्रश्नको चाहिँ मैले हजुरलाई भित पुग्ने गरी चाहिँ जवाब किन दिन सकिनँ भने आइपिएम उपज बिक्री पसल अनिवार्य रूपमा राख्नु पर्थ्यो र समुदायलाई उपलब्ध गराउनु पर्थ्यो, त्यो खालको प्रयास हामी गरिरहेका छौँ, आशा छ त्यो प्रयासमा हामी सफल हुनेछौँ, हामी अहिले प्रयास मात्रै जारी छ।
1: नितान्त सरकारले यो विषयमा सरकारको पनि धेरै ध्यान जानु जरुरी देखिन्छ होइन, र यो विधिबाट उत्पादित भएका जुन फसलहरू जुन उत्पादित वस्तुहरूको बजारको व्यवस्थापन पनि सरकारले गरिदिनुपर्ने अवस्था देखिन्छ अहिले हामीले हाम्रो यो बुझाइमा।
0: हजुर
1: हजुर, यो गरिदियो भने भोलि किसानहरूलाई पनि एउटा हौसला बनिरहेको हुन्छ नि त, अथवा यहाँ उत्पादन गरेपछि गएर भले केही महँगो हुन सक्ला, जङ्गलले विषादी प्रयोग गरेर दुई दिनमा उत्पादन गरेको तरकारी भन्दा लामो समय यसलाई मेहनत बढी लाग्छ, यसरी दिदीबहिनीहरूले यस्तो घाममा यसरी काम गरिरहनु भएको छ होइन, अवश्य पनि मेहनत बढी लाग्छ र उत्पादन लागेर बढी पर्छ निश्चित हो, त्यो किसिमको बजार सरकारले गरिदिनु पर्ने हुन्छ, तर हाम्रो नेपालमा त्यस्तो किसिमको कानुन छैन। नेपाल सरकारले कृषिमा फेरि ठुलो लगानी हामीले गरेका छौँ, कृषिमा पनि हामी नेपाललाई फल्को मार्छौँ, त्यसरी कृषि प्रधान देश हो भनेर त फलाइरहेको हुन्छ, फलिरहेको हुन्छ भनी भने तापनि अहिलेसम्म त्यसको खासै उपयुक्त रूपमा प्रयोग भएको जस्तो हामीले चाहिँ महसुस गरेका छैनौँ। यो अवस्था यस्ता अवस्थाहरू छन्। यो हुँदाहुँदै पनि जुन यहाँले जुन योजना लिएर आउनुभएको छ यो एउटा सङ्घर्ष हो, यो एउटा सङ्घर्ष हो, किनभने किसान महिला दिदीबहिनी किसान दाजुभाइहरूलाई जागरूक बनाउने भने उहाँलाई यो रोग किराको बारेमा कुन रोग लागेर यहाँले के छ भने खेती गरे एउटा मकै बुटी बिग्रियो अथवा एउटा तरकारीको बिरुवा मऱ्यो भने सबै उखेल्यो कहाँ त भेट्दारी भनेर भेट्दारी दौडिनु चलन
2: हजुर हजुर
1: अनि उसले एउटा विषादिन्थ्यो लिएर आउनु छाड्ने तर किरो त भन्ने कुराहरू त्यो कुन किरा हो कस्तो किसिमको किरा हो त्यसले के गरेको त्यसले खाँदाखेरि के प्रयोग गरेको त भनेर जुन उहाँले एउटा पाठशाला चलाउनु भएको छ यो पाठशालाले उहाँलाई धेरै जागरूक हुनुहुन्छ उहाँलाई यो कुराहरूमा किन आफै विज्ञ बन्न सक्ने अवस्था
2: हजुर
1: हजुर उहाँले आफै विज्ञ भयो यसलाई यो चिजको भयो यसलाई यो खालको औषधि त्यसरी प्रयोग गर्दा उपयुक्त हुन्छ अर्थात् अर्ग्यानिक औषधि पनि हुन सक्छ अथवा गाईको पिसाब होला लगायत होइन यस्ता कुराहरू प्रयोग गर्दा हुन्छ जुन यो धेरै राम्रो काम उहाँले जुन यो गर्नु भएको छ यो हामी म मेरो तर्फबाट र हाम्रो रेडियो सानीको तर्फबाट पनि यहाँलाई धेरै धेरै हामी धन्यवाद दिन चाहन्छौँ र यो कार्यक्रम चल्दै गर्दाखेरि जस्तो अहिले जुन यो यहाँ यो ठाउँमा हामीले जुन यो काम गरिरहेछौँ जस्तो यो नम्बरिङ पनि भएको जस्तो लागिरहेको छ
2: हजुर हजुर
1: यो कसको बारेमा बताइदिनुहोस्
2: हजुर हजुर धन्यवाद सर हजुरले यो आइपिएम सम्बन्धी जिज्ञासा राख्नुभयो यस्तै जिज्ञासा सबैमा रहोस् म खुसी व्यक्त गर्न चाहन्छु र अलिकति सरले अगाडि भन्नुभयो यो पद्धतिबाट उत्पादन भएको उपजको चाहिँ अवश्य पनि बिक्री मूल्य बढी हुन्छ होला सरले भन्नुभयो होइन सर यो आइटिएम पद्धतिबाट उत्पादन भएको उत्पादित वस्तुको चाहिँ मूल्य बढी हुन आवश्यक छैन। यो आइटिएम पद्धति भनेको यो कृषकहरूलाई मित्र किराहरू चिनाउने र संरक्षण गर्ने अभ्यास गराउने र वातावरण स्वच्छ राख्ने र कम खर्चमा धेरै उत्पादन लिनको निमित्त चाहिँ कृषि मैत्री वातावरण दिगो कृषिको वातावरण सिर्जना गर्ने र अब दिगो कृषिको वातावरण सिर्जना भइसके पछाडि त उत्पादन खर्च कम गर्ने यसको उद्देश्य हो उत्पादन
1: बढी
2: खर्च पनि कम हुन्छ
1: लागत कम हुने
2: लागत
1: उत्पादन बढी आउने
2: उत्पादन बढी आउने त्यस हुनाले यो यसमा चाहिँ मूल्य स्वरको चाहिँ पर्दैन त्यसैले सबैले यही पद्धति अप्नाउनुपर्छ र यही पद्धतिबाट उत्पादित खाद्य वस्तु सुरक्षित हुन्छ र खानुपर्छ भन्ने चाहिँ मेरो सुझाव रहन्छ र
1: यो हजुर यो नम्बरिङ छ नि यो बी वान बी टू
2: सर
1: यो
2: नम्बरिङ के हो भने हामीले सिङ्गो समूहलाई यो पाठशालाको सिङ्गो समूहलाई चारवटा उपसमूहमा बाँडेका छौँ
1: यो समूहभित्र
2: हजुर
1: हजुर
2: र कृषक दिदीमा पनि चारवटा उपसमूहको चारवटा अपनी प्लट छन् एक नम्बर समूह दुई नम्बर समूह तीन नम्बर चार नम्बर समूहको प्रत्येक समूह छ आइपिएम दिदीमा पनि चारवटा उपसमूहलाई चारवटा प्लट छन् र सबै बिरुवाको तथ्याङ्क संकलन गर्न सम्भव नहुने हुनाले प्रत्येक प्लटबाट पाँच पाँचवटा प्रतिनिधि बिरुवाको तथ्याङ्क संकलन गरेर अध्ययन गर्न सजिलो होस् भनेर यो नम्बरिङ गरिएको हो तथ्याङ्क यो कृषि पर्यावरण अध्ययन गर्ने र तथ्याङ्क संकलन गर्न सजिलो बनाउनको लागि नम्बरिङ गरिएको छ।
1: धन्यवाद सर। यो हामी कृषि र प्रविधिमा अगाडि भनौँ हामी कृषि र प्रविधिमा छौँ रेडियो साइन 89.8 मेगाहर्जको प्रस्तुति हरेक हप्ताको सोमबार यसै समय प्रसारण हुने कार्यक्रम हो कार्यक्रम कृषि र प्रविधि। यो कार्यक्रममा हामीले रेडियो साइनबाट प्रसारण भइरहेको छ भने इन्टरनेट अनलाइनको हाम्रो पात्र एप नेपाली पात्र एप र साइमिन.com पनि संसारको जुनसुकै कुनाबाट पनि सुन्न सक्नुहुने कार्यक्रम हो कार्यक्रम कृषि र प्रविधि भने फेसबुकमा गएर रेडियो साइनमा लगन गरी संसारको जुनसुकै कुनाबाट पनि चाहेको समयमा हेर्न र सुन्न सक्नुहुने कार्यक्रम कृषि र प्रविधि। यो कार्यक्रम कृषि तथा पशुपति विकास मन्त्रालय बागमती प्रदेशले प्रायोजन गरेको कार्यक्रम हो, कार्यक्रम कृषि र प्रविधि। यो कार्यक्रममा हामीले विभिन्न किसिमका व्यक्तित्वहरूसँग कुरा गर्ने गर्छौँ, किसानहरूसँग कुरा गर्ने गर्छौँ, विज्ञहरूसँग कुरा गर्ने गर्छौँ। कहिलेकाहीँ किसानको खेतबारीमा जान्छौँ भने कहिले यो प्रसिद्ध किसानहरूलाई हामीले स्टुडियोमा पनि बोलाउने गरेका छौँ। यसो सिलसिलामा आज हामी टिम यहाँ आएको छ, भरतपुर वडा नम्बर 17 छ। यो कृषक आइपिएम प्रविधि अनुसार जुन खेती भइरहेको छ यहाँ, यो आइपिएम प्रविधि जुन कुरा यहाँ सरले अहिले भन्नुभयो, यो किराहरू रोग र किराहरू चिन्न सक्ने बनाउने जुन एउटा पाठशाला रहेछ यो आइपिएम पाठशाला, त्यहाँदेखि यो विषयमा मलाई पनि थाहा थिएन, यो कुराहरू म पनि अलिकति विज्ञ भएँ, यहाँहरूसँग यो बुझ्दाको त अलिकति जानि है, यो हामीले बुझ्दाखेरि आफूले पनि जानिन्छ, अरूलाई पनि बुझाउन सकिन्छ। जस्तो छ यो पाठशाला चलिरहेको छ, यो पाठशालामा हेर किसानहरू यो हेर्दा सानो देखे पनि यो धेरै किसिमका उहाँहरूको ग्रुप ग्रुप भएर यो ब्याकग्राउन्डमा काम गरिरहनु भएको छ। यहाँ विभिन्न किसिमका तरकारी बोडी छ, फर्सी छ, करेला छ, यतापट्टि भेन्डी छ, विभिन्न किसिमका लगाउनुहोस् कुन कुन कुन बिरुवाहरूमा कुन कुन तरकारीमा कुन किरा लाग्छ, कहाँ कुन किरा लाग्छ भन्ने कुराहरू यहाँ अहिले सरले बताउनु भयो कुराहरू, किनभने यहाँ विभिन्न किसिमका सबै ठाउँमा सबै किरा लाग्दैन भन्ने पनि कुरा आयो, र पराग सिचन कसरी गर्ने भन्ने विषयको कुराहरू पनि सरले यहाँ पराग सिचनको बारेमा पनि कृत्रिम पराग सिचन पनि गराउन सकिँदो रहेछ भन्ने कुराहरू पनि सरले यहाँ व्यक्त गरिसक्नुभयो। र किराहरूलाई अब जालीले छोप्दा या खुल्ला राख्दा, खुल्ला पराग सिचनमा कस्तो होला, जालीले छोप्दा कस्तो होला, विभिन्न किसिमको मल खाँदाहरूको कुरा छ, रासायनिक मल मात्रै हालेको नहालेको, र प्राङ्गारिक मल के मल भन्नुभएको थियो अघि,
2: बगासी मल,
1: बगासी मल त्यो प्राय विभिन्न किसिमको मल मिसाएर बनाएको एउटा उहाँहरू प्राङ्गारिक मल मात्रै हालेर प्रयोग गर्दा कस्तो हुन्छ त, यो एउटा अध्ययन पाठशाला हो, यो पाठशाला पढ्ने ठाउँ हो, यो पाठशाला भनेको किसानहरूले पढ्ने ठाउँ हो, र किसानले पढेर आफ्नो लागि उत्पादन गरिने चिजलाई कसरी राम्रो बनाउने भन्ने कुरामा उहाँहरूलाई सिकाउने एउटा पाठशाला होइन सर।
2: हजुर
1: किसानहरूलाई आफूलाई भोलि आफूलाई प्रयोग गर्ने चिज, आफूले खाने चिजलाई कसरी राम्रो बनाउने र कसरी अर्ग्यानिक बनाउने भन्ने विषयको क्लास सरले यहाँ चलाउनु भएको छ।
2: हजुर हजुर त्यही हो सर,
1: त्यो चलाउँदै आउनुभएको छ। यति भन्दा पनि निर्धारित समय हाम्रो सकिसकेको प्रविधिबाट प्रविधि मित्रले हामीलाई जानकारी गराइसक्नु भएको छ, यति भन्दा पनि र आज चाहिँ यो समय दिनुभएकोमा यो आइपिएम कृषक आइपिएम पाठशालाका हाम्रा सहकार पाउनु छ लेखनाथ पोखरेल सर, उहाँ लामो समयसम्म शिक्षण प्रसारमा पनि हुनुहुन्थ्यो र अहिले आएर त्यसको शिक्षण प्रसारबाट अवकाश भए पश्चात लगत उहाँलाई एउटा यस्तो किसिमको मनभित्रबाट एउटा चेतना आयो, यो क्षेत्रमा लाग्ने भन्ने किसिमको लागेर यहाँ लागेर धेरै लामो समय धेरै समय भोसीमा लागेर पनि धेरै व्यक्तित्वहरूलाई धेरै किसानहरूलाई धेरै ठाउँमा पाठशाला चलाएर र धेरै किसानहरूलाई विज्ञ बनाउन सक्नुभएको चलाउँछ लेखनाथ पोखरेल सर। उहाँको घर भरतपुर 18 मै पनि हो, अहिले पनि उहाँ भरतपुर बस्नुहुन्छ, उहाँसँग हामीले यस विषयमा धेरै कुराकानी गऱ्यौँ र यो समय उहाँले दिनुभयो हामीले यो रेडियो कार्यक्रम को लागि यहाँले यो समय दिनुभयो, दिनुभएको यहाँहरूलाई धेरै धेरै धन्यवाद सर। र भर्खरै गएको नयाँ वर्ष 2081 उपलक्ष्यमा पनि यहाँको टिमलाई पनि म मेरो टिमले मेरो रेडियोको टिमबाट पनि धेरै धेरै धन्यवाद र बधाई दिन चाहन्छु, विजयदशमी नयाँ वर्षको शुभकामना पनि दिन चाहन्छु सर। सरलाई नमस्कार,
2: धन्यवाद साइनो रेडियो साइनो चन्द्रलीलाई यहाँको भर्खर मिडिया मार्फत म सबै कृषक दाजुलाई गीत गर्ने हो, उत्पादक र उपभोक्ता सबैलाई स्वस्थ चिज खाऊ, जीवनमा रासायनिक विषादीको डरेलो लागिसकेपछि फेरि पालुवा पलाउँदैन, रासायनिक विषादी भनेको प्राणघात वस्तु हो, त्यस हुनाले मैले अहिलेसम्म चलाएका पाठशालाहरूमा प्राङ्गारिक नै पद्धतिबाट अभ्यास गराएको छु, विषादी नछरेसम्म उत्पादनै हुँदैन भन्ने यो सोचाइ मैले विश्वास गरेको छैन, त्यस कारणले सबैजनालाई आइपिएम कृषक पाठशालामा अभ्यास म गताएसँग अभ्यास गरौँ, यही पद्धतिले उत्पादन गरौँ, उत्पादन यही पद्धतिको उत्पादनलाई खाऊ भन्दै म सबै कृषक दाजुभाइ दिदीबहिनीहरूलाई अनुरोध गर्दछु। त्यस कारणले मेरो एउटा चाहिँ मन रोएको कुरा यहाँसँग रहन चाहन्छु गीत मार्फत मार्फत रोएको रोयै छ खुसी छैन मन, पर्यावरण दामिलो भएको छ जता ततै
0: देश कहिराको छ चिन्ता बढो झन् रोएको रोयै छ खुसी छैन मन हुन सुख दुई पैसा पाएर कालकै बास हो देशले खाएर चिन्ता बढो झन् रोएको रोयै छ खुसी छैन मन अल्सर क्यान्सर निस्कान्छ चर्मरोग ढिलो चाँडो समस्या अनेक चिन्ता बढ्यो छन् रोएको रोई छ खुसी छैन मन धन्यवाद रेडियो साइनस सरी अवसर दिनुभएकोमा हाम्रा कृषक दाजु दिनेहरूलाई पनि फिल्मी आएर उहाँहरूसँग अन्तर्क्रिया गरेर चाहिँ हौसला बढाइदिनु भएको छ यसको लागि धन्यवाद यस्तो मौका सधैँ सधैँ रहोस् नयाँ वर्ष 2081 हाम्रो सम्बन्ध सुदृढ गरोस् सबैमा सुस्वास्थ्य सुख समृद्धिको कामना गर्दछु धन्यवाद
1: नमस्कार
0: यसलाई अलिकति मिलाएर काठमाडौँ गरेर
1: सबै सबैलाई नमस्कार सदाय आज पनि म विश्व मिडिया रियल स्टुडियोमा आइसकेको छु यस कार्यक्रम कृषि र प्रविधि लिएर यो कार्यक्रम हरेक हप्ताको सोमबार यसै समय प्रसारण हुने कार्यक्रम हो कृषि र प्रविधि रेडियो साइनमा 99.8 MHz प्रस्तुति हो यो कार्यक्रम कृषि र प्रविधि भन इन्टरनेट अनलाइनको हाम्रो पात्र एप नेपाली पात्र एप फेसबुक लाइभ र साइन.com पनि संसारको जुनसुकै कुरामा बाट पनि चाहेको बेलामा सुन्न र हेर्न सक्ने हुने कार्यक्रम हो कार्यक्रम कृषि र प्रविधि यो कार्यक्रममा हामीले विभिन्न किसिमका व्यक्तित्वहरूलाई सँग कृषिको विषयमा भलाकुरो सुसारी गर्ने गरेका छौँ कहिले कृषकहरूलाई हामी स्टुडियोमा बोलाउँछौँ भने कहिले विज्ञहरूलाई बोलाउँछौँ कहिले उहाँहरूकै ठाउँमा कृषि जहाँ उहाँहरूले आफ्नो फर्म सञ्चालन गर्नुभएको छ उहाँहरूका खेतबारीमा उहाँहरूकै गोठमा गएर पनि हामीले कृषिका विषयमा भलाकुसारी गर्ने गरेका छौँ अहिलेको युग छ यो परिवर्तनशील युग छ यो बेलामा किसानहरूले आफ्नो उत्पादनलाई कसरी सहज बनाउने कसरी राम्रो बनाउने र कसरी यान्त्रिकरण गर्ने भन्ने विषयमा पनि धेरै किसानहरू लागिरहनु भएको अवस्था छ यसै सिलसिलालाई लिएर हामीले कुराकानी गर्ने क्रममा आज हामी कुराकानी गर्दैछौँ यो भरतपुर सत्रमा अहिले हामी किसानहरू उहाँहरू हुन्छ एउटा सानो एउटा परियोजना छ आइसिएम परियोजना आइबिएम परियोजना अनुसार को खेती के कसरी खेती गर्ने भन्ने विषयमा लागिरहनु भएको छ र सहजकर्ता हुनुहुन्छ यसै कार्यक्रमको सहजकर्ता लेखनाथ पोखरेल सर हुनुहुन्छ उहाँसँग हामीले यसै विषयमा केही भलाकुसारी गर्ने गरेका छौँ सर नमस्कार यहाँलाई
3: नमस्कार
1: सन्चै हुनुहुन्छ
3: सन्चै छु
1: अनि के छ सर हजुरको विचार के कसरी बिताइरहनु भएको छ
3: म यो मेरो रिटायर जीवन हो टिचिङ पछाडिको रिटायर जीवन मैले चाहिँ कृषकहरूको माझमा नै गएर कृषकहरूसँगै अभ्यास गर्ने र अहिले रासायनिक मल र रासायनिक विषादीले यो वातावरण बिग्रिरहेको छ दिगो कृषिको वातावरण बन्न सकेको छैन कृषिमा मैत्री वातावरण बन्न सकेको छैन बढ्दो अवैज्ञानिक तरिकाले रासायनिक विषादी प्रयोग हुँदाखेरि अहिले नाना किसिमका रोगहरू भित्रिएका छन् अनेक किसिमका मान्छेको उपचार गर्ने हैसियतभन्दा बाहिरको चाहिँ लागेर मान्छेले मृत्यु वरण गर्नुभए अरू उपाय छैन यस्तो सङ्कट भोग्नु परेको छ एकातिर रासायनिक मलले माटो बिगारेको छ माटोमा भएका सूक्ष्म जीवाणुहरू मरिरहेका छन् माटो मृतक भइसकेको छ र बाटामा पनि जीव मैत्री नरहेको अवस्था छ त्यस कारणले मैले बाँकी जीवन मेरो चाहिँ
1: लामो समय शिक्षा पेसामा पनि हुनुहुन्छ
3: हजुर मैले लामो समय बोर्डिङमा पनि अभ्यास गरेँ र मैले भीमनार माध्यमिक विद्यालय अझ लामो समय अध्ययन गरेँ अध्यापन गरेँ त्यसपछिको समय मैले अब म कृषकहरूको माझमा समुदायमै गएर बाँकी जीवन चाहिँ रासायनिक विषादी न्यूनीकरण सम्बन्धी उहाँसँग अभ्यास गर्छु र गराउँछु भनेर म चाहिँ एउटा अभियन्ताको रूपमा लागेर मेरो समय
1: अभियन्ता भन्नुहुन् तपाईँ कोही कतिपय एउटा मार्गदर्शन भएर हो या स्वस्फूर्त रूपमा यो क्षेत्रमा कसरी लाग्नु हो?
3: मैले अध्यापन गर्दै रहेको अवस्थामा आइपिएम कृषक पाठशालामा सहभागी हुने अवसर पाएँ र त्यसपछि 33-34 टट लिने मौका पाएँ। त्यसपछि रिफ्रेसर पनि दुई चारवटा रिफ्रेसरको मौका पाएँ र विभिन्न एनजिओ आइएनजिओहरूमा पनि जोडिने अवसर पाएँ र यसरी अभ्यास गर्दै र अध्ययन गर्दै जाँदा बनाउन सकिँदो रहेछ। अहिले मलाई सजिलो भएको छ, समुदायमा कृषकहरूको माझमा मलाई असाध्यै रमाइलो पनि लागेको छ र यो विषादीको नकारात्मक असरको बारेमा मैले सचेतना कार्यक्रम सञ्चालन गर्ने यो उद्देश्य राखेर अहिले समुदायमा बिताएको छु, मलाई रमाइलो भएको छ।
1: यो आइपिएम कृषक पाठशाला भनेको थियो नि, यो आइपिएमको अर्थ के हो सर? सर त्यो बुझाइदिनुहोस्।
3: कति राम्रो प्रश्न राख्नुभयो। आइपिएम यो अङ्ग्रेजीमा यसको पुरा रूप हुन्छ इन्टिग्रेटेड पेस्ट म्यानेजमेन्ट,
1: त्यसलाई नेपालीमा पनि
3: यसको नेपालीमा एकीकृत शत्रुजी व्यवस्थापन भनिन्छ। प्रकृतिमा कृषकको मित्रजी पनि हुन्छन्, प्रकृति शत्रुजी शत्रुजी पनि हुन्छन्, मित्रजी पनि हुन्छन् र कृषकहरूलाई शत्रुजीवको पहिचान गराउने र मित्र जीवको संख्या बढाएर संरक्षण गरेर शत्रुजीवको संख्या घटाउने र बाली संरक्षणमा मित्रजीवलाई प्रयोग गर्ने यो विधिको लागि एकीकृत शत्रुजीव व्यवस्थापन यो बाली संरक्षणको निमित्त विभिन्न कृषि कर्महरू प्रयोग गरेर एउटा मात्रै होइन विभिन्न किसिमका कृषि कर्महरू प्रयोग गरेर बाली संरक्षण गर्ने पद्धति एकीकृत शत्रुजीव व्यवस्थापन हो।
1: यो अहिले जुन गरे जुन जुन यो काम गराइरहनु भएको छ भरतपुर वडा नम्बर 17 यो ठाउँमा आएर जो अहिले हाम्रो ब्याकग्राउन्डमा महिला दिदीबहिनीहरू काम गरिरहनु भएको छ, विभिन्न किसिमका बोडी होइन विभिन्न किसिमका तरकारीहरू लगाइरहनु भएको छ नि, के चाहिँ यसो के कारणले एउटा सानो ठाउँमा धेरै थरीका धेरै किसिमका तरकारीहरू लगाउनु भएको छ, महिला दिदीहरू बहिनीहरू काम गर्नु भएको छ, यो कुराहरू सबैलाई सुनाइदिनुहोस् न। रेडियो
3: धन्यवाद, साह्रै मिठो प्रश्न राखिदिनु भयो। यो आइपिएम कृषक पाठशाला आइपिएम कृषक पाठशालामा तराई क्षेत्रमा 500 वर्ग मिटरको क्षेत्रफल रहन्छ। यो क्षेत्रफलभित्र एउटा अध्ययन परीक्षण स्थापना गरिन्छ। कुनै ठाउँमा एक खालको समस्या हुन्छ भने अर्को ठाउँमा अर्कै खालको समस्या हुन्छ। वातावरण अनुसार, माटो अनुसार, हावापानी अनुसार चाहिँ समस्या फरक फरक हुन्छ। अनि आइपिएम तरिका र कृषक तरिका दुई विधिको बराबर प्लट बनाइन्छ र कृषकहरूले परम्परादेखि गर्दै आउनुभएको आफूले जानेको कृषक विधि अनुसार उहाँहरूले त्यो कृषक विधिमा आफ्नै ढङ्गले लगाउनुहुन्छ। हामी यसमा सहयोग गर्दैनौँ सुरुमा र आइपिएम प्लटमा चाहिँ हामीले सुधारिएको पद्धति अनुसार यसरी गर्नुपर्छ भनेर सबै मिलेर चाहिँ सहजकर्ताको सपोर्टमा या निर्देशनमा गरिन्छ र त्यसपछि बिरुवा उम्रिएपछि वा सारेपछि दुइटै प्लटको बाली अनुसार कम्पोनेन्ट त्यसका अङ्गहरू कृषि पर्यावरणका अङ्गहरूको अध्ययन गराइन्छ। पात गर्ने, लम्बाइ नाप्ने, अनि त्यसपछि फैलावट नाप्ने, भाले फुल गर्ने, पोथी फुल गर्ने, फलेको फलको संख्या गर्ने, आइपिएम प्लट र कृषक प्लटमा कुनमा रोग बढी लाग्दो रहेछ, कुन पद्धति उपयुक्त रहेछ, कृषक प्लटमा र आइपिएम प्लटमा कुनमा उत्पादन बढी आयो, कुनमा कुन अब उत्पादन प्रक्रिया प्रयोग गरियो, त्यो सबैको तुलनात्मक अध्ययन गर्दाखेरि थोरै खर्चमा धेरै उत्पादन हुने पद्धति के रहेछ भनेर कृषक स्वयंले गर अनि सिक खालि हामी प्रश्न गर्छौं र उहाँहरू आफू अभ्यास गर्नुहुन्छ। अघिल्लो पटक मैले के गरे वा हामीले के गर्यौं त्यसको प्रतिफल अर्को हप्तामा के भयो अर्थात् नतिजा के आयो आफैले नाप्नुहुन्छ, गर्नुहुन्छ, अनि तुलनात्मक अध्ययन गर्नुहुन्छ। यसले कृषक स्वयंलाई समस्या पहिचान गर्न र समस्या पहिचान भइसकेपछि समस्यालाई निराकरण गर्नको निमित्त अभ्यास गराउँछ। यो कृषक पाठशालाको चाहिँ मुख्य उद्देश्य कृषकहरूको परम्परागत ज्ञानलाई समुचित रूपमा प्रयोग गराउने र कृषकहरूलाई रोग किराको समस्या पहिचान गर्न सक्ने वा अथवा वातावरण अनुसार बाली बिरुवामा पर्न आएको समस्या अध्ययन गर्दा देखा परेको समस्यालाई समाधान कसरी गर्ने भन्ने समाधान गर्न सक्ने क्षमताको विकास गराउने यो पाठशालाको चाहिँ मुख्य उद्देश्य रहन्छ। र अर्को छ अध्ययन परीक्षण, कुनै ठाउँमा रोगको बारेमा रोग व्यवस्थापन गर्ने घरेलु उपायहरू वैकल्पिक उपायहरू के हुन सक्छन् भनेर चारवटा पाँचवटा वैकल्पिक उपाय राखेर त्यसलाई ट्रिटमेन्ट भनिन्छ, उपचार राखेर अध्ययन गरिन्छ हरेक हप्ता। अनि कुनै ठाउँमा मल खाद कुन मल राख्दाखेरि बिरुवा राम्रो हुँदो रहेछ र फल बढिदिँदो रहेछ र रोग किरा घटी बढी के हुँदो रहेछ भनेर मल खादको परीक्षण गरिन्छ। कुनै ठाउँमा जातीय परीक्षण गरिन्छ, फरक फरक ठाउँमा फरक फरक परीक्षण गरिन्छ। त्यसैले यो ठाउँमा हामीले चाहिँ नियन्त्रण केही पनि नराखेको एउटा प्लट छ, करेलु बाली लगाएका छौँ हामीले, केही पनि प्रयोग गरिएको छैन मल। दोस्रो छ रासायनिक विधाजी मात्रै प्रयोग गरेको। तेस्रो प्लट छ प्राङ्गारिक मल मात्रै प्रयोग गरेको। चौथो छ सबै मल प्रयोग गरेको, त्यसलाई सन्तुलित मल खाद भनिन्छ, प्रयोग गरेको छ। र यसमा हरेक हप्ता उहाँहरूले कुन मलखाद प्रयोग गरेको वा नगरेकोमा त्यसको उचाइ लम्बाइ चौडाइ फूल संख्या फल संख्या तुलनात्मक अध्ययनमा के नतिजा आयो त भनेर अध्ययन गर्नुहुन्छ। त्यसैले हाम्रो ब्याकग्राउन्डमा पछाडि चाहिँ कृषक दिदीबहिनीहरूले त्यही अभ्यास गरिराख्नु भएको छ। अर्को त सबै बालीमा उही रोग र किरा लाग्दैन, यता भिन्डी बाली छ सबभन्दा पछाडि भिन्डीमा लाग्ने रोग किरा अध्ययन गर्नुहुन्छ। त्यसको दाहिनेतिर फर्सी परागसेचनमा बाली बिरुवामा उत्पादन लिनको निमित्त परागसेची किराहरूको आर्थिक महत्व कस्तो रहन्छ त, यदि परागसेचन भएन भने उत्पादन हुन्छै हुन्न त, परागसेचनको आवश्यकता रहन्छै रहँदैन त भन्ने कुरो अध्ययन गर्नको लागि यहाँ फर्सी राखिएको छ। त्यहाँ चाहिँ हामीले उद्देश्य के राखेका छौँ भने फुल फक्रिनुभन्दा अगाडि हामी जालीको टोपी लगाइदिन्छौँ र त्यहाँ किरा पहन नपाओस्, परागसेचन नभएको अवस्था रहोस्। अर्कोमा हामी हातद्वारा परागसेचन गराइदिन्छौँ, भाले फुल र पोथी फुलको भेट गराउँछौँ र त्यसलाई पनि टोपी लगाइदिन्छौँ। अनि त्यसपछि यो कृत्रिम परागसेचनबाट पनि परागसेचन को पूर्ण भूमिका हुन्छ भन्ने कुरो पनि सिक्न सक्नुहुन्छ। अर्को छ ओपन परागसेचन, अब यो मुख्यतः के सिकाउन खोजिएको परागसेचन पाठशालामा भने यो आइपिएम कृषक पाठशाला भनेको विषादी न्यूनीकरण गर्ने अभ्यास हो। विषादी छरेपछि परागसेची किराहरू बारीमा जान सक्दैनन्, परागसेचन भएन भने उत्पादन
1: हुँदैन,
3: त्यसकारण उत्पादन बढाउनको निमित्त परागसेची किराहरू आउन सक्ने वातावरण हुनुपर्छ र विषादी हाल्नु हुँदैन, हुँदै भएन छ। विषादी भनेको त घातक वस्तु नै रहेछ हरेक क्षेत्रमा भन्ने कुरा हाम्रा कृषक दिदीबहिनीहरूलाई जानकारी होस् भन्ने उद्देश्यले पनि हामीले यो खालको प्लटको यो खालको विभिन्न किसिमका बालीको हामीले चाहिँ अभ्यास गराएका हौ।
1: भनेपछि अहिलेसम्म यो हजुरको अनुभव, तपाईँको यहाँको अनुभवमा यो आइपिएम प्रणाली अन्तर्गत कति क्षेत्रमा कति एरियामा यस्तो क्लासहरू चलाउनु भयो र त्यहाँका किसानहरूको अहिलेको अवस्था के महसुस गर्नु भएको छ?
3: चलाउन त थुप्रै पाठशालाहरू सञ्चालन भए, चितवनमा 54 सालदेखि पाठशाला सञ्चालन भएका हुन् र यो आइपिएम पद्धतिबाट उत्पादन भएको कम विषादी प्रयोग भएको चिज समुदायले उपभोग गर्न पाओस् भन्ने चाहिँ हाम्रो उद्देश्य हो। र अहिले भरतपुर नगरपालिकाको 10 पाठशाला विभिन्न वार्डहरूमा सञ्चालन भइराखेका छन्। अघिल्लो साल पनि भरतपुर नगरपालिकाले कार्यक्रम राखेको थियो र सरले सोध्नु भएको प्रश्नको चाहिँ मैले हजुरलाई भित पुग्ने गरी चाहिँ जवाब किन दिन सकिनँ भने आइपिएम उपज बिक्री पसल अनिवार्य रूपमा राख्नु पर्थ्यो र समुदायलाई उपलब्ध गराउन पर्थ्यो, त्यो खालको प्रयास हामी गरिरहेका छौँ। आशा छ त्यो प्रयासमा हामी सफल हुनेछौ, हाम्रो अहिले प्रयास मात्रै जारी छ।
1: नितान्त सरकारले यो विषयमा सरकारको पनि धेरै ध्यान दिनु जरुरी देखिन्छ होइन, र यो विधिबाट उत्पादित भएका जुन फसलहरू जुन उत्पादित वस्तुहरूको बजारको व्यवस्थापन पनि सरकारले गरिदिनुपर्ने अवस्था देखिन्छ अहिले हामीले हाम्रो यो बुझाइमा।
3: हजुर हजुर,
1: यो गरिदियो भने भोलि किसानहरूलाई पनि एउटा हौसला बढ्ने काम हुन्छ, नत्र अथवा यहाँ उत्पादन गरेको चिजहरू भलो केही महँगो हुन सक्ला, जङ्गलले विषाक्त प्रयोग गरेर दुई दिनमा उत्पादन गरेको तरकारी भन्दा लामो समय यसलाई मेहनत बढी लाग्छ, यसरी दिन पनि यसले यस्तो घाममा यसरी काम गरिरहनु भएको छ होइन, अवश्य पनि मेहनत बढी लाग्छ र उत्पादन लागेर बढी पर्छ निश्चित हो। त्यो किसिमको बजार सरकारले गरिदिनु पर्ने हुन्छ, तर हाम्रो नेपालमा त्यस्तो किसिमको कानुन छैन। नेपाल सरकारले कृषिमा धेरै ठुलो लगानी हामीले गरेका छौँ, कृषिमा चाहिँ हामी नेपाललाई फल्को मार्छौँ, त्यसरी कृषि प्रधान देश हो भनेर त फलाकिरहेको हुन्छ भनिरहेको हुन्छ भने तापनि अहिलेसम्म त्यसको खासै उपयुक्त रूपमा प्रयोग भएको जस्तो हामीले चाहिँ महसुस गरेका छैनौँ। यो अवस्था यस्ता अवस्थाहरू छन्। यो हुँदाहुँदै पनि जुन यहाँले जुन यो योजना लिएर आउनुभएको छ यो एउटा सङ्घर्ष हो, यो एउटा सङ्घर्ष हो, किनभने किसान महिला दिदीबहिनी किसान दाजुभाइहरूलाई जागरूक बनाउने भने उहाँहरूलाई यो रोग किराको बारेमा कुन रोग लागेर रहेछ, यहाँ त के छ भने खेती गरे एउटा मकै बुटो बिग्रियो अथवा एउटा तरकारीको बिरुवा मऱ्यो भने सट उखलियो कहाँ त भेटनरी भनेर भेटनरी दौडिने चलन छ।
3: हजुर,
1: अनि उसले एउटा विषादिन्छ लिएर आउने छाड्ने, तर के हो त भन्ने कुराहरू, त्यो कुन किरा हो, कस्तो किसिमको किरा हो, त्यसले के गरेछ, त्यसले खाँदाखेरि के प्रयोग गरेको त भनेर जुन यहाँले एउटा पाठशाला चलाउनु भएको छ, यो पाठशालाले उहाँलाई धेरै जागरूक हुनुहुन्छ उहाँलाई यी कुराहरूमा, किन आफै विज्ञ बन्न सक्ने अवस्था।
3: हजुर,
1: उहाँहरू आफै विज्ञ भयो यसलाई यो चिजको भयो, यसलाई यो खालको औषधि यसरी प्रयोग गर्दा उपयुक्त हुन्छ, अर्थात् अर्ग्यानिक औषधि पनि हुनसक्छ, अर्थात् गाईको पिसाब होला लगायत होइन, यस्ता कुराहरू प्रयोग गर्दा हुन्छ, जुन यो धेरै राम्रो काम यहाँले जुन यो गराउनु भएको छ। यो हामी म मेरो तर्फबाट र हाम्रो रेडियो साइनको तर्फबाट पनि यहाँलाई धेरै धेरै हामी धन्यवाद दिन चाहन्छौँ। र यो कार्यक्रम चल्दै गर्दाखेरि जस्तो अहिले जुन यो यहाँ यो ठाउँमा हामीले जुन यो काम गरिरहेका छौँ, जस्तो यो नम्बरिङ पनि भएको जस्तो लागिरहेको छ, यो कसको बारेमा पनि बताइदिनुहोस्।
3: हजुर हजुर, धन्यवाद सर, हजुरले यो आइपिएम सम्बन्धी जिज्ञासा राख्नुभयो, यस्तै जिज्ञासा सबैमा रहोस् म खुसी व्यक्त गर्न चाहन्छु। र अलिकति सरले अगाडि भन्नुभयो यो पद्धतिबाट उत्पादन भएको उपजको चाहिँ अवश्य पनि बिक्री मूल्य बढी हुन्छ होला सरले भन्नुभयो, होइन सर, यो आइपिएम पद्धतिबाट उत्पादन भएको उत्पादित वस्तुको चाहिँ मूल्य बढी हुन आवश्यक छैन। यो आइपिएम पद्धति भनेको यो कृषकहरूलाई मित्र किराहरू चिनाउने र संरक्षण गर्ने अभ्यास गराउने र वातावरण स्वस्थ राख्ने र कम खर्चमा धेरै उत्पादन लिनको निमित्त चाहिँ कृषि मैत्री वातावरण दिगो कृषिको वातावरण सिर्जना गर्ने र अब दिगो कृषिको वातावरण सिर्जना भइसके पछाडि त उत्पादन खर्च कम गर्ने यसको उद्देश्य हो, उत्पादन
1: बढी
3: खर्च पनि कम हुन्छ,
1: लागत कम हुने,
3: लागत
1: उत्पादन बढी आउने,
3: उत्पादन बढी आउने, त्यस हुनाले यो यसमा चाहिँ मूल्य स्वरको चाहिँ पर्दैन
1: पर्दैन,
3: त्यसैले सबैले यही पद्धति अप्नाउनु पर्छ र यही पद्धतिबाट उत्पादित खाद्य वस्तु सुरक्षित हुन्छ र खानुपर्छ भन्ने चाहिँ मेरो सुझाव रहन्छ। र
1: यो यो
3: हजुर
1: यो नम्बरिङ छ नि यो B1 B2
3: सर, यो नम्बरिङ के हो भने हामीले सिङ्गो समूहलाई यो पाठशालाको सिङ्गोको समूहलाई चारवटा उपसमूहमा बाँडेका छौँ
1: यो समूहभित्रलाई।
3: हजुर
1: हजुर,
3: र कृषक दिदीमा पनि चारवटा उपसमूहको चारवटा अपनी प्लट छन्, एक नम्बर समूह, दुई नम्बर समूह, तीन नम्बर, चार नम्बर समूहको प्रत्येक समूह छ। आइपिएम विधिमा पनि चारवटा उपसमूहलाई चारवटा प्लट छन् र सबै बिरुवाको तथ्याङ्क संकलन गर्न सम्भव नहुने हुनाले प्रत्येक प्लटबाट पाँच पाँचवटा प्रतिनिधि बिरुवाको तथ्याङ्क संकलन गरेर अध्ययन गर्न सजिलो होस् भनेर यो नम्बरिङ गरिएको हो। तथ्याङ्क यो कृषि पर्यावरण अध्ययन गर्ने र तथ्याङ्क संकलन गर्न सजिलो बनाउनको लागि नम्बरिङ गरिएको छ।
1: धन्यवाद सर। यो हामी कृषि र प्रविधिमा अगाडि बढौँ। हामी कृषि र प्रविधिमा छौँ। रेडियो साइन 99.8 MHz प्रस्तुति हो। हरेक हप्ताको सोमबार यसै समय प्रसारण हुने कार्यक्रम हो कार्यक्रम कृषि र प्रविधि। यो कार्यक्रममा हामीले रेडियो साइनोबाट प्रसारण भइरहेको छ भने इन्टरनेट अनलाइनको हाम्रो पात्र एप, नेपाली पात्र एप र साइमन.com पनि संसारको जुनसुकै कुनाबाट पनि तपाईँ सुन्न सक्नुहुने कार्यक्रम हो कार्यक्रम कृषि र प्रविधि। भने फेसबुकमा गएर रेडियो साइनो लगन गरी संसारको जुनसुकै कुनाबाट पनि चाहेको समयमा हेर्न र सुन्न सक्नुहुने कार्यक्रम हो कार्यक्रम कृषि र प्रविधि। यो कार्यक्रम कृषि तथा पशुपति विकास मन्त्रालय बागमती प्रदेशले प्रायोजन गरेको कार्यक्रम हो कार्यक्रम कृषि र प्रविधि। यो कार्यक्रममा हामीले विभिन्न किसिमका व्यक्तित्वहरूसँग कुरा गर्ने गर्छौँ, किसानहरूसँग कुरा गर्ने गर्छौँ, विज्ञहरूसँग कुरा गर्ने गर्छौँ। कहिलेकाहीँ किसानको खेतबारीमा जान्छौँ भने कहिलेकाहीँ कतिपय किसानहरूलाई हामीले स्टुडियोमा पनि बोलाउने गरेका छौँ। यसै सिलसिलामा आज हामी हाम्रो टिम यहाँ आएको छ, भरतपुर वडा नम्बर 17 छौँ। यो कृषक आइपिएम प्रविधि अनुसार जुन खेती भइरहेको छ यहाँ, यो आइपिएम प्रविधि जुन कुरा यहाँ सरले अहिले भन्नुभयो, यो किराहरू रोग र किराहरू चिन्न सक्ने बनाउने जुन एउटा पाठशाला रहेछ यो आइपिएम पाठशाला, त्यहाँ यो विषयमा मलाई पनि थाहा थिएन। यो कुराहरू म पनि अलिकति विज्ञ भए यहाँहरूसँग यो बुझ्दाको त अलिकति जानी भए, यो हामीले बुझ्दाखेरि आफूले पनि जानिन्छ, अरूलाई पनि बुझाउन सकिन्छ। जस्तै छ यो पाठशाला चलिरहेको छ, यो पाठशालामा धेरै किसानहरू एरिया हेर्दा सानो देखे पनि धेरै किसिमका उहाँहरूको ग्रुप ग्रुप भएर यो ब्याकग्राउन्डमा काम गरिरहनु भएको छ। यहाँ विभिन्न किसिमका तरकारी, बोडी छ, फर्सी छ, करेला छ, यतापट्टि भेन्डी छ, विभिन्न किसिममा लगाउनु भएको छ। कुन कुन कुन बिरुवाहरूमा कुन कुन तरकारीमा कुन किरा लाग्छ, कहाँ कुन किरा लाग्छ भन्ने कुराहरू यहाँ अहिले सरले बताउनु भयो यी कुराहरू, किनभने यहाँ विभिन्न किसिमका सबै ठाउँमा सबै किरा लाग्दैनन् भन्ने पनि कुरा आयो र अनि पराग सिचन कसरी गर्ने भन्ने विषयका कुराहरू पनि सरले यहाँ पराग सिचनको बारेमा पनि कृत्रिम पराग सिचन पनि गराउन सकिँदो रहेछ भन्ने कुराहरू पनि सरले यहाँ व्यक्त गरिसक्नुभयो। र किराहरूलाई अब जालीले छोप्दा या खुल्ला राख्दा, खुल्ला पराग सिजनमा कस्तो होला, जालीले छोप्दा कस्तो होला, विभिन्न किसिमको मल खाँदाहरूको कुरा छ, रासायनिक मल मात्रै हालेको नहालेको र प्रारम्भिक मल सर के मल भन्नुभएको थियो अघि,
3: बगासी मल,
1: बगासी मल त्यो प्रायः विभिन्न किसिमको मल मिसाएर बनाएको एउटा उहाँहरू प्राङ्गारिक मल मात्रै हालेर प्रयोग गर्दा कस्तो हुन्छ त, यो एउटा अध्ययन पाठशाला हो, यो पाठशाला पढ्ने ठाउँ हो, यो पाठशाला भनेको किसानहरूले पढ्ने ठाउँ हो र किसानले पढेर आफ्नो आफ्नो लागि उत्पादन गरिने चिजलाई कसरी राम्रो बनाउने भन्ने कुरामा उहाँहरूलाई सिकाउने एउटा पाठशाला होइन सर?
3: हजुर हजुर,
1: किसानहरूलाई आफूलाई भोलि आफूलाई प्रयोग गर्ने चिज, आफूले खाने चिजलाई कसरी राम्रो बनाउने र कसरी अर्ग्यानिक बनाउने भन्ने विषयको क्लास सर यहाँ चलाउनु भएको छ।
3: हजुर हजुर, त्यही हो सर,
1: यो चलाउँदै आउनु भएको छ। यति भन्दा पनि निर्धारित समय हाम्रो सकिसकेको, प्रविधिबाट प्रविधि मित्रले हामीलाई जानकारी गराइसक्नु भएको छ। यति भन्दा पनि र आजको यो समय दिनुभएकोमा यो आइपिएम कृषक आइपिएम पाठशालाका हाम्रो सहजकर्ता हुनुहुन्छ लेखनाथ पोखरेल सर, उहाँ लामो समयसम्म शिक्षण पेसामा पनि हुनुहुन्थ्यो र अहिले आएर त्यसको शिक्षण पेसाबाट अवकाश भए पश्चात लगायत उहाँलाई एउटा यस्तो किसिमको चाहिँ मनभित्रबाट यो एउटा चेतना आयो यो क्षेत्रमा लाग्ने भन्ने किसिमको लागेर यहाँ लागेर धेरै लामो समय धेरै समय भइसक्यो लागेर पनि धेरै व्यक्तित्वहरूलाई धेरै किसानहरूलाई धेरै ठाउँमा पाठशाला चलाएर र धेरै किसानहरू विज्ञ बनाइसक्नु भएको चाहिँ लेखनाथ पोखरेल सर, उहाँको घर भरतपुर 18 मै पनि हो र अहिले यता नै उहाँ भरतपुर बस्नुहुन्छ, उहाँसँग हामीले यस विषयमा धेरै कुराकानी गऱ्यौँ र यो समय यहाँले दिनुभयो हाम्रो यो रेडियो कार्यक्रम को लागि यहाँले यो समय दिनुभयो, दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद सर। र भर्खरै गएको नयाँ वर्ष 2081 उपलक्ष्यमा पनि यहाँ यहाँको टिमलाई पनि म मेरो टिम र मेरो रेडियोको टिमबाट पनि धेरै धेरै धन्यवाद र

0: साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।
1: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
2: आमा मलाई दुध है।
1: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसुक।
5: 3 महिना तिर्नुहोस् साथ
0: रेडियो साइनो 89.8 मेगाहर्ज। तपाई हाम्रो अटुट साइनो।
6: साहिनो समय सूचक अहिले रातिको 9 बज्यो, 9 PM।
0: रेडियो साइनो 89.8 मेगाहर्ज। तपाई हाम्रो अटुट साइनो।
7: खरो विषयमा दरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
8: डिसोम फाइबर नेट।

आदर श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। नेपाली बहसलाई डिजिटल प्लेटफर्म फेसबुक पेजमा गएर नेपाली नेटवर्क सर्च गर्नुभयो भने हामी प्रत्यक्ष रूपमा आइसकेका छौं। आदरणीय श्रोता, युट्युब च्यानलमा गएर नेपाली नेटवर्क टीभी मार्फत पनि हामी प्रत्यक्ष रूपमा जोड़िएका छौं। र सबैभन्दा पहिले नेपाली बहसलाई काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि तपाईँहरू सुनिराख्नु भएको छ र धेरै डिजिटल प्लेटफर्महरू छन् नेपाली बहसलाई सुन्ने र धेरै नेपालीहरूले मन पराउने कार्यक्रम पनि हो नेपाली बहस। आजको विशेष बहसमा हामी चर्चा र परिचर्चा पनि गर्न चाहन्छौ। आदरणीय श्रोता, सबैभन्दा पहिले देशको समसामयिक राजनैतिक बहसका बारेमा हामी छलफल र बहस पनि गर्न चाहन्छौ, किनभने देशको समसामयिक परिस्थितिका बारेमा पनि बहस गर्न चाहन्छौ। हामी दशैंको सम्मुखमा छौ। भटेकोशी बाढ़ीले क्षतिग्रस्त सड़क दशैं अघि नै पुनर्निर्माण गर्ने तयारी पनि भइरहेको छ र होल्डिङ सेन्टरमा बसेका नागरिकहरूलाई पनि सकेसम्म दशैंसम्म चाहिँ राहत दिने प्रक्रियामा पनि सरकार अगाडि लागेको भन्ने विषय पनि सँगसँगै जोड़िएर आएका छन्। दशैं लगायतका चाड़पर्व शुरू हुनु अघि नै भटेकोशी बाढ़ीले अवरूद्ध भएका सड़क सञ्जाल सञ्चालनमा ल्याइने र भित्रावतीमा बेली ब्रिज निर्माणका लागि जगको काम भइरहेको, स्याप्रोपेशीमा बेली ब्रिज निर्माणका लागि डिजाइन शुरू भएको, स्याप्रोपेशी चिलिमे र माथिल्लो स्याप्रोपेशीमा बेली ब्रिज जडान गरिएपछि रसुवागढ़ी नाकासम्मै सड़क सम्पर्क पुनर्स्थापित गर्न सहज हुने लगायतका विषयमा सरकार उदारताका साथ काम गरिरहेको छ भन्ने विषय आएका छन्। आदरणीय श्रोता, आज हामी यस विषयमा पनि चर्चा गर्न चाहन्छौ। सरकारले जनताको पक्षमा काम गरोस्, पीड़ामा मलम लगाउने काम गरोस्, सरकारप्रति हाम्रो शुभेच्छा पनि छ र सबै नागरिकहरूले एउटा आशा र भरोसा पनि लिएका छन् यस सरकारसँग। त्यसैले गर्दाखेरि सरकार जनताको हुनुपर्छ, सरकार अपनत्व ग्रहण गर्न सक्ने खालको हुनुपर्छ। आजको नेपाली बहसमा हामी यस विषयमा चर्चा गर्दैछौं र सुविधा दिएरै अवकाशको प्रस्ताव पनि आएको छ। अहिले आम कर्मचारी वृत्तमा सेवा अवधि 30 वर्ष वा उमेर 55 वर्ष कायम हुँदा 55 वर्ष उमेरको मात्रै सेवा सुविधा प्राप्त हुन्छ भन्ने गलत भाष्य निर्माण भइरहेको बताइएको छ। कर्मचारीलाई अवकाशमा पठाउँदा 58 वर्षकै सुविधा दिने विषयमा अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेकाले अब कुनै पनि प्रतिकूल असर नपर्ने भन्ने विषय पनि सँगसँगै जोड़िएर आएको छ। आदरणीय श्रोता, यस विषयमा पनि हामी चर्चा परिचर्चा गर्न चाहन्छौ। आजको नेपाली बहसमा सरकारी जग्गामा निजी महल हरू ठड़िएका छन्, अझै पनि बिचौलियाहरूले चाहिँ सरकारी जमीनमा रजगज गरेका छन्। व्यक्तिगत नाममा बनाइएका सरकारी जग्गा सरकारले फिर्ता ल्याएको 7 वर्ष पुगिसके पनि उपभोग भने तिनै व्यक्तिहरूले गरिरहेको विषय सँगसँगै जोड़िएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर स्थित जुम्ला रोडको मंगलगढ़ीदेखि चाइना पुलसम्मको करोड़ौं मूल्य पर्ने सरकारी जग्गामा व्यक्तिहरूले रजाई गरिरहेका छन्। बालियन सरकार आएको छ तर यो सरकारले काम गर्न सक्यो कि सकेन भन्ने विषय पनि यतिखेर समस्यामा आएको छ। आदरणीय श्रोता, आजको दिनमा संसद अधिवेशन अन्त्य गर्ने तयारी पनि भएको छ। संसदले राम्रोसँग काम गर्न सक्यो कि सकेन, संसदले कतिवटा विधेयक पास गर्यो, संसदले नियम ऐन बनाउनका निम्ति कतिवटा विधेयक उपल्लो संसद राष्ट्रिय सभामा पठायो वा चाहिँ अहिले पछिल्लो समय चाहिँ कानून मन्त्री सुविता गौतमले भने अनुसार नै हो त, राष्ट्रिय सभाबाट असहयोगै प्राप्त भएको हो त, विधेयक नै नपठाउने, प्रस्ताव नै नगर्ने र राष्ट्रिय सभालाई दोष दिएर उम्किने पद्धति र परिपाटीको जुन विकास भएको छ त्यसले अहिलेको सरकार र सरकारका मन्त्रीहरूप्रतिको विश्वास पनि गुम्दै गएको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा परिचर्चा गर्न चाहन्छौ। देश यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको कमाण्डमा छ, बालेन शाह प्रधानमन्त्री छन्, अहिलेको यो अवस्थामा कसरी देशलाई समृद्धितर्फ समुन्नतितर्फ लैजान सकिन्छ भन्ने विषयमा पनि हामी बहस गर्न चाहन्छौ। मनसून बाहिरिने बेला फेरि ठूलो पानी पर्ने संकेत देखाएको छ। मौसम पूर्वानुमान महाशाखाले यसमा सतर्क रहन भनिसकेको छ। पश्चिम नेपालमा बढ़ी वर्षाको सम्भावना छ, कृषिमा पनि असर पर्ने चिन्ता गरिएको छ। धेरैवटा फोरकास्ट मोडल हेर्दा भारी वर्षाको सम्भावना देखिएको मौसम वेदहरूले बताएका छन्। नडराउं, नआत्यौं, सावधानी अपनाऊ, सजग रहौं भनेर पनि अपीलहरू भएका छन्। आदरणीय श्रोता, आजको बहसमा हामी यस विषयमा पनि हाम्रो दर्शक श्रोताहरूलाई जानकारी गराउन चाहन्छौ। भारी वर्षा पर्ने भनेको छ, भारी वर्षा पर्न
त पर्छ नै, तर त्यसबाट जोगिनका निम्ति हामीले पूर्व सावधानी र पूर्व तयारी गर्नुपर्ने हुन्छ। असोज 8 गतेदेखि 12 गतेसम्मको अवधि मौसमले निकै ठूलो प्रतिकूलता ल्याउन सक्ने सम्भावना बढ़ेको भनेर मौसमविदहरूले बताएका छन्। तपाईँहरू सतर्क रहनुहोला, तपाईँहरू सजग रहनुहोला। आजको बसबाट हामी यस विषयमा जानकारी गराउन चाहन्छौ। भ्रष्टाचारको जालमा अख्तियारको शल्यक्रिया, 7 मन्त्री सहित 549 कर्मचारी प्रतिवादी, 40,842 उजुरी परेका छन्। यस विषयको पनि भ्रष्टाचारीहरूलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग निर्मम बनोस्। भ्रष्टाचारीहरूले यो देशमा यो देशको कानूनलाई मिच्न सक्ने, यो देशको कानूनलाई आफ्नो काबुमा ल्याउन सक्ने, यो देशका नियम कानूनहरूलाई मिचेर रजाई गर्न सक्ने वातावरणको अन्त्य अब हुनैपर्छ। अब धेरै ढिला भइसकेको छ आदरणीय श्रोता। आजको नेपाली वर्षमा हामी तपाईँहरूसँग चर्चा गर्न चाहन्छु, तपाईँहरूसँग परिचर्चा गर्न चाहन्छु। अब मुलुक बन्नुपर्छ, यसमा दुई मत छैन, तर पनि कता कता जनताहरूका आशाहरू, जनताहरूका अपेक्षाहरू अझै उस्तै छन्। नेपाली कंग्रेसको कुरा गर्न चाहन्छु। यो देशको ठूलो लोकतान्त्रिक दल नेपाली कंग्रेस आज कुन अवस्थामा छ आदरणीय श्रोता? नेपाली कंग्रेसले काम गर्न सकेको छ त? नेपाली कंग्रेसले एकदिका बनाउन सक्यो त आफ्नो पार्टीलाई? आजको बहसको केन्द्रमा छ शेरबहादुर देउबा, 5-5 पटकको प्रधानमन्त्री, यो देशको ठूलो लोकतान्त्रिक दलको सभापति। आज किन अलग बस्नुपर्ने स्थिति आएको छ त? आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ आदरणीय श्रोता। नेपाली कंग्रेसको अहिलेको पछिल्लो समसामयिक परिस्थितिका बारेमा चर्चा गर्छौ। नेकपा एमालेको अवस्था कस्तो छ त? नेकपा एमाले आज केपी ओलीको विकल्प खोज्न चाहिरहेको छ, तर विकल्प खोज्न किन सकिरहेको छैन? शंकर पोखरेलले लेखेको प्रतिवेदन आउट, बादलले लेखेको प्रतिवेदन किक आउट, त्यसै गरी अब प्रदीप देवालीले लेखेको प्रतिवेदन ठ्याक्कै ओली जोगाउने रणनीति अन्तर्गत लेखिएको र ल्याइएको प्रतिवेदन ठिक राइट 100 पूर्णाङ्कमा 99 नम्बर दिनुपर्ने परिस्थिति आज किन आइरहेको छ त? नेकपा एमाले आफूलाई रिफर्म गर्न चाहिरहेको छैन? जनताले केपी शर्मा ओलीको नेतृत्वमा फागुन 21 गतेको निर्वाचनमा जाँदाखेरि जुन किसिमको मतदान गरेका छन्, यसले नेकपा एमालेलाई फेरि समस्यातर्फ त धकेल्दैन भन्ने खालका बसहरू पनि पार्टीभित्र चलेका छन्। तर विडम्बना छ, पार्टीभित्र केही आवाजहरू चल्छन् तर नेतृत्वले त्यसलाई दबाएर गएको छ। अब यसलाई कसरी नेकपा एमाले रिफर्म हुन्छ त? यसका विषयमा पनि आज हामी परिचर्चा गर्छौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

0: Sofna, tu account open, activate any karobar, start feeling sanga. Busy life easy, banaudai harak din, global smart plus life ko pesma banking. सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
0: कृषि विकास बैंक लिमिटेडको केवाईसी विवरण अध्यावधिक गर्ने सम्बन्धी

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
1: तीन महिना तिर्नुहोस् सात महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
2: औलो कसरी सर्छ संक्रमित एनोफिलिस सातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ
3: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
4: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
5: हो र
4: हो नि चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज
8: साहिनो समय सूचक अहिले मध्याह्नको 12 बज्यो 8:20 PM

कार्यक्रम 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। राष्ट्रिय संघमा प्रधानमन्त्रीको सम्बोधन सम्बन्धी खबरबाट संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री वारिन्द्र सहारी प्रस्तुत गर्ने लिखित सम्बोधन तयार भएको छ, जसमा जलवायु संकट र त्यसमा नेपालले पाउनुपर्ने न्याय, प्रविधि हस्तान्तरण, जलवायु वित्तमा सहज पहुँच तथा पुननिर्माणमा अन्तर्राष्ट्रिय सहयोगको अपील समावेश छन्। प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिन असोज 6 गते अमेरिकाको न्यूयोर्क जारी हुनुहुन्छ। परराष्ट्र मन्त्री शिशिर खनाल, परराष्ट्र सचिव अमृत बहादुर राई सहित 5 जनाको प्रतिनिधिमण्डल भने आइतबार नै न्यूयोर्कतर्फ प्रस्थान गरिसकेको छ। प्रधानमन्त्री शाहले महासभालाई असोज 8 गते सम्बोधन गर्ने तय भएको छ। रसुवा भुटेको सिधारीले ठूलो जनधनको क्षति गरेपछि प्रधानमन्त्रीले महासभामा सहभागी भएर आवाज उठाउनुपर्ने सार्वजनिक दबाव बढ़ेपछि शाह राष्ट्रसंघको महासभामा जान तयार हुनु भएको हो। त्यसअघि परराष्ट्र मन्त्री खनालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने तय भएको थियो। प्रधानमन्त्रीको सम्बोधनमा नेपाल र संयुक्त राष्ट्रसंघ बीचको 70 वर्ष लामो सहकार्यलाई स्मरण गरिएको छ। त्यसमा लैंगिक समानता, समावेशिता र विपद जोखिम न्यूनीकरणमा संयुक्त राष्ट्रसंघले पुर्याएको योगदानको प्रशंसा गरिएको छ। त्यस्तै 2082 भदौ 23 र 24 भएको जेएनजी आन्दोलन, फागुनमा भएको निर्वाचन र सरकार गठन तथा वर्तमान सरकारले गरिरहेको काम र प्राथमिकताको विषयलाई पनि प्रधानमन्त्रीको सम्बोधनमा समेटिएको बताइएको छ। प्रधानमन्त्रीको सम्बोधनमा सबैभन्दा बढ़ी जोड़ दिएको विषय नै जलवायु परिवर्तनले निम्त्याएको असर, प्रभाव र नेपाल जस्ता सबै कम कार्बन उत्सर्जन गर्ने मुलुकले पाउनुपर्ने क्षतिपूर्तिको विषय समेटिएको छ। भटेकोशी नदीमा आएको बाढ़ीले पुर्याएको क्षति र यसका कारणबारे सत्य तथ्य सान्निध्यमा संसदीय विशेष समिति गठन गर्ने तयारी शुरू भएको छ। सोही विषयमा छलफल गर्न सभामुख दोलप्रसाद अरियालले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ। बैठक आज सभा 12 बजेसम्म दरबार स्थित प्रतिनिधि सभा कक्षसँगै रहेको कार्य व्यवस्था हलमा बसिरहेको छ। भटेकोशीमा आएको विनाशकारी बाढ़ीको कारण, क्षति र राहत तथा पुनर्स्थापनाबारे रणनीति बनाउन विशेष समिति गठन गर्ने सहमति राजनैतिक दलहरूबीच भएको थियो। नेपाली कांग्रेसमा दुईवटा महाधिवेशनको प्रक्रिया अगाडि बढ़दा निवर्तमान सभापति सेवादेव देवागिरी जिल्ला डगलधुरा नै अल्पमतमा परेका छन्। 14 महाधिवेशन निर्वाचित जिल्ला, प्रदेश, पालिका र वडा समिति नै देवा अल्पमतमा परेका हुन्। कांग्रेस केन्द्रीय सदस्य नयन सिंह महर सभापति गगन थापाको पक्षमा उभिएपछि देवालाई गृह जिल्लामै सकस परेको छ। शनिबार आइतबार गरी डगलधुराका 52 मध्ये 30 वटा वडामा अधिवेशन भएको छ। बाँकी 22 वडामा आज अधिवेशन हुँदैछ। देवा पक्षले शनिबार एक कार्यक्रम गरी असोज 15 गते हुने अधिवेशनमा मात्र सहभागी हुन सबैलाई आग्रह गरेको थियो। डीपी कंग्रेसबाट समाहित भएका कांग्रेसका पूर्व जिल्ला सभापति कर्ण मल्लले पनि अधिवेशनमा बहिष्कारको घोषणा गरेका थिए। यसका बावजूद डरेलधुरा कांग्रेसको सबै तहमा संस्थापन पक्ष बहुमतमा रहेको दावी गरिएको छ। वडा अधिवेशन आज पनि जारी छ। अधिवेशन हुन बाँकी रहेका जिल्लाका वडाहरूमा आज अधिवेशन हुनेछन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार अधिवेशन हुन बाँकी रहेका मध्ये 70 क्षेत्र नम्बर 2 र 4, सिराहा, मोरङ, रौतह क्षेत्र नम्बर 1, सर्लाही तथा परासी क्षेत्र नम्बर 2 का वडामा अधिवेशन हुनेछन्। नेकपा एमालेको सचिवालय बैठकले अध्यक्ष रामबहादुर थापा नेतृत्वको 15 सदस्यीय कार्यदलले तयार पारेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्जागरण कार्यदलको प्रतिवेदन पारित गरेको छ। केन्द्रीय कमिटि बैठक अघि पार्टी कार्यालय च्यासलमा आज बिहान बसेको सचिवालय बैठकले सचिवालय सदस्यहरूको सुझाव सहित प्रतिवेदन पास भएको महासचिव लेखराज भट्टले जानकारी दिएका छन्। प्रतिवेदनमा सुझाव सहित पास भएको छ। नेता भट्टले भने प्रतिवेदनमा अध्यक्षले राजीनामा गर्ने र विशेष महाधिवेशन गर्ने विषय भने समावेश छैन। यसअघि निर्वाचन समीक्षाबारे 3 वटा प्रतिवेदन बने पनि सबैलाई समेटेर एकीकृत प्रतिवेदन बनाइएको बताइएको छ। सचिवालय लगत्तै उनीहरू केन्द्रीय बैठक समेत अहिले बसिरहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो मोबाइल ब्याङ्कमा मेरो बाबादेखि मेरो छोरीसरी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नवीन ब्याङ्कमा खाता छ कि छैन त?

0: कृषि विकास बैंक लिमिटेडको केवाईसी विवरण अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना। आदरणीय ग्राहक महानुभावहरू, बैंकिङ कारोबारलाई सुरक्षित, व्यवस्थित तथा प्रभावकारी बनाउनको लागि आफ्नो केवाईसी अर्थात ग्राहक पहिचान विवरण अध्यावधिक गर्नुहुन अनुरोध छ। साथै तपाईँको नाम, ठेगाना, मोबाइल नम्बर, पेसा, व्यवसाय, पारिवारिक विवरण वा अन्य व्यक्तिगत विवरण परिवर्तन भएको छ भने आफ्नो पाएक पर्ने स्थानको जुनसुकै बैंक शाखामा गई समयमै जानकारी गराई केवाईसी विवरण अध्यावधिक गर्नुहुन समेत अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, केन्द्रीय कार्यालय, रामशाह पथ, काठमाडौँ।
1: अब बाँकी खबर। काठमाडौँको बालाजुमा पार्किङमा राखिएको बसमा आग लागि हुँदा चालक र स्वचालक घाइते भएका छन्। आइतबार राति पाउने 10 बजेतिर काठमाडौँ महानगरपालिका स्वर स्थित बुद्ध मल पछाडिको खोला करिडोरमा पार्किङ गरेर राखिएको नारायण यातायातको 23X5043 नम्बरको बसमा आग लागि भएको जिल्ला प्रहरी परिषद काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिएका छन्। आग लागिमा परेर बसका चालक धादिङ ज्वालामुखी गाउँपालिका 3 का 31 वर्षीय सुरेश सरियाल र स्वचालक नीलकण्ठ गाउँपालिका 2 का 23 वर्षीय राजेश परिवार घाइते भएका छन्। बसमा आग लागि हुँदा उनीहरू बस भित्री रहेकाले आग लागिमा परेका हुन्। घाइते मध्ये बस चालक सुरेशलाई बढ़ी चोट लागेको छ। उनीहरूलाई जनमैत्री अस्पताल बालाजुमा सामान्य उपचार गरी राति नै किर्तिपुर वन अस्पताल लगिएको एसपी भट्टराईले बताएका छन्। बसमा लागेको आगो बालाजु औद्योगिक क्षेत्र र टोखा नगरपालिकाको दमकल, स्थानीयवासी र प्रहरीको सहयोगमा 10:15 बजे नियन्त्रणमा लिएको थियो। आग लागेको कारण भने खुलेको छैन। घटनाका सम्बन्धमा अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ। रसुवा निर्माणाधीन 216 मेगावाट क्षमताको माथिल्लो त्रिशुल एक जल विद्युत आयोजनामा भदौ 10 गतेको विनाशकारी बारीका कारण हालसम्म 39 जनाको मृत्यु भएको पुष्टि भएको छ। 439 जना अझै सम्पर्कविहीन रहेका छन्। भोटेकोशी नदी हुँदै त्रिशुले नदीमा आएको विनाशकारी बाढ़ीले आयोजना स्थलमा व्यापक क्षति पुर्याएपछि जारी खोज तथा उद्धारका क्रममा यति ठूलो संख्यामा मानवीय क्षति भएको विवरण सार्वजनिक भएको हो। आयोजनाको प्रवर्तक कम्पनी नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालीले सोमबार जारी गरेको विज्ञप्तीमा बाढ़ी आएको समयमा कार्यस्थलमा परामर्शदाता, मुख्य निर्माण व्यवसायी र सब कन्ट्राक्टर अन्तर्गतका नेपाली, कोरियाली, चिनिया र भारतीय सहित करिब 1433 जना जनशक्ति कार्यरत रहेको उल्लेख गरिएको छ। अण्डमान सागर आसपास विकास भइहाल बंगालको खाड़ीमा केन्द्रित रहेको नयाँ मौसमी प्रणालीका कारण नेपालमा वर्षा गराउने आकलन गरिए पनि यसले पार्न सक्ने असर र जोखिमको स्तरबारे भने अहिलेै यकिन गर्न नसकिने जल तथा मौसम विज्ञान विभागले स्पष्ट पारेको छ। उक्त प्रणाली उत्तर पश्चिम दिशातर्फ सर्ने क्रममा रहेकाले विभागले यसको सूक्ष्म निगरानी गरिरहेको जनाइएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद बिनु महर्सनले अण्डमान सागर आसपास विकसित भइरहेको निम्नचापीय प्रणाली हाल बंगालको खाड़ीको पूर्व मध्य विभागमा उपस्थित रहेको बताएकी छन्। आउँदा दिनहरूमा अझ बढ़ी संगठित र बलियो बन्दै पश्चिम उत्तर पश्चिम दिशातिर अघि बढ़ने सम्भावना देखिएको समेत उनको भनाइ छ। वर्षाको मात्रा र सम्भावित क्षतिबारे अहिले टुंगोमा पुग्न नसकिने भएकाले थप सतर्कता अपनाउन समेत उनले सुझाएकी छन्। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। नेपाल सरकारले संचालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल करिब 15 अर्ब रूपियाँ जम्मा भइसकेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार हाल कोषमा 14 अर्ब 88 करोड़ 90 लाख 38 हजार 871 मौजदात छ। सरकारी कोषमा जम्मा भएको सहयोग रकमबाट यसअघि 1 अर्ब बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: आईएमई गरौं आईएमई गरौं
3: विदेशका खबर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीन राष्ट्रपति शी जिनपिङ बीच हुने प्रस्तावित शिखर सम्मेलन अघि अमेरिका र चीनका शीर्ष आर्थिक अधिकारी बीच उच्च स्तरीय वार्ता शुरू भएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चीनी उप प्रधानमन्त्री हे लिफिङ बीच हिजो न्यूयोर्कमा भएको वार्तामा व्यापार कृत्रिम बुद्धिमता अर्थात एआई दुर्लभ खनिज तथा अन्य आर्थिक र रणनीतिक विषयमा छलफल भएको जनाइएको छ। यो वार्ता अमेरिकी राष्ट्रपति ट्रम्प र चीनी राष्ट्रपति शी बीच आउँदो बिहिबार वाशिङटनमा हुने भेटवार्ताको तयारीका रूपमा समेत लिइएको छ। अमेरिका र चीन बीच भइरहेको व्यापार युद्ध विराम दुई महिनापछि आउँदो नोभेम्बरमा समाप्त हुँदैछ। व्यापार युद्ध विराम कायम राख्न सकेमा दुई देशबीच थप कर वृद्धि र त्यसबाट विश्वगत व्यापारमा पनि असरलाई केही हदसम्म रोक्न सकिने अपेक्षा छ। अब खेल खबर फुटबल खेलमा प्रतिस्पर्धीको मिलेन महत्व अर्थात म्याच फिक्सिङ गर्ने दुईजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको छ। राष्ट्रिय खेलकुद परिषदको पत्र तथा वसन्त रिजालको जारी बमोजिमा अनुसन्धानका क्रममा उनीहरू पक्राउ गरेको सीआईबीले जनाएको छ। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नम्बर 3 पुलचोक घर भई अखिल नेपाल एन्फाका कोषाध्यक्ष पदमा कार्यरत 60 वर्षीय रविन्द्र जोशी र ललितपुर महानगरपालिका 5 लगन खेल ठसी खेल घर भएका एन्फाका लेखा अधिकृत 55 वर्षीय संजीव पाण्डे रहेका छन्। उनीहरूमाथि अनुसन्धान गर्न प्रहरी परिषद ललितपुरबाट 4 दिनको म्याच थप भएको छ। र इंग्लिश प्रिमियर लीग आईपीएलमा गैराती भएका खेलमा लिभरपुल र म्यान्चेस्टर सिटीले जित हासिल गर्दा म्यान्चेस्टर युनाइटेड बराबरीमा रोकिएको छ। दवाई लिटिमा स्टेडियममा भएको खेलमा लिभरपुलले बनमाउथले 1-0 हराएको हो। लिभरपुलका लागि अलेक्जेन्डर इसाकले 57 मिनटमा गोल गरेका थिए। त्यस्तै म्यान्चेस्टर युनाइटेड फुलमसँग 1-1 बराबरीमा रोकिएको छ। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पनि पटक संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनमा जलवायु संकट र क्षतिपूर्तिको मुद्दा प्राथमिकतामा कांग्रेस गोडा अधिवेशन आज पनि जारी देउवा गृह जिल्लामै अल्पमतमा एमाले सचिवालय बैठकबाट कार्यदल प्रतिवेदन पारित एमाले केन्द्रीय कमिटी बैठक जारी माथिल्लो त्रिशुली 1 39 जना मृत फेला 439 जना अझै बेपत्ता बंगालको खाड़ीमा बनेको चापीय प्रणाली नेपालतर्फ सर्दै तीव्र वर्षा गराउने आकलन प्रधानमन्त्री राहत कोषमा मौजदात रकम 14.88 अर्ब पुग्यो प्रभावितलाई 1 अर्ब निकासा ट्रम्प से शिखर सम्मेलन अघि अमेरिका चीन आर्थिक वार्ता शुरू वार्ताले व्यापारमा पर्ने असरलाई केही हदसम्म रोक्न सक्ने अपेक्षा

0: जिल्ला भोटेकोसी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति रहनेछ।
1: संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्दा भोटेकोसी विपद सहित जलवायु परिवर्तनका कारण नेपालले संकट भोगेको कुरालाई अन्तर्राष्ट्रियकरण गर्न कांग्रेस नेताहरूको प्रधानमन्त्रीलाई आग्रह। भोटेकोसी बाढ़ी प्रभावितलाई घर भाड़ा दिन थालेपछि होल्डिङ सेन्टरमा बस्नेहरू घटे। असोज 9 गतेदेखि 11 गतेसम्म ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन आग्रह। सीआईएनद्वारा भोटेकोसी बाढ़ी प्रभावित क्षेत्रको पोषणको बारेमा बहुसरकारवालासँग छलफल। घिउ लगायतका स्थानीय खानाको बारेमा जानकारी पर्याप्त बाँड्नुपर्ने पोषण शाखा प्रमुखको भनाइ।
2: प्रोटिन चाहिँ कार्बोहाइड्रेट त 4 किलो क्यालोरी दिन्छ। यदि हामीले एक चमच घिउ गरिदियो भने त उसले एक थाल झन् झन् अलिक ठूलो बाउलमा खाएको जति सानो बाउलमा खाँदा पनि इनर्जी चाहिँ बच्चाले पाउने हो। यी चिज चाहिँ हाम्रा यो परामर्श दिने विभिन्न खालको हाम्रा प्रोटोकलहरूमा डब्ल्युएचओ युनिसेफको अरू प्रोटोकलमा हामीले गरिरहेको प्रोटोकलमा छ बढी भन्दा।
1: र जापानको नायोगामा जारी 20 एसियाली खेलकुदमा नेपालका दानबहादुर दर्लामी पराजित।
3: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: नेपालको संविधानले स्वास्थ्य उपचारलाई नागरिकको मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको छ। सर्वोच्च अदालतले पनि सरकारी अस्पतालबाट उपचार पाउनु नागरिकको हक भएको र त्यसको व्यवस्था गर्न सरकारको दायित्व हुने व्याख्या गरिसकेको छ। तर व्यवहारमा गरीब नागरिकले अझै पनि स्वास्थ्य सेवा र आफ्नो खल्तीबाट भने जति रकम खर्च गर्न नसक्दा उपचार नपाउने बाध्यता छ। अब खबर सन्तोष गन्धर्वबाट।
4: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न स्थानमा भारीदेखि अत्यधिक ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले आज जारी गरेको सूचना अनुसार नेपाल मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिनका आधारमा यही असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी पानी पर्ने सम्भावना रहेको जनाएको हो। कोशी नदी बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि ठूलो पानी पर्ने अनुमान गरिएका कारण सावधानी अप्नाउन भनिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनसँग बताउनु भएको छ। मौसम विभागका अनुसार उत्तर अण्डमान सागर र आसपास क्षेत्रमा विकसित निम्न चापीय क्षेत्र हाल बंगालको खाड़ीको मध्य भाग नजिक रहेको छ। उक्त प्रणाली थप सशक्त भई पश्चिम उत्तर पश्चिम दिशातर्फ सर्दै नेपालतर्फ प्रभाव पार्ने सम्भावना रहेको जनाइएको छ। यस अवधिमा देशका अधिकांश स्थानमा मेघगर्जन सहित मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढ़ी पहिरो तथा गेग्रान बहावका साथै शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम पर्न सक्ने पनि प्राधिकरणले जनाएको छ। अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न जोखिमयुक्त सड़कमा सवारी साधन सञ्चालन गर्दा सवारी सावधानी अप्नाउन र सम्बन्धित निकायलाई उद्धार तथा राहत कार्यका लागि तयारी अवस्थामा रहन समेत निर्देशन दिएको छ। प्रतिनिधि सभाको बैठकले भोटेकोसी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ। आज बसेको बैठकमा सभामुख डोल प्रसाद अरियालले प्रतिनिधि सभा नियमावली 2083 नियम 180 बमोजिम हिमालमा जलवायु परिवर्तनको प्रभाव जलवायु न्याय तथा कोशी भोटेकोसी त्रिशुली विपद सम्बन्धी 15 सदस्यीय संसदीय विशेष समिति गठनको प्रस्ताव गर्नुभएको थियो। उक्त प्रस्तावलाई प्रतिनिधि सभाले सहमति जनाएको छ। हिमालमा जलवायु परिवर्तनको असर तथा भोटेकोसी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनस्थापना दिगो पुनर्निर्माण भविष्यको जोखिम न्यूनीकरण कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्न समिति गठन गरिएको सभामुख अरियालले बताउनुभयो।
5: समितिको नाम हिमालमा जलवायु परिवर्तनको प्रभाव जलवायु न्याय तथा भोटेकोसी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति रहनेछ। समितिको उद्देश्य हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोसी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनस्थापना दिगो पुननिर्माण भविष्यको जोखिम न्यूनीकरण आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्नुहुनेछ। विषयगत अनुभव समावेशिता तथा
0: विपद प्रभावित क्षेत्रको प्रतिनिधित्व समेतका आधारमा निम्नानुसार 15 सदस्यीय रहेको समिति गठन हुनेछ।
4: समितिको कार्यावधि पहिलो बैठक बसेको मितिले 3 महिनाको हुने र तोकिएको समयमा काम नसकिएमा कारण र थप अवधि खुलाएर प्रतिनिधि सभा समक्ष अनुरोध गर्न सकिने र सभाको निर्णय अनुसार म्याद थप हुन सक्ने जनाइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज प्रेतीले भोटेकुसी बाढ़ी प्रभावितको व्यवस्थापन शुरू भएको बताउनु भएको छ। कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा रसुवा स्थित भोटेकुसी बाढ़ीबाट प्रभावित क्षेत्रमा विस्थापित व्यवस्थापन प्रभावित नागरिकको मानवाधिकार लगायतका विषयमा काम अघि बढ़िसकेको बताउनुभयो। उहाँले सरकारले प्रभावित परिवारलाई घर भाड़ाका लागि मासिक 15,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेपछि प्रभावित परिवार भाड़ाको घरमा स्थानान्तरण भएकाले होल्डिङ सेन्टरमा बस्नेको संख्या घट्दै गएको बताउनु भएको छ। 4 जनासम्मको परिवारलाई 15,000 र थप प्रत्येक सदस्यका लागि 2,000 रूपियाँका दरले घर भाड़ा उपलब्ध गराउने व्यवस्था गरिएको छ। त्यसका लागि स्थानीय तह र प्रभावित क्षेत्रमा रकम व्यवस्थापन गरिसकेको समेत उहाँले बताउनुभयो।
6: खर्चै नभएको अवस्था फेरि हामी अर्को पैसा पठाउने पनि पठाउने भन्ने हो। त्यो पैसा पठाउन हामीलाई त्यो पनि गाह्रो छैन, हामी कहिले पनि पठाउन सक्छौँ। तर खर्च आयो भनेदेखि त्यहाँ मात्रै गएर पैसा थुप्रिन्छ, जो अन्य ठाउँमा पनि त्यो भयो त्यो गर्न सक्नु पनि त्यसलाई मानिसहरूलाई हामीले यति जानकारी गराए। त्यसमा आज हामी चेक गर्छौँ कति खर्च गर्छ, त्यति छ चाहियो भने पनि उहाँलाई सोध्छौँ र चाहियो भन्नुमा हामी पठाउँछौँ।
4: रसुवाको भोटेकोसी बाढ़ी प्रभावितको पोषण सुधार र जनस्वास्थ्य जोखिम कम गर्न तीनै तहका सरकार बीच राम्रो समन्वय हुनुपर्नेमा सरकारवाला निकायका प्रतिनिधिले जोड़ दिएका छन्। सामुदायिक रेडियो प्रसारक संघ अकोला नेपालले वर्ल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा आज टेको स्थित परिवार कल्याण महाशाखाको सभाकक्षमा गरेको बहु सरकारवाला पोषण संवाद कार्यक्रममा उनीहरूले विनाशकारी बाढ़ीपछि दीर्घकालीन रूपमा पोषणको जोखिम हुने भन्दै सरकारी तथा गैर सरकारी निकाय बीच आवश्यक समन्वय पनि अनुरोध गरिएको छ। छलफल कार्यक्रममा परिवार कल्याण महाशाखा पोषण शाखा प्रमुख लीला विक्रम थापाले बाढ़ी प्रभावित 15 स्थानीय तहमा रहेका समुदायका नागरिक र होल्डिङ सेन्टरमा पुगेर बालबालिका गर्भवती सुत्केरी किशोर किशोरीको पोषणको अवस्थाका बारेमा तथ्याङ्क लिने काम भइरहेको बताउनुभयो।
2: सीमित सोच र साधनभित्र पसेर हामीले अलिक ठूलो काम गर्नुपर्ने यो स्थिति आएको बेला हो कि जस्तो मलाई लाग्छ र मैले अझै पनि यो अब पोषणको संवाद भएको हुनाले त्यो केन्द्रबिन्दुमा कुराकानी गर्दाखेरि हामीले अहिले बालबालिका होइन र विभिन्न जोखिम समूहमा पर्ने जुन समूहका पब्लिकहरूलाई अहिले मैले चाहिँ बाहिरबाट आएका खानेकुरा चाहिँ तत्कालको लागि जुन खाद्य संकटलाई कम गर्नको लागि र त्यो जोखिमबाट अझै जोखिममा नजाउन् विभिन्न उमेर समूहका व्यक्तिहरू भन्नको लागि भने र अब हाम्रो यहाँ विद्यालय शिक्षा स्कूलका बालबालिकाहरूलाई पनि यो खाद्य खानेकुराहरूको बारेमा खानपानको बारेमा त्यो पनि एउटा हाम्रो नियमित कार्यक्रमहरू त्यहाँ हामी गरेका छौँ भने
4: बाल स्वास्थ्य सेवा तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले भोटेकोसी बाढ़ी प्रभावितमा झारापखला हिजाको जोखिम हुने भएका कारण हेलिकप्टर र ड्रोनबाट भए पनि खोप प्रभावित 15 स्थानीय तहमा पठाइएको समेत बताउनु भएको छ। 5 रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल करिब 15 अर्ब रकम जम्मा भएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। यसरी चीन सरकारले भोटेकोसी बाढ़ीबाट प्रभावित बालबालिकाको सहयोगार्थ नेपाललाई 1,10,00,000 रूपियाँ सहयोग प्रदान गरेको छ। नेपाली कंग्रेसका नेताहरूले प्रधानमन्त्री बालेन शाहलाई भेटेर संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्दा भोटेकोसी विपद सहित जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटलाई अन्तर्राष्ट्रियकरण गर्न आग्रह गरेका छन्। उपसभापति विश्वप्रकाश शर्मा र संसदीय दलका नेता विश्वराज आनन्दले आज सिंहदरबारमा प्रधानमन्त्री शाहसँग छलफल गर्नुभएको थियो। राष्ट्रसंघमा नेपालको प्रधानमन्त्री सहभागी हुँदा प्रधानमन्त्रीको साथमा सिंह देशभरको सन्देश दिन आग्रह गरिएको समेत उपसभापति शर्माले बताउनु भएको छ। विद्युत यातायातको एउटा बसमा आज दिउँसो भएको आगलागी र उक्त घटनामा ट्राफिक प्रहरीको संलग्नता रहेको वा नरहेको बारेमा छानबिन गर्ने नेपाल प्रदेश समिति गठन गरेको छ। उपत्यका प्रहरी कार्यालय रानी पोखरीले एसएसपी रमेश बस्नेतको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। समितिले आगलागी हुनुपूर्व गाड़ीका चालक दावा लामा र ट्राफिक प्रहरी बीच भएको संवाद त्यस अपसँग सम्बन्धित सीसीटीभी फुटेजका आधारमा छानबिन गर्ने प्रहरीको भनाई छ। सोही घटनाका विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले पनि अलगै छानबिन समिति गठनको तयारी गरेको छ। यसैबीच यातायात व्यवस्था विभागले मौसमको अवस्था हेरेर मात्रै दशैंको अग्रिम टिकट बुकिङ खुला गरिने जनाएको छ। चाडपर्व लक्षित सार्वजनिक यातायात व्यवस्थापनका विषयमा आज काठमाडौँमा सरकारवाला निकायसँग भएको छलफलमा विभागले हाल जारी विपद र केही दिन प्रतिकूल मौसमको अवस्था हेरेर मात्रै दशैंको अग्रिम टिकट बुकिङ खुला गरिने समेत जनाएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कार्य संयोजन समितिको बैठक भोलि बस्ने गरी बोलाउनु भएको छ। केन्द्रीय कार्य पेरिस धारामा बस्ने गरी बैठक बोलाइएको प्रवक्ता प्रकाश सुवालले बताउनु भएको छ। उहाँका अनुसार दिउँसो 1 बजेका लागि बैठक बोलाइएको छ। बैठकमा विकसित राजनीतिक घटनाक्रम महाधिवेशन कार्यतालिका लगायतका विषयमा छलफल हुनेछ। यसैपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा पार्टीको नेतृत्व नछोड्ने आश्रय सहितको राजनैतिक प्रतिवेदन पार्टीको केन्द्रीय कमिटि बैठकमा पेश गर्नुभएको छ। पार्टी पुनर्गठनको बस र मुद्दालाई आफ्नो तर्कद्वारा पुष्टि गर्ने कोशिश गर्दै अध्यक्ष घोलीले यसलाई लहरको विषय नबनाउने समेत चेतावनी दिनुभएको हो। साझा खबरमा अब खेल खबर। जापानको नायोगामा जारी विश्व एसियाली खेलकुदमा नेपालका दानबहादुर दलानी पराजित हुनुभएको छ। पुरूष 70 केजी तौल समूहको प्रिलिमिनरी राउण्डमा इराकका ला अली कासिम हमदाङ अल सारसँग 5-0 सहज नतिजामा दर्लामी पराजित हुनुभएको हो। एसियाली खेलकुद अन्तर्गत पुरूष कबड्डीमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ। समूह बी अन्तर्गत आज भएको खेलमा नेपाल थाइल्याण्डसँग 59-48 पराजित भएको हो। नेपालकी सुस्मिता तामाङ थाउनुको महिला छनक्वाईमा 13 स्थानमा रहनु भएको छ।

0: रसुवा भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा लाभग्राही पहिचान गर्ने काम शुरू। बाढ़ी प्रभावित क्षेत्रमा बन्द रहेका विद्यालयहरू खुल्न थाले। जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। बस्तीलाई फर्काउन नसके पनि खेती प्रणाली फर्काउन सकिने कुरा लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहाल, अहिले फेरि ढिलो होला नि।
2: रामिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
1: ओहो, तिमी त घरको खाने भएछौ नि।
3: के को सरसल्लाह हो दुईजनाको?
2: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
3: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
1: ए हो र राम सर, म पनि अब बजार या बनी बना खान छोड्न सक्छु होला र?
3: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
4: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ।
3: ओल्ड
4: भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
5: प्यासो गिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% ग्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
1: रसुवा भुटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा लाभग्राही पहिचान गर्ने काम शुरू भएको छ। तपाईँले आफ्नो वडा कार्यालयमा गएर लाभग्राहीका लागि निवेदन दिनुपर्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
7: अब लाभग्राही पहिचान गर्ने प्रक्रिया त शुरू भइसकेको छ। अहिले सम्बन्धित वडा र सम्बन्धित पालिकाहरूबाट नै शुरू हुन्छ। उहाँहरूले आफ्नो समुदायमा को मान्छे बस्नुहुन्थ्यो, उहाँहरूको परिवार कतिजना को बस्नुहुन्थ्यो, होइन, मिसिङदेखि लिएर डेड बडी पहिचान भएको विषयमा उहाँहरू सबैको विषयमा हामीलाई केन्द्रलाई भन्दा पालिकालाई पनि थाहा हुन्छ। अब हाम्रो कार्यविधि अनुसार चाहिँ यो निजी आवास पुनर्निर्माण अस्थायी आवासको विषय छ। यसमा चाहिँ अस्थायी आवासका केसहरूमा अब यो जस्तो भाडा दिने विषयमा पनि लाभग्राही पहिचान गर्ने मुख्य जिम्मेवारी चाहिँ सम्बन्धित पालिकाको नै हो। पालिकाले पहिचान गरेपछि त्यो माथिसम्म आइरहनु परेन। अब निजी आवास पुनर्निर्माणको केस छ, जुन पर्मानेन्ट खालको हाउसिङका कुराहरू, प्राइभेट हाउसिङ छ पर्मानेन्ट बनाउने, त्यो सन्दर्भमा चाहिँ कार्यविधि अनुसार सम्बन्धित पालिकाले पहिला लाभग्राही पहिचान गरेर सम्बन्धित जिल्ला प्रशासन कार्यालयले भेरिफाई गरेर हाम्रो प्राधिकरणसम्म आएपछि फाइनल हुन्छ। लाभग्राही पहिचानै गर्ने विषयमा चाहिँ अलिकति समस्या यो वर्ष चाहिँ यो घटनामा चाहिँ के छ भन्दाखेरि, अब सबै परिवार नै मिसिङ भएको अवस्थामा चाहिँ अलिकति अरू भूकम्प, अरू जेनरल जुन हाम्रो पहिला डिजास्टर हुन्थ्यो त्यो र यो मेगा खालको डिजास्टर र अलिक फरक किसिमको भएको भएर ठ्याक्कै पहिचान गर्न चाहिँ अलिकति गाह्रो पनि छ, अलिकति टाइम चाहिँ लाग्न सक्छ। यसमा यहाँहरूले नआत्तिकन आफ्नो विवरणहरू चाहिँ सम्बन्धित पालिका र ओडामा दिन चाहिँ अनुरोध गर्छ।
1: लाभग्राहीका लागि निवेदन दिन वडा कार्यालयमा जाँदा नागरिकता, राष्ट्रिय परिचय पत्र वा त्यही वडाका नागरिक हो भनेर परिचय खुल्ने कागज पत्रको फोटोकपी लैजान चाहिँ नभुल्नुहोस् है, अनि फोटो पनि साथै नलगेको राम्रो। रसुवाको गोसाईकुण्ड गाउँपालिकाले बाढ़ी प्रभावित लाभग्राहीको पहिचानको काम शुरू गरेको छ। प्रभावित बसेकी ठाउँमा जनप्रतिनिधि र कर्मचारी पुगेर लाभग्राही पहिचानको काम गरिरहेका छन्। प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराई।

0: त्यही दिन हाम्रो एउटा प्राजा अध्यक्ष पनि हुनुहुन्छ, केही कुरो हुनुहुन्छ र हाम्रो त्यहाँ त्यसको लागि हामीले एकजना वडा सचिव पनि खटाइ गर्छौँ। त्यसै गरी अहिले अस्थायी त्यहाँबाट सुरु भइरहेको छ। वडा पाँचको चाहिँ अध्यक्ष पनि बताउनु भएको हुनाले हाम्रो वडा पाँचको सदस्यलाई एउटा प्राजा अध्यक्षको रूपमा दिएको छ। वडा प्राजाको भवन चाहिँ ठ्याक्कै हामीले कहाँ राख्नु भएको विषय छैन, अहिले चाहिँ बसेर गएको हुन्छ। हाम्रो वडा सचिव चाहिँ विमानमा गएर त्यहाँ डाटा सङ्कलन गर्ने क्षेत्रीय विभिन्न कार्यमा व्यस्त हुनुहुन्छ।
1: काठमाडौँ र गाउँ दुवै ठाउँमा लाभग्राही पहिचानको काम भइरहेको बताउँदै हुनुहुन्थ्यो गोसाईकुण्ड गाउँपालिका रसुवाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराई। बाढ़ी प्रभावित ठाउँमा बन्द रहेका विद्यालयहरू खुल्न थालेका छन्, तर पढ़ाई छुटेका बाल बालिकालाई कथा सुनाउने, चित्र कोर्न लगाउने अनि खेल खेलाउने सुझाव छ मनोविद अमृता गुरूङको।
2: यस्तो बेलामा बाल बालिकाहरूलाई अभिभावकले पनि हेर्न नसकेको अवस्थामा चाहिँ अब कसले चाहिँ अलिकति बढ़ी ध्यान दिन सक्छ, उहाँहरूको आफ्नो आफन्तहरूले हेर्नुपर्छ है भनेर सँगसँगै अनि हामीले चाहिँ बाल बालिकाहरूलाई चाहिँ चित्र बनाएर होइन उहाँहरूसँग सँगै बसेर कथाहरू भनेर चाहिँ उहाँलाई एक प्रकारको हामीले इन्गेज गरिरहेको छौँ। अनि त्यसको खेलहरू पनि छ नि त, उहाँहरूले त्यो खेलहरू खेलेर पनि भुलाइराख्नु भएको छ। चित्र बनाउन चाहिँ उहाँहरूलाई असाध्यै मनपर्ने, अनि त्यसको स्कुलको पनि याद आयो भनेर भन्नुभएको छ कि। अनि यहाँ अहिले चाहिँ चाइल्ड फ्रेन्डली स्पेस भनेर पनि राखेको छ, यहाँ टिचरहरू पनि हुनुहुन्छ अनि उहाँहरूले चाहिँ क्लासहरू लिनुहुन्छ कि। त्यसले गर्दाखेरि पनि अलिकति इन्गेज भएको, अनि यहाँ खेलौनाहरूले गर्दाखेरि पनि उहाँहरू यताउता हिँड्ने, त्यसरी चाहिँ आफ्नो दैनिक हुन्छ नि त गरिराख्नु भएको छ मन भुलाउने भन्नु बच्चाहरूले चाहिँ।
1: मनोविद अमृता गुरूङ, तपाईलाई पनि बाढ़ी तथा विपद बारे अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोशी बाढ़ीपछि प्रभावित क्षेत्रको कृषि र कृषि बजारको पुनरुत्थान चुनौतीपूर्ण।
4: संघीय तहको, प्रदेश तहको र पालिका तहको एकदमै समन्वयमा कृषि पुनरुत्थानको विशेष प्याकेज लिएर आउनुपर्छ।
3: सबैको समन्वयमा बस्तीलाई फर्काउन नसके पनि खेती प्रणाली फर्काउन सकिने कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्नु?
5: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ। पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
1: पशु स्वास्थ्य, धागुते, चरचरे, लम्पी स्किन, पटकी लगायतका संक्रामक रोगहरू फैलन सक्नुहुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
5: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोशी बाढ़ीपछि कृषि र कृषि बजारको पुनरुत्थान चुनौतीपूर्ण बनेको छ। राष्ट्रिय कृषक समूह महासंघका राष्ट्रिय निर्देशक केदार कोइरालासँग हामीले कृषि कुचक्रमा भएको क्षति र अब कसरी प्रणालीलाई अगाडि बढ़ाउन सकिन्छ भनेर कुराकानी गरेका छौं।
4: 17 पालिका यो बाढ़ीबाट प्रभावित पालिका भन्छौं, त्यो 17 पालिका चाहिँ विशेष गरी उत्पादनमा आधारित खाद्य श्रृंखलामा योगदान गर्दै गरेका किसानहरूको बाहुल्यता भएको पालिका हो। त्यसले चाहिँ नुवाकोट, रसुवा, धादिङ, गोर्खा, चितवन लगायतका ग्रामीण समुदायको जीविकोपार्जन त्यसमा आधारित उहाँहरूले अर्थतन्त्रमा कन्ट्रिब्युट गर्नुभएको थियो। त्यसको अवस्था निकै भयावह र निकै अप्ठ्यारो अवस्थामा पुगेको छ। अलिकति खेतीयोग्य जमिनको हिसाबले कुराकानी गर्दै गर्दा नै झण्डै 2000 हेक्टर भन्दा बढी जमिनहरू नष्ट भएको अवस्था देखियो। त्यो जमिन मात्र नष्ट थिएन, त्यसमा लगाइएको धान बाली विशेष गरी र अनि त्यसपछि तरकारी बाली, यो दुईवटा बालीमा मासिक क्षति पुगेको छ। त्यो पालिकाहरूको खाद्य सुरक्षाको अवस्था एकदमै नाजुक अवस्थामा पुगेको अवस्था देखिएको छ। त्यो कसरी त भन्दा खाद्य उत्पादन र स्थानीय खाद्य प्रणालीको साङ्लो टुटो। अब त त्यहाँको त्यो बगर अवस्था हेर्दै गर्दा त 6 महिना त कि त्यो फेरि पुनर्सम्बद्धसम्म उहाँहरूले निकै गाह्रो गर्न गाह्रो छ। 100 हाराहारीमा माछाका पोखरीहरू ड्यामेज भए हराए गए त्यो अवस्था छ। अब दूध संकलन गर्ने डेरीहरू बगायो, अब पारीबाट ल्याउने दूधहरूले अब बजार पाएन
7: होइन। अब यसको लागि चाहिँ अब बिस्तारै उठ्नुपर्नेछ, बिस्तारै अब सामान्य जीवनमा आउनुपर्नेछ। अब त्यसको लागि चाहिँ अब किसानहरू जसको सबै कुरा बगायो है फेरि काम गर्छु भन्न चाहनेलाई चाहिँ अब कसरी व्यवस्थापन गर्नुपर्छ?
4: कृषिमा आधारित ग्रामीण अर्थतन्त्रलाई पुनर्जीवित गर्नको लागि प्रथम त अब गभर्मेन्टले एक्चुअल डाटा अहिलेसम्म आएको छैन, यो ऱ्यापिड एनालाइसिसको डाटा हो। अनि त्यस पछाडि त्यो डाटा विशेष गरी गाउँपालिका या स्थानीय सरकारसँगको समन्वयमा त्यसलाई अलि विस्तृत र यथार्थ डाटा लिनुपर्नेछ पहिलो काम। अब अहिले तत्काल राहतमा सरकार जुटेको छ, राहतमा सहयोग विभागहरू जुटेको छन्। योभन्दा पछाडि अब हामीले यसलाई अलिकति पुनरुत्थानमा काम गर्नुपर्छ। पटकै कार्यक्रमले यसको सोल्युसन निकाल्दैन, यसलाई कृषि पुनरुत्थानको विशेष प्याकेज योजना आयोग, कृषि मन्त्रालय, हाम्रो संघीय तहको, प्रदेश तहको र पालिका तहको एकदमै समन्वयमा कृषि पुनरुत्थानको विशेष प्याकेज लिएर आउनुपर्छ। त्योभित्र तथ्याङ्कले देखाएका जति पनि नष्ट भएका जमिनहरू छन्, जति पनि नष्ट भएका पशु गोठहरू छन्, जति पनि नष्ट भएका माछा पोखरीहरू छन्, त्यो सबै चिजहरू आखिर तपाईँ हामीले फेरि त्यहाँ पशु वस्तुको लागि चरणहरू नष्ट भएका छन्, धेरै चिजहरू नष्ट भएको हुनाले त्यो सबैको लागि विशेष प्याकेज, पुनरुत्थानको प्याकेज घरधुरी तहमा त्यसरी गरियो भने तत्कालीन रूपमा हामीले सम्बोधन गर्नुपर्ने, कृषिमा सम्बोधन गर्नुपर्ने कुराहरू र दीर्घकालीन रूपमा कृषिलाई पुनरुत्थान गर्नको लागि यो एउटा अप्ठ्यारो अवस्थालाई अवसरमा रूपान्तरण गर्दै कृषिलाई पुनरुत्थान गर्ने हिसाबले विशेष प्याकेज लिएर आउनुपर्छ। अनि तत्कालीन रूपमा विशेष गरी हामीले चेन, टुटेको चेन छ, टुटेको चेनलाई तत्काल जोडिहाल्नुपर्नेछ। हजुरले अघि कुरा गरिहाल्नुभयो, दूधको चेन टुटेको छ, पहाड़मा फल्दै गरेको, गाउँमा फल्दै गरेको तरकारीको चेन टुटेको छ, गाउँमा जाने अब तरकारीको लागि चाहिने, खेतीपातीको लागि चाहिने इनपुटहरू अब टुटेको छ। अब फेरि यो खेतीमा त 15 दिन टुट्दै गर्दा सिजनै जान्छ, त्यो भावनाले तत्काल रूपमा उहाँहरूको दैनिकी, कृषि अर्थतन्त्रमा आधारित दैनिकीलाई सहजीकरण गर्ने कुरामा पहिलो स्टेप। दोस्रो स्टेपमा कृषि पुनरुत्थानको प्याकेज तत्कालीन र दीर्घकालीन, अनि त्यस पछाडि पुनर्लाभका कार्यक्रममा कृषिमा आधारित जीविकोपार्जनमा अलि बढी भर पर्ने जुन किसानहरू हुनुहुन्छ उहाँहरूको लागि तत्काल धान गयो ठिकै छ, अब के भन्ने कुरामा यो बालीको चक्रमा आधारित भएर योजना बनाउनु पर्ने देखिन्छ। अनि त्यस पछाडि अलि बढी चाहिँ अब यो हामीले बाहिरबाट ल्याएर दिने अनि त्यस पछाडि खुवाउने कुरा गर्दै जाउँ, तर उत्पादनमा आधारित अर्थतन्त्रलाई पुनर्जीवित गर्ने कुरामा सरकारले विशेष ध्यान दिनुपर्छ। यसको लागि योजना आयो र तहगत संरचनाले ध्यान दिएर दीर्घकालीन योजना बनाउनुपर्छ भन्ने लाग्छ।
7: अब जस्तो किसानको कुराहरू प्राथमिकतामा पर्नलाई गाह्रो हुन्छ, कतिपय बिउहरू बगायो नष्ट भयो, अब ती बिउ आउँदै आउँदैनन् होइन, भनौँ न कति कुराहरू होला। अब किसानहरूलाई चाहिँ दिने कुराहरू जस्तो जमिनकै व्यवस्थाको कुरा, अब त्यही ठाउँमा त सम्भव कतिको छैन होइन, अर्को ठाउँमा वैकल्पिक ठाउँ पाएँ भने म अब लगाउँथे, अब आउने बाली त लाउँथे भन्ने होला नि त त्यो किसानको सम्बन्ध होइन। अब त्यसको लागि चाहिँ कसरी सहजीकरण गरिदिनुपर्छ?
4: अब यस्तो हुन्छ होला, अब तत्काल रूपमा फेरि पनि अब हाम्रो क्लाइमेटको प्रस्तुतिबाट हेर्दै गर्दा या अब हाम्रो जति पनि जोखिम छ, अब सेटलमेन्टको कुराकानी आउला हाउस होल्डको, सेटलमेन्ट बस्ती बसाउने कुराकानी गर्दै गर्दा बस्तीमा बस्ने मान्छेले कहाँको उत्पादन गरेर खाने भन्ने कुरा मेजर रहन्छ। त्यो भए हुनाले अब अहिले त्यो बगर, अहिलेलाई बगर भनौँ, त्यो बगरलाई उपयोगमा ल्याउन सकिन्छ खेतीको लागि। अब सेटलमेन्टको लागि जोखिम त भयो, खेतीको लागि त्यसलाई पुनर् उपयोगमा ल्याउने योजना बनाउनु पर्छ।
3: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज 9 गतेदेखि 11 गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अत्यधिक ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। प्रतिनिधि सभाको बैठकले भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ। चीन सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावित बालबालिकाको सहायतार्थ नेपाललाई 1,10,00,000 रूपियाँ सहयोग गरेको छ। नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री बालन शाहलाई भेटेर संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्दा भोटेकोशी विपद सहित जलवायु परिवर्तनका कारण नेपालले संकट भोगिरहेको बारेमा अन्तर्राष्ट्रियकरण गर्न आग्रह गरेका छन्। रिद्धि सिद्धि यातायातको बसमा आज दिउँसो भएको आगलागीमा ट्राफिक प्रहरीको दोष रहेको वा नरहेको बारेमा छानबिन गर्न नेपाल प्रहरीले समिति गठन गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा पार्टीको नेतृत्व नछोड्ने आशय सहितको राजनैतिक प्रतिवेदन पार्टीको केन्द्रीय कमिटि बैठकमा पेश गर्नुभएको छ। र जापानको नायगामा जारी 20 एसियाली खेलकुदमा नेपालका दानबहादुर दर्लामी पराजित हुनुभएको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 6 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साहिनो समय सूचक अहिले रातिको 8 बज्यो। आउनु कसरी सर्छ संक्रमित एरम्फी सातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ। औलोका लक्षणहरू मुख्य लक्षण काम ज्वरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काख छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान, कमजोरी महसुस हुने, वापसी लाग्ने, बान्ता हुने, गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्। औलोबाट बस्ने उपायहरू लामखुट्टेको टोकाइबाट बस्नु नै औलो रोगबाट बस्ने उत्तम उपाय हो। लामखुट्टेको टोकाइबाट कसरी बच्ने? झोलको प्रयोग गर्ने कीटनाशक युक्त झोल अझ बढी प्रभावकारी हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्यालडुबामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे ढकाउने मलमको प्रयोग गर्ने।
2: 3 महिना पिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेपको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV। अब क्लासिक टेपमा आजै जडान गर्नुहोस्। कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने करुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बर्सातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाइबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। स्क्रब टाइफस रोगका लक्षणहरू। धेरै ज्वरो आउनु, कान ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, जाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्क्रब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू। खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँसबारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा
3: कुनामा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
4: ए लौ न लौ लौ, चटाइ पर्ने आटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
5: हुन्न हुन्न, चटाइ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
6: हो र
5: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
5: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझेन तिमी?
9: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी?
8: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
9: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
8: बाबा, हाम्रै पश्चिम चितवनको शान्तनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि सही।
9: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटोसुट र भिडियोग्राफीको लागि निरज फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि।
7: हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
10: सम्पर्क नम्बर 9875082997,
11: 9855010997।
12: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासबुक एप्लिकेशन,
13: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
12: नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण,
13: तपाईको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
12: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
13: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
12: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव।
14: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू, धूम्रपान तथा फूर्तिजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटखा, खैनी, ई सिगरेट, हुक्का जस्ता फूर्तिजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धूम्रपान गर्ने व्यक्तिलाई हृदयघातको लगभग 3 गुणा बढी हुन्छ।
15: मदिराको सेवन नगर्ने, रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ।
14: शारीरिक रूपमा सक्रिय रहने, योग गर्ने, हिँडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
16: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
14: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दूध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
16: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
14: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल, उचाइ अनुसारको तौल कायम गर्ने,
16: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 1166 चौबिसै घण्टा सेवा उपलब्ध छ।
14: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन।
17: मायादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
18: विश्वविद्यालय अनुदान आयोगबाट CAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मायादेवी कन्या कलेजमा स्नातक तह BBS BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
17: कलेजका विशेषताहरू:
18: पर्याप्त सुविधा सहित आफ्नै भवन,
17: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
18: पर्याप्त छात्रवृत्ति व्यवस्था,
17: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन,
18: प्रिन्सिपल मायादेवी कन्या कलेज भरतपुर 10-1, सम्पर्क नम्बर 0656-94-495।
19: Subscribe now and press the bell icon. Never miss an update from Tips Official.

0: रेडियो साइनो 89.8 मेगाहर्ज।
1: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
2: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
1: नेपाली चाड पर्व तथा व्यवसायको विस्तृत विवरण,
2: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
2: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
1: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
3: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
4: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लौग्री कम्प्युटर भरतपुर बीच चनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 98550524454 98455420454 इमेल log.logic2@gmail.com
3: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर अ कम्प्लिट आईटी सोलुसन।
5: अफिस आउन जान साह्रै गाह्रो भयो, एउटा साधन लिउँ कि भनेको विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला?
6: लिउँछु मात्र होइन, घटघटी रिकन्डिसन एन्ड ओक्सको बाटो लिइहालो न, मैले त त्यहीँबाट लिएको अहिलेसम्म राम्रै चलिरहेछ।
5: ए हो र, म पनि त्यही जानु पर्यो, भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा आउने भयो।
7: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपर मूल्यमा पार्ट्स गरेर किराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ।
5: प्रोप्राइटर अमित परसाई भटभटी रिकन्डिसन एन्ड वर्कसप भरतपुर 18 चनौली बाटो भीमनगर जाने बाटो मोबाइल 98550882751।
8: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।
9: यतिखेर बेलुकाको 9:15 बजेको छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

0: क्षेत्रीय संसदमा प्रतिनिधित्व गर्नबाट चुकेको थियो। बर्लिनमा भएको अर्को निर्वाचनमा पनि यो पार्टी उग्र वामपन्थी दलसँग पराजित भएको थियो। दुवै निर्वाचनमा वामपन्थी एएफडी पार्टीले राम्रो नतिजा ल्याएको छ। क्रेमलिनको कड़ा नियन्त्रणबीच सम्पन्न निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको पार्टीले अहिलेसम्मकै धेरै सीटमा जीत हासिल गरेको छ। अन्तिम परिणाम घोषणा हुन बाँकी नै रहे पनि पुटिनको युनाइटेड रसिया पार्टीले अरू पार्टीको सहयोग दिनै संविधान संशोधन गर्न पुग्ने बहुमत ल्याउने देखिएको छ। युक्रेनसँगको युद्धको विपक्षमा रहेका दलहरूलाई चुनावमा प्रतिबन्ध लगाइएका कारण यो परिणाम अपेक्षित ठानिएको थियो। र थुनामा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको रिहाई माग गर्दै प्रदर्शनको तयारी भइरहँदा त्यहाँको प्रहरीले खानका थप आफन्तहरूलाई पक्राउ गरेको छ। हिरासतमा लिइएकाहरूमा खानका दुईजना बहिनीहरू उज्मा र नुरिन पनि छन्। यसअघि दिदी अलीमा आइतबार पक्राउ परेकी थिइन्। पाकिस्तानका पूर्व प्रधानमन्त्री खान 3 वर्षदेखि थुनामा छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। विद्युत महसुलमा चालू आर्थिक वर्षदेखि लागू गरिएको मूल्य अभिवृद्धि कर अर्थात भ्याट हटाउने तयारी अघि बढ़ने भएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ र अर्थमन्त्री सोनी मुवागले बीच भ्याट फिर्ता सम्बन्धी प्रक्रिया अघि बढ़ाउने सैद्धान्तिक सहमति भएको ऊर्जा मन्त्रालयका अधिकारीहरूले बताएका हुन्। सरकारले गत साउनदेखि बिजुलीमा भ्याट लिन थालेको थियो। एक रिपोर्ट। घरायसी ग्राहकका लागि 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्दा 5% भ्याट लगाउने व्यवस्था लागू भएको 2 महिनामै हटाउने तयारी भएको हो। यद्यपि दुई मन्त्रीबीच सहमति भए पनि सरकारले यसबारे औपचारिक निर्णय गर्न भने बाँकी रहेको ऊर्जा मन्त्रालयका प्रवक्ता मोहन कुमार साक्यले बताए।
2: त्यसलाई चाहिँ अब अलिकति रिथिङ गर्नुपर्छ भन्ने हिसाबले हाम्रो मन्त्रीज्यूको पहलमा चाहिँ अर्थमन्त्रीज्यूसँग प्रिन्सिपल्ली चाहिँ यसलाई अब फिर्ता लिने भन्ने हिसाबले अगाडि बढ़ा छ। निर्णय चाहिँ अब नेपाल सरकारले निर्णय गरेपछि मात्रै कानूनमा जान्छ। अहिले चाहिँ त्यसलाई चाहिँ निर्णय प्रक्रियामा लाने भन्ने हिसाबले मात्रै प्रिन्सिपल्ली एग्री गरेको विषय बुझिन्छ।
1: आगामी मन्त्री परिषद बैठकबाट भ्याट हटाउने बारे निर्णय हुन सक्ने र त्यसपछि मात्रै प्रक्रिया अघि बढ़ने प्रवक्ता साक्यले बताए। यसअघि उपभोक्ताले तिरिसकेको भ्याट समायोजन हुने वा नहुने भन्ने बारे भने टुंगो लागि नसकेको उनको भनाइ छ।
2: निर्णय कसरी हुन्छ? साउनदेखि नै नलाग्ने भन्यो भने चाहिँ पछिल्लो बिलिङमा त्यसको हिसाब समायोजन हुन्छ। अब निर्णय मितिदेखि मात्रै नलाग्ने भन्यो भने चाहिँ जुन बेलादेखि निर्णय हुन्छ त्यो बेला पछि मात्रै लाग्दैन।
1: दुई मन्त्री बीच भएको भनिएको सहमतिको कतिपय उपभोक्ता अभियान कर्मीहरूले स्वागत गरेका छन्। उपभोक्ता हित संरक्षण मंचका महासचिव विष्णु प्रसाद तिमिल सिन्हाले विद्युत सेवामा भ्याट लगाउने निर्णय शुरूदेखि नै उपयुक्त नभएको बताए।
3: उपभोगमा नै बाधा पुर्याउने जो काम भइरहेको छ यो त राम्रो कुरा नै थिएन। यसलाई चाँडोभन्दा चाँडो फिर्ता लिएर कम्तीमा पनि 100 युनिटसम्म उपभोक्तालाई एउटा सहुलियत दरमा उपलब्ध गराउन सक्यो भने उसको न्यूनतम आधारभूत आवश्यकता पूरा हुन्थ्यो।
1: सरकारले चालू आर्थिक वर्ष 2083-84 बजेट मार्फत विद्युत सेवामा भ्याट लगाउने निर्णय गरेको थियो। अब अर्को विषय। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बाढ़ी प्रभावित क्षेत्रमा पुरानै ठाउँमा पुनः बस्ती बसाउने सरकारको योजना नरहेको बताएका छन्। उनका अनुसार बाढ़ी प्रभावितहरूका लागि आधारभूत सुविधा सहितको नयाँ नगर विकास गरिनेछ। प्रभावित बस्ती नजिकै निजी जग्गा खरिद गरेरै भए पनि सुविधा सम्पन्न नगर विकास गर्ने गरी काम अघि बढ़ाइएको मन्त्री लम्सालले जानकारी दिए। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा उनले भूकम्प पछिको पुनर्निर्माण भन्दा बाढ़ी पछिको पुनर्निर्माण फरक ढंगले अघि बढ़ाइने बताएका हुन्। यसै सन्दर्भमा हामीले पूर्वाधार मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देललाई टेलिफोन सम्पर्क गरी बाढ़ी प्रभावितका लागि नयाँ बस्ती निर्माणबारे भइरहेको छलफलका सम्बन्धमा थप जिज्ञासा राखेका छौं।
4: भूकम्पमा चाहिँ संरचनाहरू हल्लिने भत्किने बिग्रिने अनि क्याजुअल्टी अब जनधनको क्षति हुन्छ बढ़ी, विशेष गरेर मान्छेको क्याजुअल्टी बढ़ी समस्या हो होइन। यसमा चाहिँ बाढ़ी जहाँ आयो नि त्यो बाढ़ी आएको ठाउँ चाहिँ अब प्रयोग गर्न सक्ने, सामान्यतया अब फेरि चाहिँ त्यही बस्ती बसाएर बस्दै बस्न सक्ने सम्भावना हुँदैन, त्यो चाहिँ एकदमै रिस्की हुन्छ होइन। अबको हाम्रो बस्तीहरूको रिलोकेसन चाहिँ यस्तो खालको डिजास्टरेटिङ फ्लडले पनि नछुने ठाउँमा पूर्वाधार विकास गरेर बस्ती बसाउने भन्ने हो, एकचोट बस्ती बसाउने भन्ने सेन्समा मन्त्रीज्यूले भन्नुभयो।
1: यो नयाँ शहर बसाउने भन्ने विषयमा निर्णय गरिसक्नु भएको कि त्यो छलफलकै क्रममा?
4: अब नयाँ भनौ न, जुन चाहिँ जो बस्तीबाट विस्थापित हुनुभएको छ उहाँहरूलाई चाहिँ पूर्वाधार सहितको नयाँ त्यहाँ एरिया जस्तो भनौँ न विद्युत अथवा चाहिँ तल चाहिँ त्रिशुली बजार एरियामा जुन चाहिँ नोक्सानी भयो त्यो अब त्रिशुली बजार एरियामै त बस्न सकिन्छ सम्भावना छैन। त्यसलाई अर्को सुरक्षित ठाउँमा सारेर सुविधायुक्त बस्ती चाहिँ सहरै भनौँ सानोतिनो सहरैको अवधारणा निर्माण गर्ने भन्ने हो।
1: त्यही त अब टिमुरे स्याफ्रु त्रिशुली सबै बाढीको असर छ। यो सरकारले चाहिँ खास गरी कुन स्थानलाई लक्षित गरेर नयाँ अवधारणामा प्रवेश गर्न खोजेको भन्ने प्रश्न।
4: अब यो चाहिँ जस्तो सुरक्षित ठाउँ आइडेन्टिफाई गर्नको लागि हाम्रो भूमि व्यवस्था मन्त्रालयको सहसचिवको संयोजकत्वमा हाम्रो मन्त्रालयको पनि प्रतिनिधि भएको एउटा टोलले काम गरिरहेको छ। उहाँहरूले अब यो सुरक्षित विशेष गरेर बाढी पहिरोको कारणले पनि भोलि चाहिँ नोक्सानी नहुने खालको ठाउँहरू छनौट गरेर अहिले सरकारलाई रिकमेन्ड गर्नुहुन्छ। त्यस्तो ठाउँहरूमा चाहिँ व्यवस्थित बस्ती बसाउने हुन्छ। जुन हाम्रो टोली गएको छ उहाँहरूले स्थानीय तह स्थानीय प्रशासनसँग छलफल गरेर नै ती ठाउँहरू चाहिँ आइडेन्टिफाई गरेर सरकारलाई रिकमेन्ड गर्नुहुन्छ।
1: सचिवजी, अब यो चाहिँ दीर्घकालीन पुनर्स्थापनाको कुरा भयो, अब तत्काल पुनर्स्थापनाको पनि त कतिपय कुराहरू छन्, खास गरी सड़कका कुराहरू छन्। यो टिमुरे हुँदै त्यो नाकासम्म पुग्ने सड़कका सन्दर्भमा चाहिँ तपाईँहरू के गर्नुहुन्छ? अब
4: अहिले विशेष गरेर भनौँ न हाम्रो गल्छीदेखि स्याफ्रुबेसी हुँदै हाम्रो रसवागढ़ीसम्मको 86 किलोमिटर सड़क हो होइन। त्यसमध्ये अब हाम्रो विदुरसम्म रिस्टोर भयो सड़क होइन। अब बेत्रावतीसम्म चाहिँ हामीले अहिले सड़क चाहिँ रिस्टोर गर्नको लागि काम गरिरहेका छौँ। बेत्रावतीमा पुल बनाउनु पर्ने हुन्छ, त्यसपछि हामी बेत्रावतीमा पुल बन्यो भने मरलेस हामी धुन्चेसम्म चाहिँ जान सकिन्छ। हाम्रो हाइवे नै छ पाचाङ लामो राजमार्ग, त्यसपछि त्यहाँबाट तल हाम्रो स्याफ्रुबेसीसम्म जान सकिन्छ। अनि स्याफ्रुबेसीमा हामीले 100 मिटर जतिको बेली ब्रिज हाल्नुपर्ने हुन्छ, त्यसको लागि पनि हाम्रो टिमले काम गरिरहेको छ। त्यहाँ चाहिँ बेली ब्रिज हालिसकेपछि अनि बाँकी 18 किलोमिटर सड़क हुन्छ जुन चाहिँ स्याफ्रुबेसीबाट रसुवागढ़ीसम्म। तत्कालको रिस्टोर भनेको अब पुरानै सड़क अथवा त्यसमा पनि केही ठाउँहरूमा नयाँ आयो भने नयाँ चाहिँ ट्र्याक खनेर चाहिँ बनाउने भन्ने छ र यातायात सञ्चालन गर्ने भन्ने छ। तर दीर्घकालीन हिसाबले अब यो फ्लड प्लेन जुन बाढी आयो त्योभन्दा माथिल्लो लेभलमा चाहिँ बाटो बनाउनुपर्छ, पुलहरू पनि अब सम्भवत अग्ला पुलहरू बनाउनुपर्छ भन्ने चाहिँ अब अहिले छलफलकै क्रममा छ। त्यसको लागि चाहिँ यो 40 किलोमिटर विशेष गरेर बेत्रावतीबाट रसवागढ़ीसम्मको लागि चाहिँ हामी पहिला फिजिबिलिटी अध्ययन गर्छौँ अनि त्यसपछि त्यसलाई चाहिँ फिजिबल एलाइनमेन्टलाई चाहिँ हामी निर्माण गर्छौँ।
1: अब यो भोटेकोशी त्रिशुली करिडोरका जति पनि बासिन्दाहरू हुनुहुन्छ बाढीबाट प्रभावित भएका, खास गरी पुनर्वास र सड़क पहुँचका सन्दर्भमा धेरैको चासो देखिन्छ, त्यस विषयमा सरकारलाई यसै गर्ने हो भनेर ठोस निष्कर्षमा पुग्न चाहिँ कति जति समय लाग्छ?
4: पुनर्वासको विषयमा अहिलेको तत्कालको पुनर्वास चाहिँ सरकारले दुईटा विकल्प अगाडि सारेको छ। एउटा चाहिँ 15,000 रुपियाँ भाडाको विषय होइन, भाडा दिएपछि उहाँहरूले आफै पनि अब सुरक्षित ठाउँमा चाहिँ बस्न सक्नुहुन्छ होइन। र अर्को चाहिँ सरकारले बनाइदिएको अस्थायी आवासमा बस्ने, यी दुईटै आवासमा चाहिँ उहाँहरूले रोजेकोलाई सरकारले प्रायोरिटी दिन्छ। दीर्घकालीन पुनर्वासको हकमा चाहिँ सरकारले त्यसलाई जग्गा आइडेन्टिफाई भइसकेपछि यी ठाउँमा चाहिँ यस्तो प्रकारको बस्ती बसाउने भनेर स्वीकृत भएपछि त्यसमा हामी काम अगाडि बढाउँछौँ। त्यो सम्भवतः 1.5 वर्षदेखि 2 वर्षभित्रमा अब सक्यो त हामी 1 वर्षभित्रमै प्रारम्भिक पूर्वाधारहरू कम्प्लिट गरेर घरहरू चाहिँ बनाउन चाहिँ सुरु गर्ने भन्ने छ। बाटोको कनेक्टिभिटीको विषयमा चाहिँ अहिले तत्काल चाहिँ हामीले अब पक्की पुलहरू पक्की संरचनाहरू अलिकति डिजाइन गर्न टाइम लाग्छ। अब अहिले हामीले चाहिँ टेम्पोरेरी संरचना अथवा टेम्पोरेरी बाटो ट्र्याकै खोल्ने हो। अब अलिकति हामीलाई चाहिँ पानी पनि घटेपछि अलि सहज भएपछि अनि 2 वर्षभित्रमा चाहिँ सबै रिस्टोरेसन गर्ने गरी हामी अगाडि बढाउँछौँ। त्यसै गरी अरू साना संरचना पनि छन् जस्तो खानेपानीको संरचनाहरू, ती 1 वर्षभित्र चाहिँ हामीले सबै रिस्टोर गरिसक्छौँ।
1: पूर्वाधार मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल। पुनः बाढीकै प्रसंग। विनाशकारी बाढ़ीका कारण विस्थापित भएकाहरूले सरकारले बनाएको अस्थायी शिविरमा बिजुली बत्ती लगायतका आधारभूत सुविधाको समस्या भोगिरहेको बताएका छन्। त्यसै गरी खानेपानी, शौचालय लगायतका आवश्यक सेवाको समेत अभाव रहेको उनीहरूको गुनासो छ। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
5: विनाशकारी भूकम्पले आफ्नो थातलो छाडेर उत्तर गयाको खाल्टेमा विस्थापित जीवन बिताइरहेका आफूहरूलाई विनाशकारी बाढ़ीले पनि विस्थापित बनाएको दावा मिङ्गर तामाङले बताए। उनका अनुसार अहिले बस्दै आएको स्थानमा बत्ती, खानेपानी, शौचालय लगायतको अभाव छ।
6: हामीलाई चाहिँ यो बत्तीको समस्याले गर्दा तपाईँको मोबाइल चार्ज गर्न नपाएपछि न्युजहरू होइन फेसबुक मार्फत पाउनुपर्ने जानकारीहरू पर्याप्त रूपमा चाहिँ हामीले पाइरहेको छैन, कसैको मोबाइल स्विच अफ भइरहन्छ।
5: अस्थायी शिविरमा बस्दै आएका अनिसा तामाङ भन्छिन्,
7: आफ्नो घर छैन, सबै बगा छ, अनि जसो जसो यहाँ बस्नु पर्यो, जाउँ भने कहाँ जाने, बत्ती छैन, फ्यान छैन, ट्रेनमा नि पानी धेरै आयो भने सबै भिज्छ, बच्चाहरूको नि पढाइ बिग्रिरहेछ।
5: अर्का विस्थापित आसमान तामाङ भन्छन्, आफूसँग भएको 100 कपडामा ज्यान जोगाउन सफल भयो। कपडा र अन्य सामानहरू राहत पाइरहेको बताउँदै अस्थायी केन्द्रमा रहेका समस्याहरू बारे उनले यसरी व्यक्त गरे।
8: लाइन छैन, पंखा त पायो, मोबाइल चार्ज गर्न नि गाह्रै भइरहेछ, लाइन आइदियो भने चाहिँ पंखाको सहाराले पनि बस्न सकिन्छ कि भन्ने। ट्रेनमा चाहिँ पानी छिर्दो रहेछ अनि त्यसपछि नि घाम लाग्यो नि गर्मी हुने, बस्न नसक्ने।
5: आफूहरूलाई पुनस्थापना र जीविकोपार्जनको लागि सरकारले छिटै नीति तयार गरेर व्यवस्थापन गर्न उनीहरूले माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
1: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। जापानमा समुद्री आँधीको जोखिमका कारण 19 लाख मानिसहरूलाई सुरक्षित स्थानमा सर्न निर्देशन दिइएको छ। समुद्री आँधी जमीनमा नबद्रिए पनि त्यसले भीषण वर्षा गराउन सक्ने ठानिएको छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
0: टुजुआन नाम दिएको समुद्री आँधीका कारण 50,000 भन्दा धेरै घरमा बिजुली आपूर्ति बन्द भएको टोकियोको विद्युत कम्पनीले जनाएको छ। बिजुली बन्द हुँदा चिबा प्रशासनिक क्षेत्र सबैभन्दा बढ़ी प्रभावित भएको छ। पछिल्लो 24 घण्टा 8 स्थानमा अहिलेसम्मकै धेरै वर्षा भएको जापानको मौसम निकायले जनाएको छ। आज मात्रै जापानमा 384 उडान रद्द गरिएका छन्। आधीले निम्ति आएको संकटका कारण जापानकी प्रधानमन्त्री सनई ताकाइचीले संयुक्त राष्ट्रसंघको महासभाका लागि अमेरिकाको भ्रमण पछि सारेकी छन्। जापानको यस क्षेत्रमा एकै वर्षभित्र आएको यो 25 समुद्री आँधी हो। प्रशान्त महासागरमा यस वर्ष विकसित भएको एल निनोका कारण अहिलेको समुद्री आँधी थप शक्तिशाली भएको ठानिएको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।